कार्यालयको काममा गरिरहेका बेला सब इन्जिनियरको कार्यकक्षमा प्रवेश गरी कुटपिट तथा पत्र व्यवहार गरिएको उल्लेख गरिएको छ। नगरपालिकाले कर्मचारी कार्य विवरण भन्दा बाहिरको विषयलाई लिएर घटना भएको जनाएको छ। सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयभित्रै राष्ट्र सेवा कर्मचारीमाथि भएको यस्तो हिंसात्मक तथा अराजक गतिविधि कुनै पनि दृष्टिले स्वीकार्य नहुने नगरपालिकाले स्पष्ट पारेको छ। यस्ता घटनाले कर्मचारीको मनोबल कमजोर बनाउनका साथै कार्यालयको सुरक्षित र मर्यादित वातावरणमा असर गर्ने नगरपालिकाको भनाई छ। अन्तर्राष्ट्रिय समाचार। चीनी राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज जलमार्ग खुल्ला रहनु पर्छ भन्ने कुरामा सहमत भएको छ। ट्रम्पको चीन भ्रमणका क्रममा दुई देशका नेता यो विषयमा सहमत भएका व्हाइट हाउसलाई उद्धृत गर्दै अरब न्यूजले जनाएको छ। यसैबीच सी र ट्रम्प बीचको बेजिङमा द ग्रेट हल अफ द पीपलमा भेटवार्ता भएको छ। बेजिङमा अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको सम्मानमा शासकीय राजकीय भोज आयोजना गर्दै चीनी राष्ट्रपति सीले अमेरिका चीन सम्बन्धलाई विश्वको सबैभन्दा महत्वपूर्ण भन्नुभएको बीबीसीले जनाएको छ। चीन अमेरिका द्विपक्षीय सम्बन्धलाई बिगार्न नहुने बताउँदै उहाँले दुई देशप्रति द्वन्दी नभएर साझेदारी बन्नुपर्ने उल्लेख गर्नुभयो। यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीचको पहिलेको वार्तालाई अत्यन्तै सकारात्मक भनेर प्रशंसा गर्नुभएको खबरमा उल्लेख छ। ट्रम्पले सीलाई महान नेता भनेर प्रशंसा गर्नुभएको छ। खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग दुई एक दिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्ड अमेरिकालाई डीएलएस नियमका आधारमा दुई रनले हराएको छ। वर्षाले प्रभावित खेलमा 32 ओभरमा 249 रनको लक्ष्य पाएको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्र बनाउन सक्यो। अमेरिकाका साई तेजा मुक्का मल्लाले शतक बनाए। उनी 75 बलमा 104 रन बनाएर आउट भए। यस्तै स्मित पटेलले 72 रन बनाए। स्कटल्याण्डका ब्रान्ड म्याक मुलेन र सफायन शरीफले दुई विकेट लिए। यसअघि कीर्तिपुरको त्रिविकेट गेट रंगशालाबाट सारेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा 6 विकेट गुमाएर 321 रन बनाएको थियो। स्कटल्याण्ड का तीनजना खेलाड़ीले अर्धशतक बनाए। उसका फिनले म्याक क्रियाथले 77, ब्रान्डर म्याक मुलेनले 55, म्याथ्यू क्रसले 58 रन बनाए। अमेरिकाका सौरभ नेत्र भाकर र जसदीप सिंहले दुई विकेट लिए। यो जीतसँगै स्कटल्याण्ड 30 खेलमा 38 अङ्क सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अमेरिका 25 खेलमा 36 अङ्क सहित दोस्रो स्थानमा छ। कीर्तिपुरमा चलिरहेको लीग दुई श्रृंखलाको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपाल अस्ति स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा दुई रनले पराजित भएको थियो। द सौरारा पोखरा स्पोर्ट अवार्डमा एथलेटिक्सका सिद्धान्त अधिकारी वर्ष उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहिबार पोखरामा भएको कार्यक्रममा अधिकारी वर्ष उत्कृष्ट प्रशिक्षक बनेका हुन्। वर्ष उत्कृष्ट प्रशिक्षकमा अधिकारीसँगै टेनिसका कुमार अधिकारी र तेकन्दोका रेखा माया गुरूङ मनोनयनमा परेका थिए। वर्ष उत्कृष्ट प्रशिक्षक अधिकारीलाई नगद 35,000 साथमा अवार्ड र प्रमाणपत्र प्रदान गरिएको छ। उहाँलाई नेपाल भलिबल संघका सल्लाहकार तथा टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्मा, पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक जनार्दन जोशीले अवार्ड नगद र प्रमाणपत्र अर्पण गर्नुभएको थियो। पोखराका 36 वर्षीय सिद्धान्त अधिकारी लामो समयदेखि खेलकुदमा होमिएका अधिकारीले खेलाड़ी र प्रशिक्षक दुवै भूमिकामा आफूलाई अब्बल साबित गरेका छन्। पोखरा 26 बुढी बजारका अधिकारीले 5 र 6 राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेर आफ्नो खेल जीवनको बलियो जग बसालेका थिए। नेपालमा सफलता पाएपछि अध्ययन र खेललाई निरन्तरता दिन उनी भारत गएका थिए। आर्मी स्पोर्ट इन्स्टिच्युट एएसआईबाट स्पोर्ट साइन्समा डिप्लोमा गरेका छन्। यिनै खबरसँग हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। त्यहाँ प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
मन्त्री परिषद हेरफेर प्रधानमन्त्री शाहलाई रक्षा गृह र नवप्रवर्तनको मन्त्रालयको जिम्मेवारी प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा माथिको छलफल जारी नीति तथा कार्यक्रम माथिको छलफल छ घण्टामा खुम्च्याइनु सांसदको अपमान भएको कांग्रेस सांसद केसीको टिप्पणी ई बिडिङ प्रकरणमा कम्प्युटर अपरेटर नासु थुनामा विक्रम पाण्डे सहित 11 जनालाई धरोटीमा छाड्न आदेश वर्तमान सरकारले संविधान र कानूनको सीमा मिचेर शासन चलाउन खोजेको कांग्रेस सभापति थापाको आरोप मन्दीपुर अस्पताललाई विभिन्न संस्था तथा व्यवसायद्वारा करिब 40 लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग ट्रम्प र सी इरानसँग आरबीक हतियार हुनुहुँदैन हर्मुज खुल्ला हुनुपर्छ भन्ने विषयमा सहमत भएको दावी र 10 औं रारा पोखरा स्पोर्ट अवार्डमा एथलेटिक्सका सिद्धान्त अधिकारी वर्ष उत्कृष्ट प्रशिक्षक घोषित

0: खबर शानदार दिनजेलसम्म स्नेह साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्लागुण्डकी देखि समाचार लिएर पुनः उपस्थित हुनु नै छुट्टी दिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण उनीसँगै मरिमा पनि बिदाउने आएका चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको कार्यक्रम शुक्लागुण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.शुक्लागुण्डकीfm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: एकान्छी
4: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बस्तार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोरफ्रिदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोङगोबु बस्तार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: ल, माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिऊ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोपाइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460667645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
11: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
11: पोखरा जाने बाटोतिर।
13: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560662827 र 98644530031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर शोरूम।
15: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कुर्सीका लागि आधिकारिक विक्रेता
15: दीर्घायु फर्निचर शोरूम दिलीगौडा त नहुँ।
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0965709604। मोबाइल नम्बर 98460261268।
15: 98560261268।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
4: यति बेला बिहानको ठिक 6 बज्यो.

0: कृषि विवरण।
1: किसानले चाहे जति रासायनिक मल पुर्याउन सरकारलाई सधैँ धौधौ। जैविक तथा प्रांगारिक मलमा अनुदान दिनु सकारात्मक रहेको अभियन्ताको भनाई।
2: जैविक मललाई प्रवर्धन गर्ने, जैविक खेतीलाई प्रवर्धन गर्ने, बायोमासहरूलाई प्रयोग गरेर मलहरू बनाउने होइन, अब यो हिसाबले हामीले गरेको पैरवीले काहीँ न काहीँ काम गर्दैछ कि पनि भन्ने ठाउँमा हामी पुग्न सक्छौ।
0: बेजिङमा सी र ट्रम्प बीच बहुप्रतीक्षित वार्ता, द्वन्द होइन साझेदार बनेर अघि बढ्नु पर्नेमा जोड।
1: र आईपीएल क्रिकेटमा पंजाबको लगातार पाँचौं हार, मुम्बई छ विकेटले विजयी।
3: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
4: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
3: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
4: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: मेजर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: काया कैरनमा अब खबरको सिलसिला। सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल चल्दा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएको विषयमा विपक्षी दलहरूले चर्को आलोचना गरे। संसद बैठकमा उपस्थितिका लागि प्रधानमन्त्रीलाई सभामुखले रूलिङ गर्नुपर्ने माग समेत उनीहरूले जोड़तोड़का साथ उठाए, तर न रूलिङ भयो न प्रधानमन्त्री शाह नै बैठकमा जानुभयो। प्रधानमन्त्री शाहको अनुपस्थिति लिएर विपक्षी दलहरूले सदनमा गरेको अवरोध र बहिष्कारका बीच सरकारको नीति तथा कार्यक्रम हिजो पारित भएको छ। संसद बैठकमा उठेका प्रश्नको जवाब भने प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सोनिम वाग्लेले दिनुभएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन र सांसदका प्रश्नको जवाब दिन उहाँलाई प्रधानमन्त्री शाहले मंगलबार नै जिम्मेवार दिनुभएको थियो। संसदीय अभ्यासका जानकारहरू प्रधानमन्त्री संसदमा आएर नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नहुँदा र जवाफ नदिँदा संसदीय व्यवस्थाको अवमूल्यन हुने भएकाले सभामुखले रूलिङ गर्नुपर्ने बताउँछन्। सभामुखले आफ्नो पदीय भूमिका अनुसार काम गरेर संसदीय अभ्यासलाई अगाडि बढ़ाउनुपर्ने उनीहरूको भनाई छ। सदनमा प्रश्न उठेपछि सभामुखले प्रधानमन्त्रीलाई रूलिङ गरेका विगतका दृष्टान्त थुप्रै छन्। सभामुखको रूलिङ बाध्यकारी हुन्छ। रूलिङ संसदीय सर्वोच्चता कायम राख्दै सरकारलाई संसदप्रति उत्तरदायी बनाउने औजार रहेको खबर आजको कान्तिपुरले लेखेको छ। सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो संघीय संसदका दुवै सदनबाट पारित भएको छ। विपक्षी दलहरूको अवरोध तथा बहिष्कार बीच प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित भएको हो। प्रतिनिधि सभामा नीति तथा कार्यक्रमको छलफलदेखि जवाब दिनका लागि प्रधानमन्त्री शाह आउनुपर्ने विपक्षी दलहरूको माग थियो, तर प्रधानमन्त्री शाह न छलफलमा सहभागी हुनुभयो न सांसदले उठाएको प्रश्नको जवाब दिन संसद पुग्नुभयो। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिन अर्थमन्त्री सोडेम वाग्ले रोस्टममा उक्लिँदा विपक्षी दलहरूले सीटबाट उभिएर विरोध जनाएका थिए।
7: सरकारले सुशासन, आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखेर आगामी बजेट ल्याउने उद्घोष गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष 2083-84 बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै विद्यमान आर्थिक चुनौती चिर्ने र थिति बसाल्ने बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुशासन र न्याय, रोजगारमूलक आर्थिक वृद्धि तथा गुणस्तरीय सार्वजनिक सेवा र समान अवसरलाई केन्द्रमा राख्दै बजेट निर्माणको क्रममा हामी छौं, अर्थमन्त्रीले भन्नुभयो। नेपालको संविधान लोकतान्त्रिक मूल्य मान्यता र असल शासनका मूल आदर्शप्रति अविचल रहँदै थिति बसाल्ने संकल्पसहित नीतिगत स्थायित्व, संस्थागत सुदृढीकरण र परिणाममुखी शासन प्रणाली स्थापित गर्ने दिशातर्फ वर्तमान सरकार अघि बढ़ेको छ। अर्थमन्त्रीले संसदमा सुशासन, अर्थतन्त्रको पुनर्संरचना, एकीकृत पूर्वाधार, मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरणलाई समेटेर बजेटका मुख्य 5 सिद्धान्त प्रस्तुत गर्नुभएको छ। वहाँले आगामी बजेट नागरिकको समय, श्रम र लागत बचत हुने गरी द्रुत एवं विश्वसनीय सार्वजनिक सेवा सुनिश्चित गर्ने दिशामा केन्द्रित हुने बताउनुभयो। नयाँ पत्रिकामा खबर छ।
6: सरकारले पूर्व गृहमन्त्री सुधन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको बैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा 3 सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिको सदस्यहरूमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि न्यौपाने हुनुहुन्छ। समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरूङका सम्बन्ध सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। विवादित व्यापारी दीपक भट्टसँग शेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट प्रश्न उठेपछि गुरूङले वैशाख 9 गते राजीनामा दिनुभएको थियो।
7: गठन भएको एक महिनापछि सम्पत्ति छानबिन आयोगले काम थालेको छ। राजनीतिक र प्रशासनिक पदाधिकारीसँग परिवारका सदस्य समेतको नाममा स्वदेशदेखि विदेशसम्म रहेको सम्पत्तिको विवरण मागेर छानबिन प्रक्रियामा प्रवेश गरेको हो। पालिका अध्यक्षदेखि प्रधानमन्त्रीसम्म, उपसचिव र योभन्दा उच्च पदका कर्मचारीदेखि उच्च पदस्थका पीएसम्म सार्वजनिक पदमा रहेका वा पदबाट सेवानिवृत भएका वा हटिसकेका गरी 16 समूह बनाएर आयोगमा आफै वा आफ्नो प्रतिनिधि हुलाक मार्फत वा आयोगको इमेल ठेगानामा सम्पत्ति विवरण दाखिला गर्न भनेको छ। पहिलो चरण अन्तर्गत पदाधिकारीहरूलाई सम्पत्ति विवरण पेश गर्न भनेको, आयोगले उनीहरूको सम्पत्ति बारे उजुरी दिन पनि सार्वजनिक आह्वान गरेको छ।
6: कायाकैरनमा नीति तथा कार्यक्रममा समेटिएका कृषि क्षेत्रका विषयबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गतेदेखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गतेसम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: नेपाल
3: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
4: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
5: पुराना सुनसँग नयाँ गहना साथ नसकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
6: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
5: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
7: अधिक बोनस दर रहेको राष्ट्रिय
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
9: तर महँगो होला नि?
8: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
5: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
10: बाराही एल्युमिनियम, अब यूपीवीसी को साथमा।
5: एल्युमिनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
10: सम्पर्क बाराही यूपीवीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564144411। मोबाइल 9562938 र 9908822938।
11: यसलाई सरोकारवाला र कृषिका अभियन्ताहरूले सकारात्मक रूपमा लिएका छन्। थप जानकारी सहित साथी मदन पौड्याल।
12: खेती लगाउने बेला किसानले माग अनुसार रासायनिक मल नपाएको विगतमा मात्रै होइन, यसपालि पनि पाउन सक्ने अवस्था छैन। सरकारलाई रासायनिक मलको व्यवस्थापन गर्न र माग अनुसार पुर्याउन सधैँ हम्मे हम्मे पर्छ। यसपालि रासायनिक मल फालाफाल भयो भन्ने अवस्था अहिलेसम्म सुनिएको छैन। त्यसमाथि अन्तर्राष्ट्रिय बजारमा भर पर्नुपर्ने बाध्यताले सधैँ संकट हुन्छ। यसपालि सरकारले नीति तथा कार्यक्रम मार्फत जैविक तथा प्रांगारिक मलमा अनुदान दिने विषयलाई समेटेको छ। आफूहरूले विगतदेखि नै उठाउँदै आएको विषय बल्ल प्राथमिकतामा पर्यो भन्नुहुन्छ किसान एवं खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी।
9: पहिला चाहिँ के भन्छ रासायनिक मललाई प्रवर्धन गर्ने कुरा र जैविकलाई प्रवर्धन गर्ने कुरा दोस्रोमा आउँथ्यो। यो गएको 30-40 वर्षदेखि हामीले त्यो निहालिरहेछौँ होइन। तर अहिले आउँदा चाहिँ जैविक अहिले पहिलो प्राथमिकतामा आयो जस्तो छ। जैविक मललाई प्रवर्धन गर्ने, जैविक खेतीलाई प्रवर्धन गर्ने, बायोमासहरूलाई प्रयोग गरेर मलहरू बनाउने होइन। अब यो हिसाबले हामीले गरेको पैरवीले काहीँ न काहीँ काम गर्दैछ कि पनि भन्ने ठाउँमा हामी पुग्न सक्छौ।
12: यसो भन्दै गर्दा विगतमा उत्पादन बढ़ाउन रासायनिक मल प्रयोग गर्दै आएका धेरै जसो किसानले तत्कालै जैविक वा प्रांगारिक खेती पद्धति अपनाउन तर्फ लाग्ने अवस्था पनि छैन। एकाएक जैविक खेतीमा जाँदा उत्पादन घट्न सक्ने किसानको चासो र चिन्ता पनि छ। कतिपयले व्यावसायिक खेती गर्दै आएका छन्। यस्तो अवस्थामा उत्पादन घट्न नदिने गरी कसरी अगाडि जान सकिएला त? फेरि खाद्यका लागि कृषि अभियानका संयोजक अधिकारी,
9: जहाँ जुन किसानहरूले प्रयोग गर्दै आउनु भएको छ उहाँहरूलाई आजको भोलि नै रासायनिक मल छोडिहाल्नुहोस् भन्न सकिँदैन होइन। त्यसैले यो चाहिँ एउटा संक्रमण कालको योजना बनाएर रासायनिक पदार्थलाई घटाउँदै जाने र प्रांगारिक पदार्थलाई बढ़ाउँदै जाने खालको रणनीति नै सुरक्षित बाटो हो होइन। हामीले हाम्रो भनाइ पनि त्यही नै हो। हामी आजको आजै यो रसायनलाई बन्द गर्नुपर्छ पनि भन्दैनौँ, हामीले भनिराखेका पनि छैनौँ। तर त्यो जसले रसायन खाइरहेको माटोलाई विस्तार विस्तार त्यसमा प्राङ्गारिक पदार्थहरू बढ़ाउँदै जाने कुरातर्फका कार्यक्रमहरू जानु पर्यो।
12: सरकारले नीति तथा कार्यक्रममा कृषि, पशुपालन, वन क्षेत्रलाई आधुनिक तथा उद्यमशील बनाउने उद्देश्य राखेको छ। खाद्यान्नमा आत्मनिर्भरताको नारा पनि छुटेको छैन। ग्रामीण अर्थतन्त्रको पुनर्जीवन, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, मुख्य कृषि बालीको न्यूनतम समर्थन मूल्य, जैविक तथा प्रांगारिक मलमा अनुदान, रैथाने बाली संरक्षण लगायत प्राथमिकतामा छन्। जैविक तथा प्रांगारिक खेती प्रोत्साहनबाट रासायनिक मल र विषादीको प्रयोगबाट बढ़दै गएका चुनौती न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा छ। तर नीति तथा कार्यक्रमले समेटेको यो विषय बजेटमा कसरी आउँछ हेर्न बाँकी नै छ भन्नुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी।
9: सदनमा पेश भएको नीति कार्यक्रम स्वाभाविक रूपमा त्यहाँ जे आयो बजेटमा पनि त्यो कुरा सम्बोधन हुन्छ होला, हामी त्यही आशा गरौं। खेतीपाती प्रकृतितर्फ फर्किने लाइनमा अहिले भएको नीति कार्यक्रम चाहिँ कम्तीमा रसायनतर्फ बरालिने कुराहरू कम

0: सरकारको नीति तथा कार्यक्रममा पनि यसबारे केही लेखिएको छैन। परराष्ट्र मन्त्रालयले पनि यसमा तयारी गरेको छैन। नेपालको 183 देशसँग कूटनैतिक सम्बन्ध स्थापना भएको छ। विदेशमा नेपालको 34 दूतावास, 3 संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग समेत तथा श्रमिक र आर्थिक मामिला हेर्ने 10 महावाणिज्य दूतावास छन्। सबै कूटनैतिक नियोगमा 238 कर्मचारीको दरबन्दी छ। केपी शर्मा ओली प्रधानमन्त्री र डाक्टर आरजू राणा देउबा परराष्ट्र मन्त्री हुँदा सहसचिवदेखि सवारी चालकसम्म गरी 107 दरबन्दी थपिएको थियो। परराष्ट्रले आवश्यकता अनुसार थपिएको जिकिर गर्दै आएको छ भने अर्थ मन्त्रालयका अधिकारीहरूले भने परराष्ट्र मन्त्रीको व्यक्तिगत रूचि पूरा गर्न दरबन्दी थपिएको टिप्पणी गर्दै आएका छन् नयाँ पत्रिकामा खबर छ।
1: नेपाल इन्भेस्टमेन्ट मेगा बैंक एनआईएमबी का प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ परेसँगै बैंकको धितो अधिकारका विषय विवाद र बहस शुरू भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी र बिक्री प्रक्रियालाई लिएर पाण्डेलाई पक्राउ गरेको हो। त्यसै नेपालको बैंकिङ दूरसंचार र नियामकीय संरचनालाई एकसाथ हल्लाइदिएको छ। धितो अधिकारको विषय र विवाद समेत सतहमा आएको छ। यसबाट बैंकिङ क्षेत्रलाई लगानीको सुरक्षा गर्ने सहितका विषयमा चुनौती मात्र देखिएको छैन, यस क्षेत्र एक प्रकारले आतंकित बन्न पुगेको छ। नागरिकमा खबर छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
4: ओपीडी सेवा,
3: विशेषज्ञ ओपीडी सेवा,
4: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
4: पूर्वकर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
4: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। उमेरले 76 टेकिसकिन्, लेखपढ़ गर्न जान्दिनन्, कान राम्रोसँग नसुनेपछि जो कोही उनीसँग बोल्न पनि झर्को मान्छन्, तर पनि उनी भेट हुने जतिलाई आफ्नो दुःख बिसाउन छाड्दिनन्। एकै सासमा देशको न्याय प्रणालीले दिएको हैरानी पोखिहाल्छिन्। मेरो छोरालाई कुटी कुटी मारे, अदालतले पनि न्याय दिएन, यति भनिसक्दा उनी भक्कानिन्छिन्। नयाँ प्रधान न्यायाधीश सिफारिशको रन्कोले तातिएको सर्वोच्च अदालतले तोकेको पेशी भ्याउन विष्णु कुमारी पाण्डे गएको सोमबार पोखरादेखि काठमाडौँ आउनु भएको थियो। अदालतले त्यो दिन पनि पुरानै जवाफ दियो, तपाईँको पेशी सर्यो, अर्को जेठ 20 आउनु। उहाँसँग पोखरादेखि काठमाडौँ आउजाउ गर्न अनि होटलमा बस्न पैसा छैन। सरसापट लिएको पैसा अदालत धाउँदा धाउँदै सकिसक्यो। अब त कानमा लगाएको सानो मुन्द्री मात्र बाँकी।

0: उहाँले सुनाउनुभयो। न्याय पाउँछु भने त्यो पनि बेच्छु। छोराको हत्यामा संलग्नलाई कारवाही माग गर्दै हरेक महिना उहाँ अदालत धाइरहनुहुन्छ, तर 15 पटकसम्म यस्तै गरी पेशी सारिरहँदा उहाँ थकित हुनुहुन्छ। बेला बेला साथमा भएको सानो फोनमा रिङ बज्छ, उठाउँदा उहाँ आवाज सुन्नुहुन्न। नजिकै देखिने कसैलाई बोलाउनुहुन्छ अनि कुरा गरिदिन अनुरोध गर्नुहुन्छ, गुहार मागिरहनुहुन्छ। अर्को महिनालाई 16 पटकको पेशी तोकिँदा उहाँ यसअघि हेर्न नभ्याउने सूचीमा राख्ने न्यायाधीशहरूको विवरण सहितको चिकटो बोकेर हिँडिरहनु भएको छ। त्यसमा हुनुहुन्छ कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लदेखि संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेका डाक्टर मनोज कुमार शर्मासम्मका नाम, अनि विष्णु कुमारी सोध्नुहुन्छ श्रीमानहरूलाई कहाँ गएर भेट्न सकिएला। न्यायको पर्खाईमा आमा 15 पटक पेशी सर्यो, खर्च जुटाउन कानको मुन्द्री बेच्दै, शीर्षकको खबर कान्तिपुरमा छ।
1: अब विदेशको खबर। चीनिया राष्ट्रपति शी जिनपिङ र चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच हिजो बेजिङको ग्रेट अलहब दी पीपुलमा द्विपक्षीय वार्ता भएको छ। बहुप्रत्यक्षित वार्ताका क्रममा राष्ट्रपति शीले नयाँ युगमा दुई ठूला देशबीच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने सही बाटो पहिल्याउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति शीले दुई देशबीच मतभेद भन्दा साझा हितका विषयहरू बढ़िरहेको उल्लेख गर्दै एकको सफलता अर्को लागि अवसर हुने बताउनुभयो। दुई घण्टा भन्दा बढ़ी चलेको भेटवार्तामा आपसी व्यापार, ताइवान मामिला, इरान युद्ध, फेन्टानिल नियन्त्रण तथा विश्व आर्थिक स्थायित्वका विषयमा छलफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। वार्तामा ट्रम्पले चीनसँगको सम्बन्ध पहिला भन्दा राम्रो हुने बताउनुभयो। उहाँले आफू र सी बीचको सम्बन्धलाई मित्रतापूर्ण भन्दै यो भेटलाई अहिलेसम्मको सबैभन्दा ठूलो शिखर सम्मेलनको संज्ञा दिनुभएको छ।
0: अब खेल सम्बन्धी खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पंजाब किंग्सलाई हराएको छ। मुम्बई 6 विकेटले विजयी भएको हो। हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पंजाबले 8 विकेट गुमाएर 200 रन बनाएको थियो। पंजाबले दिएको 201 रनको लक्ष्य पछ्याएको मुम्बईले 19 ओभर 5 बलमा 4 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। मुम्बईको जीतमा तिलक वर्माले अभिजित रहँदै 33 बलमा 75 रन बनाए। आईपीएल क्रिकेटमा लगातार को 6 जितपछि करिब 3 हप्तासम्म शीर्ष स्थानमा रहेको पंजाबले लय गुमाएको हो। त्यसपछि लगातार 5 खेल हारिसकेको छ। अंक तालिकामा पंजाब 12 खेलमा 13 अंकका साथ तालिकाको चौथो स्थानमा छ भने मुम्बई समान खेलमा 8 अंकका साथ तालिकाको नवौं स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा पानी परेको छ। आज पनि कोशी र मधेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। अझै एक हप्तासम्म यसै गरी बदली र वर्षाको सम्भावना रहेको मौसमविदहरूको भनाइ छ।
0: वर्ल्डलिङ्कलाई कर छलीमा मुद्दा नचलाउने निर्णय तत्काल स्थगित भएको छ। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेसँगै महान्यायाधिवक्ताको कार्यालयले गरेको यो निर्णय रोकिएको हो। वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता पदमा रहँदा यो कार्यालयले वर्ल्डलिङ्क कम्युनिकेशनलाई 7.36 अर्ब रूपियाँ कर छलीको विषयमा मुद्दा नचलाउने निर्णय गरेको थियो।
1: मन्त्रालयका नाम र कार्यक्षेत्र फेरबदल गरिएको विषयमा पूर्व प्रशासक तथा बालवाला केही उच्च कर्मचारीहरूले असन्तुष्टि पोखेका छन्। पूर्व प्रशासकहरूले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि पोखेका हुन्। खास गरी संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई गाभेर भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइएको विषयमा प्रशासकहरूले असन्तुष्टि पोखेका खबर नागरिक दैनिकले लेखेको छ।
0: एमाले भोलि केन्द्रीय सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी ओलीको निवास भक्तपुर गुण्डोमा दिउँसो 1 बजे बस्ने गरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ। यसैबीच आगामी मंगिरमा एकता महाधिवेशन गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टी नेकपाले जनसंगठनहरूको समायोजन प्रक्रिया अघि बढ़ाएको छ। नेकपाले 32 जनवर्गीय संगठनका इन्चार्ज र सह इन्चार्जहरूको जिम्मेवारी तोकेर समायोजन प्रक्रिया अघि बढ़ाएको हो।
1: भारतले नेपाल सहित अरू देशमा चीनी निर्यात मा फेरि प्रतिबन्ध लगाएको छ। योसँगै नेपाली बजारमा आपूर्तिमा अवरोध र खाद्य सुरक्षामा खतरा पैदा गर्ने चिन्तालाई भारतको संरक्षणवादी नीतिले फेरि बिउँताएको छ।
0: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ़न तयार रहेको बताउनु भएको छ। विराटनगरमा हिजो आयोजित नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रममा उहाँले निजी क्षेत्रलाई डर दिखाएर उद्योग व्यवसाय कमजोर बनाउने पक्षमा सरकार नरहेको स्पष्ट पार्नु भएको छ। यसैबीच शेयर बजार निरन्तर ओह्रालो लाग्ने क्रम जारी छ। अघिल्लो दिन हिजो 84.15 अंकले घटेको नेप्से परिसूचक हिजो 10.07 अंकले घटेर 2730.17 बिन्दुमा अड्किएको छ।
1: काया कैरनमा अब पालो उखानको
0: नाउ एउटाको गाउँ एउटाको
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: प्रतिपक्षको विरोधका बीच नीति तथा कार्यक्रम पारित, सभामुखले प्रधानमन्त्रीलाई रूलिङ नगरेकोमा आलोचना, बजेट मार्फत आर्थिक चुनौती चिर्ने र थिति बसाल्ने अर्थमन्त्रीको प्रतिबद्धता,
1: पूर्व गृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न समिति गठन, छानबिन आयोगले माग्यो उच्च पदस्थसँग सम्पत्ति विवरण,
0: किसानले चाहे जति रासायनिक मल पुर्याउन सरकारलाई सधैं धौधौ, जैविक तथा प्रांगारिक मलमा अनुदान दिनु सकारात्मक रहेको अभियन्ताको भनाई,
1: बेजिङमा सी र ट्रम्प बीच बहुप्रतीक्षित वार्ता, द्वन्द होइन साझेदार बनेर अघि बढ़नुपर्नेमा जोड़,
0: र आईपीएल क्रिकेटमा पंजाबको लगातार पाँचौं हार, मुम्बई 6 विकेटले विजयी।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। संसदमा बोल्न नखोजिने प्रधानमन्त्रीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्री र उहाँको दलका सभापति रवि लामिछाने जस्तै देखिने मान्छे सँगै छन्। प्रधानमन्त्री जस्ता देखिने मान्छे लामिछाने जस्ता देखिने मान्छेसँग भन्दैछन्, मलाई बोल्न दे सरकार भनेर मैले पहिल्यै भनिसके, अब आफै सरकार भएपछि त के बोल्नु, तपाईँ बोल्नुहोस्। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
3: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
2: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगुबु बसपार पछाडि पट्टि
3: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
4: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
2: होटल टाइटेनिक गोङगुबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 5273 भाउजू होइन भाउजू किन निराश भएर बस्नु भएको
5: हेर्नु न बाबु मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो उता छोरोले पनि ल्यापटप बिगारेको छ आज बनाउन लैजाने भनेको अलि भर पर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है
2: ल भाउजू पनि हाम्रै दुलेगौडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि शुभारम्भको अवसरमा मोबाइल ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था साथै मोबाइल ल्यापटप मर्मतमा 20% छुटको व्यवस्था छ ल है भाउजू समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला
5: हजुर हामी कहाँ आइफोन सामसुङ रेडमी भिभो ओप्पो रियलमी किप्याड मोबाइल रेडियो लाइट ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ
2: जय शिव इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी 4 दुलेगौडा सोनुक सिसा प्लाई पसलको ठिक पारिपट्टि ह्याप्पी आवर लिक्वेरी सप सँगै जोडिएको प्रोप्राइटर शिव बहादुर श्रेष्ठ सुनिव श्रेष्ठ सम्पर्क 0635907707 मोबाइल 98171-45234 98560007
3: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
2: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
3: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
2: फोन गर्नुहोस् 0635905511 पुन मोबाइल
4: होइन कति पुन मोबाइल भन्दै कराएको
2: दुलेगौडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के
4: कहाँ छ पुन मोबाइल
2: यही दुलेगौडामा तरकारी पसलको आदैमा छ
3: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
2: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलेगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
3: प्रोप्राइटर हेमराज पुन मोबाइल 98191-74888 र 98448-48000
5: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
2: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
5: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज
0: वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 9846026617 र 9161638981।
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ,
6: अहिले हतार छ पछि आउँदै गरौँला है।
8: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
9: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
8: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847061268
9: 9857062068।
11: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त एक दुई रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
12: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौडाको बन्केवा चोकमा रहेको सिबा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
11: ए हो र, जाउँ न त त्यसो भए।
12: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
11: प्रोप्राइटर विवेश गुप्ता, सिवाय किराना पसल, शुक्ला गण्डकी 4, मेन रोड, दुलेगौडा, तनहुँ।
12: मोबाइल 9141119634 र 9508530058।
13: हाम्रो मोबाइल पसल दुलेगौडामा
14: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
13: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटबिलको साथ फुल वारेन्टी,
12: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
13: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
15: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
16: तर महँगो होला नि?
15: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
17: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
18: बाराही अल्मुनियम, अब युपिभीसीको साथमा।
17: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
18: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9560228938 र 9908222938।
19: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
20: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
19: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
20: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
19: पुराना गरगहनासँग नयाँ साथ फेर,
20: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
19: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062909।
16: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
21: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
16: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस्ट फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
21: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
16: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811969902।
22: कता हिँडेको आइफोन हातमा लिएर?
23: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
22: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
23: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
22: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843723811।
24: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
25: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
24: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
26: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
27: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
28: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
29: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0654141094, मोबाइल 9856620630।
26: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
30: प्रसुन, होमवर्क देखाउ त।
31: हस् टिचर।
30: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
31: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अरे म होमवर्क यही कपीमा गर्छु।
30: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
29: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा। फोन 0635414484, मोबाइल 9560633384 र 9560667988।
0: हाम्रो मोबाइल पसल दुलेगौडामा
1: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
0: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा Samsung, Redmi, Poco, MI, Vivo, Realme, Oppo, Benko ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेंटी
2: साथ ही 0% ब्याज दरमा सबै कंपनी का मोबाइल किस्ताबन्दीमा पाइन्छ
29: प्रोपाइटर संतोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्लागण्डकी 4 दुलेगौडा कृति फोटो स्टूडियो को नजिकै सांग्रीला बैंक को ठीक पारिपट्टी सम्पर्क 98560 56996
3: हप्ता एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
4: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
3: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि
5: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
3: पुराना गरगहनासँग नयाँ साथ फेर
5: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
3: चण्डिकालीका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौँ रातन हो प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 98560 62099
6: 97.6 Shukla Gandaki FM 97.6

0: त्यो महसुस भएको भए त्यो सोसियल मिडियामा फेसबुकमा लेखिदिएको भरमा त्यो डलर कमाउने मात्र कुरा दिमागमा आएको जस्तो देख्छु कि अस्ति आयो नि तपाईँको देख्नुभयो नि सोसियल मिडियामा उहाँले स्ट्याटस लेख्दैपछि उहाँले यदि डलर कमाउनु भयो भने सार्वजनिक बहसको विषय हुन्छ मैले लगाएको जुत्ताको बारेमा सार्वजनिक बहसको विषय हुन्छ उहाँले आएर नबोल्नुको विषय सार्वजनिक बहसको विषय भइरहेको बेलामा उहाँ आएर बोल्नु पर्दैन कि यो चाहिँ सोसियल मिडियाको खपतको विषय मात्र हो संसद सोसियल मिडियामा जे बोल्दैछु मेरो संविधानै त्यही हो मेरो गतिविधि नै यही हो सोसियल मिडियाबाट तिमी हेर तिमीहरू मन लाग्यो हेर मन लागे नहेर म संसदमा आएर उहाँको बाँकी किन फुट्दैन बालेन भन्ने हो कि बोलेन भन्ने हो अब उहाँको नामै बालेन भन्ने छ तर कहीँ बोल्नुहुन्न उहाँको नाम बालेन हो कि बोलेन हो कि
1: हस् हजुर बाबु सेवाकरजी यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार उहाँ नेपाली कंग्रेसका नेता केन्द्रीय सदस्य अजय बाबु सेवाकोटी आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौं विश्रामपछि पुनः उपस्थित हुनेछौं
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र
3: दम्पतीहरूलाई खुशीको खबर
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुशीको खबर छ अब यो समस्या निको नहुने रोग होइन निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन् त्यसैले चिन्ता नलिनुहोस्
3: फिस्टेल आईभीएफ एण्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ
4: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0654142333 मोबाइल 98678168
3: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल
5: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बाँचौं र अरूलाई पनि बचाऊ
7: धूम्रपान भनेको के हो
6: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो
7: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
7: मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाटेघर आदिको क्यान्सर हुन्छ
6: दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ
7: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय
7: साथीभाइको लहलहैमा नपरौं
6: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौ
7: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ
6: सार्वजनिक स्थलमा धूम्रपान नगरौं
7: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौं
8: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँ
9: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाता, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: यो पद्धतिको चाहिँ उल्लङ्घन भयो भन्ने कुरामा म सहमत छैन, किनभने
3: हाम्रो नियमले त भएन, प्रतिष्ठा नियमावलीले नै मान्दैन,
2: किनभने त्यति मात्र होइन संविधानले पनि भएन। संविधानले के भन्छ भने राष्ट्रपतिको सम्बोधन र त्यसबाट हुने कुरालाई संविधानको धारा 95 के भन्छ, प्रत्येक सदस्यलाई उपस्थित हुन
3: धारा टेकेर प्रक्रियालाई टेकेर नआएको कि फेस गर्न नसकेर नआएको भन्ने प्रश्न हो क्या अहिले
2: सर? होइन होइन यस्तो व्यक्तिगत धारणाबाट संविधानवाद र नियमको वादलाई चाहिँ हामीले चाहिँ बिर्सिनु मिल्छ र एउटाले भन्नलाई एउटा दृष्टिकोणलाई मेरो एउटा ठिक छ, तर जहाँ तक छ यो भनेको नितान्त के भने कार्यक्रम जो चाहिँ नीति सभा कार्यक्रम भनेको नितान्त कसको क्षेत्र हो? कार्यपालिकाको क्षेत्र होइन, व्यवस्थापिकाको क्षेत्र हो। यो व्यवस्थापिकाको भनेको चाहिँ त्यही भनेको दुई चाहिँ त्यहाँ बहुमत भएको 275 जना सदस्यहरू भएको प्रतिनिधि सभाले गर्ने निर्णय हो र उहाँहरूले बनाएको नियमको धारा 38 त के भन्छ भने प्रधानमन्त्री जो राष्ट्रपतिले पेश गरेको र नीति सभा कार्यक्रमको छलफल गर्नको लागि कुनै दिन कुन समयमा गर्नुपर्छ भन्ने कुरा सभामुखले चाहिँ कि प्रधानमन्त्री वा उनको पत्नीलाई मात्रै कुरा गर्ने रहेछ, तर त्यो बारेमा छलफल गर्नको लागि त त्यो तोकिएको मितिमा त दलीय प्रतिनिधिको आधारमा नै सम्बोधन हुन्छ। दोब्रो त्यो कुरामा प्रधानमन्त्री भन्दा ठुलो यो नियमावली नियम 38 त दलको प्रतिनिधि भनेको दलीय प्रतिनिधि भनेको अब राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा रवि लामिछाने चाहिँ नेपाली कङ्ग्रेसको हकमा भीष्म आङ्गामी जस्ता व्यक्तिहरूले छलफल गर्ने के महत्वपूर्ण अब बोलाउने कुरा त्यहाँ राष्ट्रपति पनि प्रधानमन्त्री आओस् भनेर संघीय संसदीयका सदस्यले भन्न पाउँछ र आउँछ, त्यसमा रुलिङ गर्ने या नगर्ने अधिकार चाहिँ सभामुखको सभामुख पनि एउटा चाहिँ यो विधि र पद्धति बाँधिएको छ नि त, उसले पनि सबै मूलमा केही चाहिँ 30-40 जना मान्छेले प्रतिनिधि सभा के प्रधानमन्त्री आऊ भन्यो 182 जनाले आउनु पर्ने जरुरी छैन भन्ने मात्र सभामुखले गर्ने के छ?
3: न्यायालयको कुरा अलिकति गरौं। अब वरियता क्रममा होइन चौथो नम्बरमा रहनुभएका डाक्टर मदन कुमार शर्मा सिफारिश हुनु भएको छ, न्यायालय र कार्यपालिकाको कोइडवार शुरू भयो होइन?
2: यो तर आज मात्र होइन, हिजो अस्ति नै गर्ने गरेको चाहिँ गठबन्धनको सरकार चाहिँ कार्य व्यवस्था न्यायपालिकालाई जुन किसिमको तरिकाबाट चाहिँ आदेशहरू आउने नआउने कुरा देखा अहिले झोट प्रसारण गरे जानुपर्ने अवस्था थिएन। किन थिएन भने मैले धेरै मान्छेले देखेको थियो स्वयं चाहिँ कार्य कामु प्रधान न्यायाधीश सत्यनारायण मल्ल प्रधानजी र न्याय परिषदको अध्यक्ष छ, न्याय परिषदले नै को को व्यक्तिहरू प्रधानमन्त्रीमा नियुक्ति हुन
3: प्रधान न्यायाधीशमा
2: योग्य छन् भनेर पठाएको हुनाले स्वयं सपना मल्ल प्रधानले सहितको अध्यक्ष भएर पठाएको पत्रमा पनि 6 जना सर्वोच्चका न्यायाधीशहरू प्रधान न्यायाधीशमा नियुक्ति हुन योग्य छन् भनेर लेखेको पर्यो। उहाँ स्वयंले के अरे वरिष्ठ न्यायाधीश यो भनेर तोक्न सक्नुभयो भने आफूले लेखेको पत्र मात्रै तोक्न नसक्ने अनि अब तर यो 6 जना मात्रै चाहिँ नियुक्त गर्नु भनेर संवैधानिक परिषदमा साधारण मान्छेले निर्णय गर्दाखेरि चाहिँ संविधानवाद अन्त भयो, सबै संविधान उल्लङ्घन भयो, वरिष्ठ ल्याएन भन्ने कुरा यदि त वरिष्ठ दिनपर्ने थियो भने एक संविधानमा लेखेको छैन, यदि त उल्लङ्घन गर्यो त उल्लङ्घन त हुनेबाट भयो नि त, उहाँले किन लेख्न नसकेको? यी 6 जना त योग्य व्यक्ति हुन्, यो मध्येमा चाहिँ एक नम्बरको चाहिँ वरिष्ठ न्यायाधीश यो भनेर लेख्दै हुन्थेन, आफै लेखाए उहाँले आफूले ले चिठी पठाउँदा चाहिँ संविधानवाद र स्वतन्त्र न्यायपालिका उल्लङ्घन नहुने उहाँले दिएको पत्रमा 6 जना मध्येमा एकजनालाई चयन गर्दा 4 जनाको बहुमतले चयन गर्दा चाहिँ संविधानवाद उल्लङ्घन भयो भनेर होइन, र फेरि के निरन्तर हेर्ने हो भने यो मात्र आज पहिलोचोटि होइन, 2074 दीपक राज जोशीजीलाई वरिष्ठ न्यायाधीश हुँदाहुँदै पनि उहाँ त निरन्तरता पाउनु भएन नि,
3: होइन उहाँ त संसदीय सुनवाई समितिमा गइसके पछाडि ब्याक हुनुभयो होइन,
2: तर
3: न्यायालयलाई कम्फर्टेबल बनाउन खोजिन्छ क्या, कार्यपालिकाले जानिँदो नजानिँदो किसिमले आफ्नै काबुमा राख्न खोज्छ होइन हिजोदेखि नै,
2: होइन यो आज स्वतन्त्रतामा हलन हो कि कुनै व्यक्तिले नपाएको रिसको जोगो यसरी फिस्ट्याउनु पर्यो कि? मैले भन्न के भने 2072 हाम्रो संविधान आएको हो नि त, यदि त्यो प्रथा परम्परालाई हामीले पालन गर्नुपर्थ्यो, कुरा के छ भने अमेरिका बेलायतमा हामी जहिले पनि संवैधानिक प्रथा परम्परा गर्दाखेरि बेलायतलाई चाहिँ दृष्टान्त दिन्छौँ, बेलायतमा त लिखित संविधानै छैन, त्यसैले बेलायत भएको लिखित संविधान भएको देशको परिभाषा नभन्नु होला, हामी पनि परिभाषा

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला बिहानको ठिक 7 बज्यो
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9560-60554

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल चल्दा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएको विषयमा विपक्षी दलहरूले चर्को आलोचना गरे। संसद बैठकमा उपस्थितिका लागि प्रधानमन्त्रीलाई सभामुखले रूलिङ गर्नुपर्ने माग समेत उनीहरूले जोड़तोड़ साथ उठाए, तर न रूलिङ भयो न प्रधानमन्त्री शाह नै बैठकमा जानुभयो। प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले सदनमा गरेको अवरोध र बहिष्कारबीच सरकारको नीति तथा कार्यक्रम हिजो पारित भएको छ। संसद बैठकमा उठेका प्रश्नको जवाब भने प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सोनी बुआङले दिनु भएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन र सांसदका प्रश्नको जवाब दिन उहाँलाई प्रधानमन्त्री शाहले मंगलबार नै जिम्मेवारी तोक्नु भएको थियो। सांसदहरूले लगातार आवाज उठाइरहँदा पनि सभामुख डोलप्रसाद अर्यालले उपस्थितिको लागि प्रधानमन्त्रीलाई किन रूलिङ गर्नु भएन त? सभामुख अर्यालले भने प्रतिनिधि सभा नियमावली 2079 को नियम 38 देखाएर प्रधानमन्त्री नआए पनि हुने बताउनु भएको छ। गत 21 फागुनको निर्वाचनबाट गठित प्रतिनिधि सभाले नयाँ नियमावली बनाउन बाँकी रहेकाले अहिले 2079 नियमावली बमोजिम कार्य सञ्चालन भइरहेको छ। नियमावलीको नियम 38 नीति तथा कार्यक्रममाथि छलफलमा प्रधानमन्त्री वा निजले तोकेको व्यक्तिले जवाब दिन सक्ने व्यवस्था छ। सत्तारूढ़ रासपाका सांसदहरू पनि यही नियम उल्लेख गर्दै प्रधानमन्त्रीको अनिवार्य उपस्थिति जरूरी नभएको बताइरहेका छन्। संविधानले भने प्रधानमन्त्री र मन्त्रीहरू संसदप्रति उत्तरदायी हुनुपर्ने व्यवस्था गरेको छ। संविधानको धारा 76(10) लेखिएको छ, प्रधानमन्त्री र मन्त्री सामूहिक रूपमा संघीय सदनप्रति उत्तरदायी हुनेछन् र मन्त्री आफ्नो मन्त्रालय कामका लागि व्यक्तिगत रूपमा प्रधानमन्त्री र संघीय संसदप्रति उत्तरदायी हुनेछन्। संसदीय अभ्यासका जानकारहरू प्रधानमन्त्री संसदमा आएर नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नहुँदा र जवाफ नदिँदा संसदीय व्यवस्थाको अवमूल्यन हुने भएकाले सभामुखले रूलिङ गर्नुपर्ने बताउँछन्। सभामुखले आफ्नो पदीय भूमिका अनुसार काम गरेर संसदीय अभ्यासलाई अगाडि बढ़ाउनुपर्ने उनीहरूको भनाइ छ। संसदका पूर्व महासचिव सूर्यकिरण गुरूङका अनुसार 2048 यता नेपालको संसदीय अभ्यासमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा प्रधानमन्त्रीको अनुपस्थित हुने गरेको थिएन। यसअघि नीति तथा कार्यक्रम वाचन भइरहेको बेला प्रधानमन्त्रीले बैठक छाडेर गए पनि मलाई याद छैन, उहाँले भन्नुभयो। नीति तथा कार्यक्रममाथि छलफल शुरू हुँदा प्रधानमन्त्री आउने हो, दिनभर बस्न नसक्ने अवस्था भए मन्त्रीहरू बस्छन्, तर अहिलेका प्रधानमन्त्रीले त पूरै व्यवस्था गर्नुभयो। यस्तो बेला सभामुखले रूलिङ गरेर प्रधानमन्त्रीलाई संसदमा बोलाउनु पर्थ्यो। सभामुखले रूलिङ गर्दा पनि प्रधानमन्त्री सदनमा नआए खेद प्रस्ताव पारित गर्नसम्म सकिने गुरूङ बताउनुहुन्छ। संविधानले नै प्रधानमन्त्री र मन्त्रीहरूलाई सदनप्रति उत्तरदायी हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरेको छ, उहाँले भन्नुभयो। तर सभामुख डीपी अर्यालको इच्छा अर्कै देखिएको जस्तो लाग्यो। अर्याल राष्ट्रपतिबाटै सभामुखमा निर्वाचित हुनुभएको हो। नीति तथा कार्यक्रम सरकारको आगामी वर्षको महत्वपूर्ण घोषणा भएकाले प्रधानमन्त्री नै आउनुपर्ने भनाई प्रमुख प्रतिपक्ष दलका नेता विश्वराज आङदेमीले संसदमा बारम्बार दोहोर्याउनु भएको थियो। छलफलमा उहाँको उपस्थिति त हुनैपर्छ, किनभने यति गरिमामय ठाउँमा उहाँहरूले नै तय गरेको नीति तथा कार्यक्रम लैजाने हो। यसको सफलतामा उहाँहरूको भविष्य छ। उहाँ उपस्थित भएर आफ्नो विचार राख्न र उठेका प्रश्नको जवाब दिन के अप्ठ्यारो पर्यो? उहाँले भन्नुभयो, मेरो आग्रह छ रूलिङ गरिदिनुपर्छ। यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ, हामीले टेबल गर्न दिएका छौं। नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधि सभा नियमावलीको नियम 38 देखाएर 5 वर्ष नै प्रधानमन्त्रीलाई सुन्न नपाइने हो भनी प्रश्न गर्नुभएको थियो। नियमावलीको व्यवस्था प्रधानमन्त्री विदेश गएको, बिरामी भएको र असहज परिस्थिति हुँदाको लागि हो, अरू काम कारवाही नरोकियोस् भनेर हो। संविधानको 76(10) प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुनेछन् भनेर लेखिएको छ। त्यसको खिल्ली उडाइने राप्रपा सांसद एवं संसद दलका नेता ज्ञानेन्द्र बहादुर साईले पनि नियम 38 को व्यवस्था सधैँको लागि नभएको बताउनुभयो। पूर्व गृहमन्त्री सुदन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन गर्न तथा छानबिन गर्न सरकारले समिति गठन गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल, सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहने गरी समिति गठन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
समितिलाई गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार संघीय राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। व्यापारी दीपक भट्टसँग व्यापारिक शेयर साझेदारी रहेको सार्वजनिक भएपछि गुरूङले वैशाख 9 राजीनामा दिनुभएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टको लिबर्टी माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको विषयमा प्रश्न उठेपछि गुरूङ राजीनामा दिन बाध्य हुनुभएको थियो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान सरकारले संविधान र कानूनको सीमा मिचेर शासन चलाउन खोजेको आरोप लगाउनु भएको छ। पोखरामा हिजो आयोजित विशेष प्रादेशिक भेलालाई सम्बोधन गर्दै उहाँले सरकारको लहर र सनकका आधारमा मुलुक चल्न नसक्ने भन्दै प्रधानमन्त्री ईश्वर नभएको र उहाँ पनि नियम कानूनमा बाँधिनुपर्ने बताउनुभयो। पछिल्लो समय सरकारले निजी क्षेत्रप्रति देखाएको व्यवहार र सीमानामा सर्वसाधारणलाई दिएको शास्तिप्रति लक्षित गर्दै थापाले सरकारले संविधानलाई तलमाथि गर्न खोजे कांग्रेसले त्यसलाई रोक्ने चेतावनी दिनुभयो। उहाँले राज्य संचालनमा देखिएका विसंगति र पार्टी संगठनको भावी दिशाका बारेमा लामो चर्चा गर्नुभयो। थापाले सरकारले निजी क्षेत्रका व्यक्तिहरूलाई प्रक्रिया र कानून मिचेर प्रहरी लगाएर उठाउने गरेको भन्दै आपत्ति समेत जनाउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा अर्थमन्त्री डाक्टर सोनी मोहरलेबाट प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेकमाथि आगामी जेठ 4, 5 र 6 गते छलफल हुने भएको छ। बिहिबार राति अबेरसम्म चलेको बैठकमा सभामुख टोलप्रसाद अधियालले उक्त प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वको आधारमा ती दिनहरू तोक्नु भएको जनाइएको छ। सभामुख कार्यालयले छलफलमा भाग लिने सदस्यले जेठ 4 गतेको बैठकको 1 घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिनुभएको जनाइएको छ। मन्त्रालयका नाम र कार्यक्षेत्र फेरबदल गरिएको विषयमा पूर्व प्रशासक तथा बालवाला केही उच्च कर्मचारीले असन्तुष्टि पोखेका छन्। पूर्व प्रशासकहरूले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि पोखेका हुन्। खास गरी संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई गाभेर भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाएको विषयमा प्रशासकहरूले असन्तुष्टि पोखेका हुन्। उक्त दुई मन्त्रालयको कार्यक्षेत्र र चरित्र फरक फरक भएको भन्दै दुई मन्त्रालयलाई गाभेर एउटै बनाउन उपयुक्त नहुने उनीहरूको भनाइ छ। भूमि व्यवस्था मन्त्रालयले चरित्र भूमिसँग जोड़िएको छ, यो विकाससँग पनि सम्बन्धित छ, तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रशासनसँग जोड़िएको छ। यी दुई मन्त्रालयको चरित्र एउटै हुन सक्दैन। राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा तत्कालीन शहरी विकास मन्त्रालयका पूर्व सचिव डाक्टर रमेश प्रसाद सिंहले भन्नुभयो, बरू भूमि व्यवस्था र कृषि मन्त्रालयलाई गाभेर एउटै मन्त्रालय बनाउन सकिन्थ्यो। शहरी विकास मन्त्रालय खारेज गरेको विषय पनि उहाँले गम्भीर असन्तुष्टि पोख्नुभयो। शहरी विकास मन्त्रालयलाई पूर्वाधार विकास मन्त्रालयसँग गाभ्ने निर्णय नीतिगत रूपमा असान्दर्भिक र दीर्घकालीन रूपमा प्रतिकूल देखिन्छ। यसले शहरी गरीबी अनौपचारिक बस्ती र समावेशी शहरीकरणका मुद्दालाई उजेरमा पार्ने जोखिम बढ़ाउँछ। सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ, छिमेकी मुलुकहरूको अभ्यासले पनि शहरी विकासका लागि छुट्टै मन्त्रालयको आवश्यकता पुष्टि गर्छ। त्यसैले वर्तमान सन्दर्भमा शहरी विकास मन्त्रालयको पुनर्स्थापना तथा यसको थप सुदृढीकरण अनिवार्य छ। पूर्व प्रशासक शारदा प्रसाद त्रिताले भूमि व्यवस्था र संघीय मामिला मन्त्रालयलाई गाभेर एउटै बनाएको विषयमा प्रतिक्रिया दिँदै सामाजिक सञ्जालमा लेख्नु भएको छ, भूमि व्यवस्थापन बरू वन मन्त्रालयसँग मिल्थ्यो कि प्रशासन सम्बन्धी मन्त्रालय मिसाएको भन्ने खबर पो आयो त। संघीय मामिला तथा भूमि व्यवस्था मन्त्रालयलाई गाभेर एउटै मन्त्रालय बनाएको विषयमा भूमि व्यवस्था मन्त्रालयका एक उच्च कर्मचारी पनि असन्तुष्टि पोखेको जनाइएको छ। सरकारको 100 बुँदे शासकीय सुधार कार्यक्रममा समेटिएको फेवातालको जलाधार क्षेत्र संरक्षण योजना कार्यान्वयनका लागि सम्बन्धित निकायले सक्रियता अगाडि बढ़ाएका छन्। शासकीय सुधार कार्यक्रममा फेवा संरक्षित जलाधार क्षेत्रको अतिक्रमण हटाउने, पहिरो व्यवस्थापन, मुहान संरक्षण र जलवायु परिवर्तन अनुकूलनका कार्यक्रम सञ्चालन गरी जलाधार क्षेत्रको संरक्षण गर्ने उल्लेख छ। आर्थिक वर्ष 78-79 बनाएको फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनका लागि वन तथा भू संरक्षण विभाग, वृहत जलाधार व्यवस्थापन केन्द्र, गण्डकी र कास्की स्थित जिल्ला भू तथा जलाधार संरक्षण समितिले पहल थालेका हुन्। जिल्ला भू तथा जलाधार संरक्षण समितिका संयोजक एवं जिल्ला समन्वय समितिका पूर्व समितिका प्रमुख लीलाधर पौडेले फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजनालाई अध्यावधिक र परिमार्जन सहित कार्यान्वयन गर्ने गरी वन तथा भू संरक्षण विभागलाई सुझाव दिएको उल्लेख गर्नुभयो।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले धौलागिरी प्रादेशिक अस्पताल बागलुङको निरीक्षण गर्नुभएको छ। मन्त्री पाण्डेले आकस्मिक कक्ष, बहिरंग र अन्तरंग सेवा बच्चा वार्ड, डायलिसिस सेवाको निरीक्षण गर्नुभयो। सो क्रममा अस्पतालमा भर्ना भई स्वास्थ्य लाभ गरिरहेका बिरामीलाई अस्पतालको सेवाबारे जिज्ञासा राख्नु भएको थियो। स्वास्थ्य मन्त्री बनेपछि पहिलोपटक बागलुङ पुग्नुभएका पाण्डेले अस्पतालको सेवा प्रवाह र जनशक्तिको अवस्थाबारे पनि जानकारी लिनु भएको छ। तनहुँको बन्दीपुर गाउँपालिका चार स्थित बन्दीपुर अस्पताललाई विभिन्न संघ संस्था तथा व्यवसायीले करिब 40 लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग गरेका छन्। लायन्स क्लब अफ चितवन, चौतारी र लोयल ट्रेडर्सले अस्पतालको प्रयोगशालामा आवश्यक पर्ने आधुनिक मेसिनहरू उपलब्ध गराएका हुन्। अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर अनिल गिरीका अनुसार लायन्स क्लब अफ चितवन चौतारीले करिब 20 लाख मूल्यका दुईवटा मेसिन सहयोग गरेको हो, जसमा क्लिया मेसिन र पीटीआईएनआर मेसिन रहेका छन्। क्लिया मेसिन मार्फत थाइराइड, भिटामिन डी, भिटामिन बी12, पाठेघरको क्यान्सर, प्रोस्टेटको क्यान्सर लगायतका विभिन्न प्रकारका हर्मोनजन्य समस्या परीक्षण गर्न सकिने डाक्टर गिरीले जानकारी दिनुभयो। त्यसैगरी पीटीआईएनआर मेसिनले रगत जम्ने सम्बन्धी र मुटु रोगी तथा सर्प वा अरेंगाले टोकेका बिरामीको परीक्षणमा समेत क्लिया मेसिन उपयोगी हुने बताइएको छ। भरतपुर चितवन स्थित लोयल ट्रेडर्सले करिब 20 लाख मूल्यका उपकरण पनि उपलब्ध गराएको छ। कास्कीको माछापुच्छे गाउँपालिका नवस्थित मर्दी पदयात्रा क्षेत्रमा गएका एक पर्यटक हराएपछि स्थानीय व्यवसाय र सरकारवालाले खोजी कार्य तीव्र बनाएका छन्। गत 30 वैशाख बुधबार बिहान करिब 10 बजेदेखि मर्दी भ्यू पोइन्ट क्षेत्रबाट एक व्यक्ति हराएको सूचना प्राप्त भएको मर्दी ट्रेक पर्यटन व्यवसाय तथा व्यवस्थापन समितिले जनाएको छ। हराएका व्यक्ति नेपाली भाषा बोल्ने भएकाले नेपाली नै हुन सक्ने स्थानीय व्यवसायको भनाइ छ। मर्दी ट्रेक पर्यटन व्यवसाय तथा व्यवस्थापन समिति अध्यक्ष राजकुमार तामाङको नेतृत्वमा खोजी टोली परिचालित छ। बिहिबार बिहान हाई क्याम्प क्षेत्रका 14 जना व्यवसायी तामाङको संयोजकत्वमा सम्बन्धित क्षेत्रमा खोजतलासका लागि गएको जनाइएको छ। कास्कीभर सञ्चालनमा रहेका एम्बुलेन्सहरूले अबदेखि अनिवार्य रूपमा ग्लोबल पोजिशनिङ सिस्टम जीपीएस जडान गर्नुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले एम्बुलेन्स सेवालाई मर्यादित, पारदर्शी र व्यवस्थित बनाउनका लागि सुव्यवस्था गरेको हो। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका सबै एम्बुलेन्सहरूमा अनिवार्य रूपमा सही स्थान र स्थानको जानकारी दिनका लागि प्रयोग गरिने उपकरण जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्लाधिकारी रुद्रादेवी शर्माले बताउनुभयो। उहाँका अनुसार जीपीएस जडान नगरेका र सञ्चालन अनुमति नलिई चलिएका सरकारी तथा निजी दुवै प्रकृतिका एम्बुलेन्सलाई तत्काल प्रक्रिया पूरा गर्न प्रशासनले पत्रचार गर्नेछ। यसैगरी ख वर्गमा स्तरोन्नति हुन नसकेका एम्बुलेन्सहरूलाई निर्देशिक अनुसार ग वर्गको बिरामी ओसार प्रसार गर्ने सवारीका रूपमा अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। पोखरा महानगरपालिकामा यस वर्ष 500 रोपनी क्षेत्रफल जमीनमा तरबुजा खेती गरिएको छ। तरबुजा खेतीप्रति कृषकहरूलाई आकर्षित गर्न महानगरपालिकाले अनुदान लगायतको कार्यक्रम अघि बढ़ाएसँगै यसतर्फको आकर्षण बढ़दै गएको हो। महानगरपालिका 13, 14, 16, 21, 22, 23, 26, 32 र 33 नम्बर वडामा तरबुजा खेती भइरहेको महानगरपालिका कृषि विकास शाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो। उहाँका अनुसार महानगरपालिकाले यस वर्ष कृषकलाई 50% अनुदानमा बिउका साथै मल्चिङ प्लास्टिक वितरण गरेको थियो। यस वर्ष महानगरपालिकामा तरबुजा खेतीको कारोबार 5 करोड़ बराबरको हुने अनुमान गरिएकोमा असिना तथा लगातारको वर्षाले केही असर भनी पुर्याएको उहाँले बताउनुभयो। स्थानीय उत्पादनको प्रवर्धनको लागि तरबुजाको न्यूनतम समर्थन मूल्य निर्धारण गरिनुका साथै ब्रान्डिङका लागि स्टिकर उपलब्ध गराउन लागि तथा स्थानीय उत्पादन प्रवर्धन गर्न पोखरा तरबुजा मेला महानगरपालिकाले पोखरामा भइरहेको तरबुजा खेतीको प्रवर्धनसँगै कृषकहरूलाई यसतर्फ आकर्षण बढ़ाउन जेठ 5 गते पोखरामा तरबुजा मेला 2083 गर्ने भएको छ। नवलपुरको विनय त्रिवेणी गाउँपालिका 6 मा रहेको सरकारी विद्यालय मुक्तिनाथ वेद विद्यापीठ र गजेन्द्र मोक्ष दिव्यधाम बचाउन नारायण नदी किनारमा तटबन्ध निर्माणको कामलाई तीव्रता दिएको छ। विद्यालय र सार्वजनिक सम्पत्ति रक्षा गर्ने सरकारको दायित्व भएकाले नदी नियन्त्रण तथा व्यवस्थापन कार्य अन्तर्गत तटबन्ध निर्माण काम भइरहेको सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना चितवनका प्रमुख डाक्टर नारायण प्रसाद सुवेदीले बताउनुभयो।
नारायणी बगिरहेको ठाउँ निकै साँगुरो भएकोले अत्यन्तै असुरक्षित र जोखिमयुक्त ठाउँ भएकाले तटबन्ध र पर्खाल लगाएर विद्यालय र धामलाई जोगाउँदै पर्यटकीय सुन्दरता दिन खोजिएको सुवेदीले बताउनुभयो। संघीय सरकारको 2,14,00,000 रूपियाँ लागतमा चैतदेखि शुरू भएको यो काम यही आर्थिक वर्षभित्र सक्ने योजना रहेको कार्यालयले जनाएको छ। मनासलु हिमाल आरोहणको 70 वर्ष पूरा भएको छ। विश्वको 8 र नेपालको 7 यो हिमाल यस अवधिमा 3,643 आरोहीले आरोहण गरेका छन्। प्रथम पटक सन् 1956 मे 9 जापानी नागरिक तोशियो इमानिसी र भारतीय नागरिक ग्याल्जेन नोर्बु शेर्पाले 8,163 मिटर अग्लो मनासलुमा मानव स्पर्श गर्न सफल भएका थिए। सन् 1973 अप्रेल 22 पहिलो पटक नेपाली आरोही उर्किन छिरिङ शेर्पाले मनासलुको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ। मनासलु हिमाल आरोहण गर्न थालेको 70 वर्ष पुगेको अवसरमा हालै गोर्खा र पोखरामा विशेष कार्यक्रमको आयोजना गरियो। पुतली बजार नगरपालिकाका सब इन्जिनियर समित जिरेलमाथि कार्यकक्षमा प्रवेश गरी कुटपिट भएको खबर छ। उहाँलाई नगरपालिकाभित्र प्रवेश गरेर अनुमति 3 बाबुराम शर्माले कुटपिट तथा अभद्र व्यवहार गरेको नगरपालिकाले जनाएको छ। प्रदेश तथा संघमा योजना माग्ने क्रममा इस्टिमेट बनाउन आग्रह गर्न पुगेका शर्माले सोही विषयलाई लिएर कुटपिट गरेको नगरपालिकाको भनाइ छ। जिरेलमाथि कुटपिट गर्ने शर्मालाई उजुरीपछि प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढ़ाएको प्रहरी निरीक्षक अमृत त्रिपाठीले बताउनुभयो। कुटपिट तथा अभद्र व्यवहारको घटनाप्रति पुतली बजार नगरपालिकाले गम्भीर आपत्ति जनाएको छ। नगरपालिकाले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि कानून अनुसार कड़ा कार्यवाही गर्न माग गरेको छ। खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पंजाब किंग्सलाई हराएको छ। मुम्बई 6 विकेटले विजय भएको हो। हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पंजाबले 8 विकेट गुमाएर

0: उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
4: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने
4: अत्याधुनिक प्रयोगशाला
3: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444, 543333।
5: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस रेडीमेड ड्रेस पाइन्छ। साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन र शुक्ला गण्डकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन।
8: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखा को लागि सम्पर्क 98067-13425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलांग, डाइनिंग टेबल का साथ ही संपूर्ण फर्निचर को सामान पाइन र होम डिलीवरी को व्यवस्था रहेको छ।
14: विगत लामो समय देखि दुलेगुडा बजार में संचालित न्यू होम डेकोर एंड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिक आफ्नै भवन बाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एंड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
13: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560-2630।
12: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
16: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
15: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपड़ा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
17: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
13: मोबाइल 98560-55-77।

0: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक शान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघारमा अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौंडा तनहु। थप जानकारीको लागि सम्पर्क 0664141184, 98562210 र 98562345। ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अण्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अण्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 98563493952 र 98066656।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
10: आज पनि खाना कहाँ छ? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
14: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
15: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बीपी चोक।
16: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 9856 33 878, 98416 56 658।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
17: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
18: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 9850623128 र 9842614726।
19: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
20: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
19: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्लागण्डकी 6, फोन नम्बर 0965702939, मोबाइल 9855663636।
21: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
22: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
23: सम्पर्क 0654142121, मोबाइल 9855359921,
22: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
24: Yamaha.

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा
1: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना
3: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी
1: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी
4: नमस्कार कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ म कार्यक्रम प्रस्तुता रिमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी तपाईँहरूको राशिफल तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछ आज मिति 2083 साल जेठ महिनाको 1 गते शुक्रबार ईस्वीसम्म 2026 मे 15 तारीक सकसम्म 1948 नेपालसम्म 1146 सूर्यदेव बिहान 5:16 भयो भने सूर्यास्त 7:46 आउनेछ आज ज्येष्ठ कृष्ण पक्षको त्रियोदशी तिथि आज अन्तर्राष्ट्रिय परिवार दिवस ज्येष्ठ संक्रान्ति कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँग विभिन्न मंगलधुनहरू सुन्नुभयो 5:25 समयमा भक्ति गीत संगीतहरू 5:25 देखि 5:50 शुक्ला गण्डकी समाचार 6:00 देखि 36 काया कैरन 37 देखि 7 बजेसम्म नेपाली भयो 7 बजेदेखि 7:30 शुक्ला गण्डकी समाचार 7:20 देखि 7:45 राष्ट्रिय गीत संगीतहरू 7:45 देखि 8 बजेसम्म तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी 8:15 देखि 9 बजेसम्म राष्ट्रिय गीत संगीतहरू 9 बजेदेखि 9:15 नेपाल खबर 9:15 देखि 10 बजेसम्म गाम्बीसीको भाका 10:00 देखि 10:15 शुक्ला गण्डकी समाचार 10:15 देखि 12 बजेसम्म हेलो शुक्ला गण्डकी 12:00 बजे 12:15 नेपाल खबर 12:15 देखि 1 बजेसम्म विभिन्न पत्नी संगीतहरू 1 बजे 2 बजेसम्म लोगी संगीत 2 बजेदेखि 3 बजेसम्म विभिन्न गीत संगीतहरू 3:00 बजे 3:15 नेपाल खबर 3:15 देखि 4 बजेसम्म फिल्मी गीत संगीतहरू 4:00 देखि 5 बजेसम्म आधुनिक गीत संगीतहरू 5:00 देखि 5:15 शुक्ला गण्डकी समाचार 5:15 देखि 6 बजेसम्म नेपाल गीत संगीतहरू 6:00 देखि 36 नेपाल दर्पण 36 देखि 7 बजेसम्म भाषा भाषी गीत संगीतहरू 7:00 देखि 7:30 शुक्ला गण्डकी समाचार 7:30 देखि 8 बजेसम्म विनिकी संगीतहरू 8:00 देखि 8:30 नेवारी भाषा कार्यक्रम 8:45 देखि 9 बजेसम्म विश्व नेपाली सेवाको साँझ पख 9:10 बजेसम्म श्रुति सम्वेक 10:00 बजेदेखि 10:15 शुक्ला गण्डकी समाचार राति 10:00 बजेको शुक्ला गण्डकी समाचार पछि आजका हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन् भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रस्तार हुने गर्दछन् यो तिथि आज दिनभरि प्रस्ताव हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी यो जानकारी पश्चात पनि अपालो रहेको छ तपाईँको राशिफलको राशिफल शुरूआत गरौं मेष राशिबाट मेष राशिमा सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न अवसरलाई प्रदान गर्नेछ विश्वरीयका परिवारजनसँग भेटघाट हुनेछ रमाइलो जमघटका विश्वरिष्ट भोजन कारण प्राप्त होला प्रतिष्ठित काम गर्दै नाम दाम कमाउने बेला छ नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ कम मात्र फाइदा हुनेछ भने अर्थ अभाव खड्किनाले काम पूरा गर्न समस्या पर्नेछ नियमित कामका बीचमा रोकिनुपर्ने स्थिति आउन सक्छ आफन्त र परिवारबाट टाढा भइनेछ भने साथीभाइहरूसँग असमझदारी बढ्नेछ व्यवसायमा लगानी बढाउनु पर्ने समय छ भने पछिका लागि केही वस्तु राख्नु पर्ने हुन सक्छ खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनु पर्ला काकीको गङ्ग सकेको दैनिक आवश्यकता पूरा हुनेछन् भने मेहनतको फल प्राप्त हुनेछ आमदानी बढ्नाले उत्साह जाग्नेछ श्रमको उचित मूल्य पाइनेछ दिगो फाइदा हुने काम प्रारम्भ होला साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ व्यवसायमा राम्रै फलको मार्ने समय छ भने छोटो समयमा राम्रो उपलब्धि हात लागि हुनेछ रोकिएका कामहरू सम्पादन हुनेछ भने जिम्मेवारी समेत बढ्नेछ कर्क राशि विशेष काममा जग बसाउने अवसर छ भने मेहनतले बढी जिम्मेवारी दिलाउनेछ पद प्रतिष्ठा प्राप्त गर्ने बेला छ भने धेरैले कामको तारिफ गर्नेछ टाढिएका साथीभाइहरू नजिकिनेछन् भने पुरानो मित्रता दिगो परिवर्तनको सम्वाद गर्न सक्छ शुभ चिन्तकहरू प्रशस्त फेला पर्नेछन् भने चुनौतीहरू हट्नेछन् भने विभिन्न अवसरले पछाउनेछन् कर्म योगले मन प्रफुल्लित गराउनेछ सिंहराशि आफ्नो कमजोरी बाहिर अनि समस्या पर्नु सक्छ सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ भने नियमित कामलाई निरन्तरता लिन सकिनेछ जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बिता सक्छ चुनौतीपूर्ण कामको जिम्मेवारी बहन गर्नुपर्ला नयाँ योजनातर्फ अग्रसर भइनेछ भने अवसर प्राप्त त भए पनि आफ्नैले काम बिगार्न सक्छ। कन्या राशि, कन्या राशिमा माछा टोप पिपुस अर थपेको परिबन्धले अठार वर्षदेखि निम्त हुन सक्छ। अवसर आए पनि नयाँ काम थाल्न गिराम्बरे विचार पुर्याउनु होला। धेरै श्रम परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। काममा धन र श्रम खर्चनु पर्ला भने स्वास्थ्यको लागि व्यायाम तथा हार विहारमा विशेष ध्यान पुर्याउनु होला। आफ्नो वस्तुमा अरूले दावी गर्लान, दोहोर्याएर प्रयत्न गर्दा रोकिएका कामहरू सम्पादन हुनेछ। तुला राशिमा माछा रिडुरे रोताती रुते समय लागे पनि काम बन्नेछ भने सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन लेखन तथा मनोरञ्जनको समय बित्नेछ भने मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। आवश्यक भौतिक साधन व्यापारमा आमदानी बढाउन सकिनेछ। वृश्चिक राशि, वृश्चिक राशिमा माछा तो नानी नुने नयाँ मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने दृष्टता व्यवसाय गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकारी स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सफल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ। धनुराशि, धनुराशिमा माछा एयो भविभूत भाडव्य अवसरका साथै चुनौती समय देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई बाँड्नु पर्दा निर्णय लिन अलमल गर्दा काममा पछि परिनेछ भने छिटो फल प्राप्त गर्ने आकांक्षाले पनि समस्या निम्तनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला। अवसर आए पनि नयाँ काममा हात हाल्न अघि राम्ररी विचार पुर्याउनु होला। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। मकर राशिमा अक्षय भोजाजी खिखो खेखो गागी फाइदा मात्र हेर्दा आलोचित भइनेछ भने पुरानो सम्झौताहरू नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ने हुन सक्छ भने प्रतिस्पर्धामा उत्रनु पर्ला। सामान्य उपलब्धि हात पार्न पनि समय लाग्ने भने प्राथमिकताका आधारमा काम गराउन सक्दा पछि परिनेछ। आफ्नै सहयोगीहरूले समेत साथ नदिन सक्छ। साथीभाइहरूसँग सन्तुलित व्यवहार गर्नुहोला। कुम्भ राशिमा गुगेको शासी सुश्री सोध बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ भने प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा अवसरहरू जुड्नेछ। साथीभाइहरूले पनि राम्रै सहयोग जुटाउनेछन् भने पछिका लागि लाभ हुने कामहरू प्रारम्भ हुनेछ। भौतिक साधनहरू जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनोज्ञ धन लाभ हुनेछ भने सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। अन्तिममा मिन्दासिनामा अक्षय दिदुथ झ्याङ दिदु चर्ची बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिने सम्भावना। साथी निवानीले काम बिग्रनुका साथै हातमा आएको रकमहरू गुमाउनु पर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा विवादहरू वाद विवादहरू आउन सक्छन् भने अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिचान ल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। राशिफलमा जस्तो भने तपाईँ भाग्य भन्दा कर्म स्वस्थ गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुखद दिवस। तपाईँको आजको राशिफल पछि नेपाल रहेको छ भने शुभकामना।

आज मिति 2083 साल जेठ महिनाको 1 गते शुक्रबार आज तपाईँको दस जन्मदिन परेको छ। तपाईँ दस जन्मदिन मनाउँदै हुनुहुन्छ, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो एफएम परेको तर्फबाट र मेरो व्यक्तिगतबाट तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँलाई टिका लिएर तपाईँले इच्छा काम पुरा भयो, तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छ।

सर्वनाम निष्ठमित दाजुभाइ साथी सम्पन्न आफन्तको कसैको जन्मदिन परेको छ, हामीले कार्यक्रममा प्रसङ्ग गर्न चाहनुहुन्छ भने तपाईँलाई फोन गरेर जन्मदिनको शुभकामना तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउन सक्नुहुन्छ। 0534 3000, 0534 1100, 3100, 3100 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनु भयो भने हामीले कार्यक्रममा प्रसङ्ग गर्ने गर्दछौँ। आजको लागि भने हाम्रो निकाली समय सकिएको छ, भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुनेछौँ। सम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँहरूको बाँकी रहेको दिन शुभ अनि सुखद बितोस् भन्ने सुन्दै गर्नुहोला। शुक्रगण्डकी एफएम 97.6 मेगाहर्ज। नमस्कार, शुभ बिहानी।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 8 बज्यो.
4: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो?
5: दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि.
4: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
5: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि. यो कपडा मैले त्यही गएर किनेको.
4: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु. स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
1: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार. फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632. स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ.
6: मेरिया मैनी, कस्तो राम्रो गहना.
7: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त. राति पनि बत्ती बाल्नै नपर्ने.
4: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्.
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल.
9: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
10: शुद्ध सुन तथा चाँदीका गर गहना,
9: छापावाला सुन चाँदीका गर गहना,
10: राशि अनुसारका पत्थर,
9: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
9: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
8: सेन्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
9: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239.
8: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142.
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता.
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो. आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त.
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडि पट्टि.
12: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्,
13: समय सम्झनुहोस् है. मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे.
11: होटल टाइटेनिक गोमगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763.

0: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त एक दुई रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
1: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौडाको बन्केवा चोकमा रहेको सिधा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
0: ए हो र, जाउन त त्यसो भए।
1: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
2: प्रोप्राइटर विवेश गुप्ता, सिवाय किराना पसल, शुक्ला गण्डकी 4, मेन रोड, धुलेगौडा, तनहुँ।
1: मोबाइल 9841419634 र 9008530058।
3: भाउजू, होइन भाउजू, किन निराश भएर बस्नु भएको?
4: हेर्नु न बाबु, मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो, उता छोरोले पनि ल्यापटप बिगारेको छ। आज बनाउन लैजाने भनेको, अलि भरपर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है?
3: ल भाउजू, पनि हाम्रै दुलेगौडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि। शुभारम्भको अवसरमा मोबाइल ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था, साथै मोबाइल ल्यापटप मर्मतमा 20% छुटको व्यवस्था छ। ल है भाउजू, समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला।
4: हजुर, हामी कहाँ आइफोन, सामसुङ, रेडमी, भिभो, ओप्पो, रियलमी, किप्याड मोबाइल, रेडियो, लाइट, ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: जय शिव इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 4, धुलेगौडा, सोनुप सिसा फ्लाई पसलको ठिक पारिपट्टि, ह्याप्पी आवर लिक्विड सप सँगै जोडिएको। प्रोप्राइटर शिव बहादुर श्रेष्ठ, सुनिव श्रेष्ठ। सम्पर्क 0635907707, मोबाइल 9811445234, 9550708।
5: प्रसन्न, होमवर्क देखाउ त।
6: हस् टिचर।
5: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
6: टिचर, मेरो मम्मीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज क्यालट्रिक्स, सोहो रेनको बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0965414484, मोबाइल 9850603384 र 9850607988।
8: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
9: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
8: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
9: आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
8: प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827103066 र 9840694543।
10: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स। जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
11: ओलपुर ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
12: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
10: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिरगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार पूरे घोड़ा वाकिंग डिपार्टमेंट भवन संगे मोबाइल 98 62 32 93 और 98 62 38 73।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बानियला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
3: तर महँगो होला नि
2: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
4: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही एल्मुनियम अब यूपीवीसी को साथमा
4: एल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
5: सम्पर्क बाराही यूपीवीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 411 मोबाइल 98 65 22 938 र 98 028 22 938।
6: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98 65 33 398 र 98 465 10 950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
7: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
8: होइन कति पुन मोबाइल भन्दै कराएको
7: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
8: कहाँ छ पुन मोबाइल
7: यो दुईवटामा तरकारी पसलको आडैमा छ
8: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
7: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
8: प्रोप्राइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
9: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
10: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
9: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
10: त्यस्तो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
11: चिकन ससेज बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 98 5 60 28 587
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: भित्र बस्ने सम्पूर्ण प्राणीहरू छन्। ती प्राणीहरूको पनि अधिकार रक्षा गर्दै हामीले चाहिँ एक खालको भनौँ न 84 लाख जीवहरू मध्ये होइन, अब हामी एउटा वर्ग नहौं मान्छे भनेको होइन, अब त्यो मान्छेले मात्रै उसको स्वार्थका लागि सबै प्राणीहरूलाई चाहिँ होइन उनीहरूको अस्तित्व समाप्त पारिदिने र मान्छे मात्रै चाहिँ होइन ऊ चाहिँ उसको आयु चाहिँ लगातार वृद्धि गर्दै जाने जुन खालको एउटा यो भनौँ न भस्मासुर लाइनमा छौँ, यसले चाहिँ काहीँ न काहीँ ठूलै विपत्तिहरूमा चाहिँ फेरि यो मानव सभ्यतालाई नै पुर्याउँछ भन्ने लाग्छ। त्यसको लागि पहिलो खुड्किलो भनेको नेपालको यो जुन चिज हामी एकछिन खान पाएन भने एकछिनमा चाहिँ हामी होइन आँखा तिरमिराउन थाल्छ, त्यस्तो खानेकुरा चाहिँ शुद्ध हुनु पर्यो र त्यो शुद्ध खानेकुरा उत्पादन गर्ने समुदाय र उत्पादन प्रवर्धन गर्ने निकायहरूलाई चाहिँ हामी हिजोदेखि आजसम्म त्यही खबरदारीमै छौं।
12: कुराकानीमा हुनुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। उहाँले विशेष गरी अघिल्लो बुदामा चाहिँ जोड्न खोजेको एउटा मानव स्वास्थ्य, अर्को चाहिँ माटो संरक्षण र दिगो कृषिको अवधारणा हो जानेर विषाक्त खाना अहिले हामी खान बाध्य छौं र उत्पादन विषाक्त हुँदा र त्यो विषाक्त उत्पादनमा संलग्न हुँदा मानव स्वास्थ्य पनि जोखिममा छ भन्ने यो कुराकानीमा चाहिँ हामी बुझ्न सक्छौ। यो बुझाइ चाहिँ खास हुनुपर्ने चाहिँ एउटा युवा वर्ग, युवा किसान, त्यसमध्ये पनि अहिले जो कृषि पढ्दैछ त्यो विद्यार्थीले अझ बढी बुझ्ने र बुझाउने काम गर्न सक्छन्। तपाईँहरूले अभियान चलाउनु भयो, त्यस्तो वर्गको चासो र चिन्ता कति भेट्नु?
3: मदन सर धेरै धन्यवाद। हामीले अलि बढी फोकस गरेको यिनी विद्यार्थीहरू जो पहिलो चाहिँ कृषि रोजेर विज्ञान विषय पढेर र कृषि रोजेर जो कृषि पढ्दै हुनुहुन्छ पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी भाइ बहिनीहरू जो चाहिँ होइन ब्याचलर मास्टर्स गरिराख्नु भएको छ होइन
12: भनेको यो पुस्ताले अब सिक्दै र सिकाउन पनि सक्छ भन्ने कुरा चाहिँ मैले
3: होइन एकदमै पुस्तागत रूपमा सरले भनेको एकदमै जायज हो होइन त्यहीँ जानुपर्छ। तर अझै हाम्रो चाहिँ अहिले बिग्रिएको कुरा के छ भने हाम्रो कृषि बिग्रनुको मुख्य कारण चाहिँ यहाँ पढेकै मान्छेहरूले नै नेपालको कृषिलाई बिगार्नलाई बल पुर्यायो कि भन्ने पनि लाग्छ कहिलेकाहीँ। त्यहाँ त्यो मात्रै पनि होइन, त्यहाँ विभिन्न स्रोत साधनको अभाव लगायतका अन्य विविध कारणहरू पनि होला, तर सरसर्दी हेर्दाखेरि चाहिँ जसले कृषि पढ्यो उसले नै त्यो चाहिँ उत्पादन वृद्धिको मात्रै जुन खालको एउटा मूल मन्त्र घोक्यो त्यो उत्पादन वृद्धिको जुन खालको एकोरो रटानले नै हाम्रो यो सबै चिजहरू चाहिँ भनौँ न यो प्रकृतिको असन्तुलन, माटोमा अम्लेपन, माटोमा घट्ने प्राङ्गारिक पदार्थ अनि हाम्रो जमिन मुनिको पानी होइन त्यसपछि हाम्रो आयातमा रसायन लगायतका चिजहरूमा आयातमा लाग्ने लगानीहरूको वृद्धिको कुरा होइन, वार्षिक 17-18 लाख किलो बिखको आयातको कुरा होइन, त्यसले हाम्रो शरीरमा पार्ने प्रभावहरूको कुरा, यो सबैतिर त्यसले एकदम अप्ठ्यारोमा पार्यो। त्यसले गर्दा पढेकै मान्छेहरू नै भोलि उनीहरू नै सेलेक्ट हुने हुन् र उनीहरू नै इलेक्ट हुने हुन् होइन, त्यसैले ती निर्वाचित भएर आउने हुन् या कतै चाहिँ नियुक्ति पाएर जागिर खानेहरू हुने हुन्, उनीहरू त्यही कृषि पढेकै मान्छेहरू नै त्यहाँ प्राय कृषिका वरिपरि नै भेटिने भए हुनाले उहाँहरूको रूट भनेको चाहिँ फेरि पनि त्यही कृषि पढ्ने अध्ययन अध्यापन गर्ने कलेजहरू हुन्, त्यसैले हामी उहाँहरूलाई नै केन्द्रित गरेर हामीले यो अभियानहरू चलाइराखेका छौँ र थुप्रै भाइ बहिनीहरू चाहिँ यो मुद्दामा सहकार्य गरिराख्नु भएको छ, यो हामीसँग हाम्रा मुद्दामा उहाँहरू कन्भिन्स हुनुहुन्छ र यतिसम्म उहाँहरू भन्ने ठाउँमा पुगिसक्नु भएको छ कि आफ्नै गुरूवर्गहरूलाई अगाडि राखेर गरिएका छलफलहरूमा गुरूवर्गहरू तपाईँले पढाएको ज्ञान हामीलाई बिर्सनका लागि अर्को चाहिँ दशकौं हामीलाई चाहिँ खर्च गर्नुपर्ने ठाउँमा यहाँहरूले पुर्याउनु भयो, त्यसैले तपाईँले पढाएको ज्ञान चाहिँ हाम्रो जीवनको लागि र जगतको लागि यसले चाहिँ भलो गरिराखेको छैन भन्ने खालको कुरा आफ्नै विद्यार्थीले आफ्नै अगाडि भन्दाखेरि ती गुरूवर्गहरूले पनि त्यो महसुस गर्नुपर्ने कुरा हो होइन। त्यसैले हुन त करिकुलममा जे छ त्यही पढाउने कुरा होला थुप्रै कुराहरू, तर कस्तो भने हामी चाहिँ ती युवाहरू खोज्दै हिँडिरहेका छौँ जसले अहिले कृषि पढिराख्नु भएको छ र तिनी गुरूवर्गहरूलाई बढी केन्द्रमा राखिरहेको छौँ जसले कृषि पढाइराख्नु भएको छ होइन, जसले यो विषयमा उहाँले आत्मसात त गर्नुहुन्छ तदनुसारको व्यवहार गर्नका लागि सबैभन्दा पहिलो चाहिँ एक खालको

0: जरूरी छ, जसले नेपालको कृषि भोलिका दिनमा उहाँहरूको काँधमा जाँदैछ होइन। अब अब अब दुःख लाग्दो कुरा के छ भने अब त्यो सपनाको स्थानीयकरण भन्दा पनि यो सपनाको चाहिँ विदेशीकरण भइरहेको छ। अहिले अहिले 10-12 वर्षको बच्चालाई तपाईँले सोध्नुभयो भने उसले चाहिँ नेपालमा बस्छु, नेपालमै केही गर्छु भन्ने कुरा भन्दा पनि ऊ चाहिँ विदेशकै सपना बढी देखिरहेको छ। अझ माटोमै झर्ने कुरा, खेतीपातीमै जाने कुरा, झरी पर्दाखेरि होइन घुम ओढेर खेतीमा जाने कुरा त उसको अझै त्यो तेस्रो चौथो प्राथमिकतातिर पर्छ। त्यसैले त्यो वर्गलाई हामीले त्यो माटोप्रतिको एउटा खालको श्रद्धाभाव जगाउने कुरा चाहिँ हामीले पाठ्यक्रमबाटै जोड्नुपर्छ। सरले उठाएको कुरा म एकदम सहमत छु।
1: उसो भए तपाईँहरूले अभियान सञ्चालन गर्दाखेरि त्यस्ता कार्यक्रमहरू विद्यालय तहमा अथवा ती रहका सम्बन्धित निकाय तहमा केही पाइयो त केही छन् त?
0: होइन, विद्यालय तहमा चाहिँ अब यस्तो छ, हामी अब एकदम इमान्दारीपूर्वक भन्नुपर्दा हामी विद्यालय तहसम्म अलिक कममै पुगेका छौँ होइन। विद्यालय तहसम्म पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो। अब यद्यपि मैले अघि नै भने अब हामी एउटा सानो एउटा नेटवर्क हो, अब हामी सबैतिर सबै क्षेत्रमा त्यसले चाहिँ प्रभाव पार्न सक्दैन। विद्यालय क्षेत्रमा जानु एकदम जरूरी छ। र अब अहिले चाहिँ जस्तो कैयौं यो विद्यालय तहमै 8-12 जुन खालको यो प्राविधिक शिक्षा पढाइराखेका छ प्लान्ट साइन्सको रूपमा होइन, त्यस्ता खालका कलेजहरूलाई पनि फोकस गरेर अब केही कार्यक्रमहरू अगाडि बढाउनुपर्छ भन्ने लाइनमा हामीहरू छौं। र हाम्रो बुताले भ्याएसम्म हामीले गर्ने पैरवीको जुन खालको क्षेत्राधिकार छ त्यो क्षेत्राधिकारभित्र रहेर हामीले स्कूल लेभललाई पनि भोलिका दिनहरूमा चाहिँ यो पैरवीको मुख्य एउटा महत्वपूर्ण एउटा स्टेक होल्डरको रूपमा हामी लिएर जान्छौं।
1: खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ। विशेष गरी सरकारले हालै नीति तथा कार्यक्रम ल्यायो, त्यसभन्दा अगाडि चाहिँ एउटा राष्ट्रिय संकल्प पत्र अथवा प्रतिबद्धता पत्र भनेर पनि ल्याएको थियो र त्यसैको पेरिफेरीमा रहेर तपाईँहरूले सुझाव एउटा खाका चाहिँ भनेर दिनुभयो। नीति तथा कार्यक्रम आयो, तपाईँहरूले दिएको खाका के थियो र त्यो कति समेटियो?
0: मदन सर, अब यस्तो सरकारले अहिलेको यो विशेष भनौँ न अहिलेको जुन पछिल्लो सरकारले चाहिँ राष्ट्रिय दलहरूका घोषणा पत्रहरूलाई समेटेर राष्ट्रिय प्रतिबद्धता पत्र बनाउँदै गर्दा आम नागरिक समूह समुदायसँग पनि जुन खालको विचारहरू मागेका थियो त्यो विचार हामीले पनि त्यहाँ पेश गर्यौं र त्यो पेश गरेका आधारमा अहिले नीति कार्यक्रममा फेरि त्यसलाई ट्याली गरेर हेर्ने हो भने अब 100% भएन त भन्न सकिन्न होइन। त्यसले काहीँ न काहीँ अलिकति सम्बोधन गर्दैछ कि भन्ने लाग्दैछ दुईटा हिसाबले। नीति कार्यक्रममा आएको जस्तो विगतका वर्षहरूमा अहिले पनि छ कृषिको व्यावसायीकरण यान्त्रिकरणका प्रश्नहरू छन् त्यो ठिकै छ, तर जैविक बाटोबाट जाने कुरामा चाहिँ अहिलेको नीति कार्यक्रम पोजिटिभ छ कि भन्ने लाग्छ मलाई। यद्यपि बजेटले कसरी सम्बोधन गर्छ कैयौं कुराहरू तपाईँ एक वर्ष अगाडिकै बजेटको कुरा सम्झिनुहुन्छ भने झन्डै 2 वर्ष अगाडिको चाहिँ नि लगानी दशक घोषणा गरेको सरकार त अभिसिन्न उत्तराधिकारीवाला सरकार हो होइन, यसले उसले भन्ने कुरै भएन। लगानी दशक घोषणा गरेको नीति कार्यक्रम बजेटमा आउँदा लगानी दशकको ल पनि थिएन होइन। यस्ता थुप्रै उदाहरणहरू छन् र यसै गरी अहिले जे आयो त्यो बजेटमै आउँछ भन्ने त सुनिश्चित छैन, तर आज आउँदै गर्दा चाहिँ कम्तीमा पनि पहिला चाहिँ प्राङ्गारिक के भन्छ रासायनिक मललाई प्रवर्धन गर्ने कुरा र जैविकलाई प्रवर्धन गर्ने कुरा दोस्रोमा आउँथ्यो, यो गएको 30-40 वर्षदेखि हामीले त्यो निहालिरहेछौँ होइन। तर अहिले आउँदा चाहिँ जैविक अहिले पहिलो प्राथमिकतामा आयो जस्तो छ, जैविक मललाई प्रवर्धन गर्ने, जैविक खेतीलाई प्रवर्धन गर्ने, बायोमासहरूलाई प्रयोग गरेर मलहरू बनाउने होइन, अनि बायोचारहरू बनाउने जस्ता कुराहरू आएको छ। र अहिले भर्खरै आएको मन्त्रालयको जुन होइन 21-22 मन्त्रालयबाट अहिले 18 झार्नेमा पनि होइन कृषि मन्त्रालयको नाम पनि माभित्र पनि पर्यावरण शब्द जोड्नु भएको छ उहाँले होइन, अब वन कृषि वन र पर्यावरण मन्त्रालय भनेर राख्नु भएको छ। अब यो हिसाबले हामीले गरेको पैरवीले काहीँ न काहीँ काम गर्दैछ कि पनि भन्ने ठाउँमा हामी पुग्न सक्छौँ होइन। तर अब यो इतर अनुसारको व्यवहारहरू सँगै गइदिएन भने होइन ग्रामीण विकासका कुराहरू होइन किसानको कल्याण गर्ने कुराहरू होइन माटोदेखि लिएर होइन समग्र पर्यावरणकै समग्र एउटा चाहिँ वर्ल्डभित्र थुप्रै चिजहरू पर्छ। पर्यावरणलाई व्याख्या विश्लेषण कसरी गर्नुहुन्छ, त्यसलाई बजेटमा उहाँले कसरी सम्बोधन गर्नुहुन्छ, मन्त्रालयको नाम राखिसकेपछि अब पर्यावरणसँग सम्बन्धित कुनै एउटा छुट्टै एउटा विभाग या कुनै निकाय राखेर उहाँले काम गर्नु चाहिँ गर्नुहुन्न, अथवा उहाँले पर्यावरण भनेको चाहिँ वन केन्द्रित पर्यावरण मात्रै हो कि कृषिको होइन कृषिभित्रको पनि पर्यावरण हो, त्यो बाँकी छ। तर आज हामीले हाम्रो तर्फबाट बुझ्दै गर्दा चाहिँ अहिले के हदसम्म चाहिँ अलिकति यो चाहिँ प्रकृतितर्फ फर्किन खोजेको हो कि भन्ने नीति कार्यक्रम देखिन्छ। यद्यपि बजेट नआइकन चाहिँ यसलाई पूर्ण रूपमा समीक्षा गर्न सक्ने अवस्थामा म छैन सर।
1: मैले यसरी पनि बुझौं कि त अब पछिल्लो चरण हेर्ने हो भने सरकारले रासायनिक मल किसानले माग गरे अनुसार चाहिँ पुर्याउन सक्ने अवस्था पनि छैन। विश्व अर्थतन्त्र विश्व बजार हेर्ने हो भने अहिले महँगीकै चपेटामा छ र जुन रासायनिक मल पनि त्यो चपेटामा छ। सरकारले किसानले मागे जति बुझाउन नसक्ने अभियन्ताहरूले चाहिँ प्रकृतितर्फ फर्कौं भन्ने गर्दै गर्दाखेरि कतै यो तादम्यता मिलाउँदै गर्दाखेरि मल दिन नसक्ने अवस्थामा पुगेको सरकारले पो यता

0: एकदम एकदम कूटनीतिक हिसाबले प्रश्न राख्नुभयो तपाईँले. म हामी एकदम म सहमत छु यो कुरामा, र हामी आशावादी पनि के कुरामा छौं भने अहिले तपाईँको होर्मुजको यो जुन खालको संकट होइन, मध्यपश्चिमको म यो के भन्छ जुन खालको चाहिँ यो संकट छ, अब यस्तो थुप्रै कुराहरू तपाईँ कोविडदेखि ल्याएर होइन, तपाईँ भूकम्पदेखि ल्याएर थुप्रै चीजहरू ल्याएर जोड्न सक्नुहुन्छ. यस्ता खालका राष्ट्रिय संकटहरू हामीले पटक पटक बेहोरिसक्यौं र यस्ता थुप्रै संकटहरू हाम्रो संघारमा उभिराखेका छन्, कुन पहिला आउने भन्ने मात्रै हो होइन. र यो संकटहरूलाई नजिकबाट निहाल्ने हो भने, एक खालको परिकल्पना मात्रै गर्ने हो भने पनि हामीले त्यो लिएको बाटो गलत छ होइन. बजेटको, कृषि बजेटको होइन, 27-28 अरब बजेट मध्येको झन्नै झन्नै 52-55% बजेट चाहिँ मलमा खर्च गर्ने, त्यो पनि मागको, किसानको मागको आधा पनि नपुग्ने जुन खालको परिस्थिति छ. त्यो सरकारी बजेटको पनि एक खालको दुरूपयोग भएको छ, त्यहाँ किसानको पनि खल्तीबाट पैसा गएको छ. त्यो सबै कुरालाई जोड्ने हो भने वार्षिक झन्नै झन्नै आधा खरब होइन, अझ पुग्नपुग त्योभन्दा माथिको खर्च चाहिँ अहिले हामीले खेतबारीमा प्रयोग गरेको रासायनिक मलमा मात्रै खर्च भएको छ. त्यसैले उहाँहरूलाई त्यो निल्लुन ओकल्नुको अवस्थामा पनि पुगिराख्दाखेरि होइन, जलवायु परिवर्तन र अहिलेको जुन खालको विश्वव्यापी संकटको कुरा जुन यहाँले इंगित गर्नुभयो, यसले चाहिँ उहाँहरूलाई थप सजिलो बनाएको पनि हुनसक्छ होइन. अब चाहिँ अब दिन नसक्ने भएपछि अब प्रांगारिकमा जाउँ भनेर एक खालको उहाँहरूलाई एक खालको त्यो मार्ग प्रशस्त भएको पनि हुनसक्छ. यहाँले भनेको
1: विगतमा किसान संगठनहरूले अनुदान घटाउँदाखेरि विरोध गरेको अवस्था पनि थियो, हामी त्यता पनि सम्झिन सक्छौँ
0: रासायनिक मलमा. होइन, यस्तो छ, रासायनिक मलको चाहिँ अब यसका यसका फेरि यसको छुट्टै बहस गर्न सकिन्छ होइन. रासायनिक मलको अवस्था चाहिँ के हो भने, आजकै मितिमा हामीसँग जहाँ जुन किसानहरूले प्रयोग गर्दै आउनु भएको छ, उहाँहरूलाई आजको भोलि नै रासायनिक मल छोडिहाल्नुहोस् भन्न सकिँदैन होइन. त्यसैले यो चाहिँ एउटा संक्रमण कालको योजना बनाएर रासायनिक पदार्थलाई घटाउँदै जाने र प्रांगारिक पदार्थलाई बढाउँदै जाने खालको रणनीति नै एक खालको भनौ न त्यो सुरक्षित बाटो हो होइन. हामीले हाम्रो भनाइ पनि त्यही नै हो, हामी आजको आजै यो रसायनलाई बन्द गर्नुपर्छ पनि भन्दैनौ, हामीले भनिराखेका पनि छैनौ. तर त्यो जसले रसायन खाइरहेको माटोलाई विस्तार विस्तार त्यसमा प्रांगारिक पदार्थहरू बढाउँदै जाने कुरातर्फका कार्यक्रमहरू जानु पर्यो. यद्यपि अहिले माटो भन्नुहोस् न, अब हाम्रा नीतिहरूले तपाईँ हेर्नुहोस्, तपाईँ एडिएसदेखि तपाईँ आवधिक योजना तपाईँ 15 एकचोटि पल्टाएर हेर्नुहुन्छ भने अब मुस्किलले 2.5% प्रांगारिक पदार्थ पुर्याउने कुरा थियो होइन.
1: दोब्बर पुर्याउने चाहिँ दशकको चाहिँ एउटा योजना
0: हो होइन. 15 पनि त्यही नै छ, 2.5 माथि जान्छ. एडिएसले चाहिँ 4% जति माटोमा प्रांगारिक पदार्थ पुर्याउने कुरा गर्दै गर्दा, अब सरकारले बोलेकै नीतिहरूलाई फलो गर्ने हो भने चाहिँ यही अहिले लिने बाटो यही हो फेरि होइन. त्यो हामीले भन्नका लागि भन्दै हो, त्यसैले हाल्ने त रसायनिक हो भन्ने हो भने अलग कुरा हो होइन. माटोमा प्रांगारिक पदार्थको वृद्धि गराउने हो भने स्वाभाविक रूपमा रसायनको प्रयोग लाई घटाउँदै जाने कुरा यो एकदम विज्ञानसम्मत छ. पहिलादेखि नै हामीले त्यो कुरो भनिरहेको र सरकारको नीतिले पनि त्यो कुरा भन्दै आएको विषय नै हो. अब खालि अहिले चाहिँ यो परिस्थितिले हामीलाई त्यहाँ के पुर्याउँदैछ भने, त्यसको अन्तर्राष्ट्रिय हिसाबले मूल्य वृद्धि हुने, हामीले थेग्न नसक्ने, मागे जति दिन नसक्ने, यो सन्दर्भमा चाहिँ अब चाहिँ प्रांगारिक बाटो नै उपयुक्त हो कि भन्ने ठाउँमा पुगेको पनि हुनसक्छ सरकार. तपाईँले जुन खालको शंका व्यक्त गर्नुभयो म त्यो कुरामा सहमत छु.
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. सरकारको नीति तथा कार्यक्रममा समेटिएको कृषि क्षेत्रका विषयबारे खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीसँग गरिएको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
3: Worldwide Shukla Gandaki FM 97.6.
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर.
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त.
6: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स.
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ.
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ. साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं. हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौंडा हेड पोस्ट,
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
11: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
12: पंडित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
13: ओमकार
12: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
13: ओमकार
12: अनि घरमा पूजा सामग्री पनि छैन भने
13: ओमकार
12: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
13: प्राणी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदै लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओंकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
12: विस्तृत जानकारीको लागि फोन नम्बर 9856508434।
14: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
15: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
14: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
15: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
14: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
15: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9856062452।
16: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
17: भाइ पनि बरेली टेलर सुन्दा हुँदै के को चिन्ता के भने?
16: दाजु पनि बरेलीमा सुट आजकै रेडी भएर बसिन्छ कि क्या हो?
17: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
16: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
18: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
19: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 9864080 29। दमौली शाखाको लागि सम्पर्क 9807134625।
20: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
21: ढुक्क भाउ न हो बुढी, फ्रेस आउँछ कि भन्छ क्यारे, ल्याई त हाल्छु नि।
20: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
22: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
20: होम डेलिभरीको पनि व्यवस्था छ।
23: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9856000778।
0: भनौँ न, अहिले पनि 30 लाख छन् परिवार प्लसले चाहिँ अहिले पनि पशुपालन गरिरहेका छन् होइन, त्यो पशुपालन मार्फत मलको आपूर्ति गर्ने होइन, आफ्नो भनौँ न जुन खालको आत्मनिर्भरतामा आधारित एक खालको हाम्रो कृषि प्रणाली थियो, त्यो कृषि प्रणालीमै चाहिँ अलिकति जुन अहिले जसरी अल्मलिएको छ नेपाली कृषि, त्यसलाई चाहिँ थप स्ट्रेन्थ गर्ने, रेट्रोफिटिङ गर्ने काममा गर्न सक्यो भने चाहिँ नेपालको कृषि सुध्रिन्छ। अब अहिले चाहिँ बिउ पनि मल्टिनेसनलहरूको ल्याउने, अब बिक पनि उनीहरूकै ल्याउने, ल्याउने अनि त्यसपछि मल पनि कृत्रिम रसायन पनि बाहिरबाटै ल्याउने यन्त्रोपकरण पनि बाहिरबाटै ल्याउने अनि हामीले चाहिँ दुईटा ठूला अर्थतन्त्र भएका भारत र चीनसँग हाम्रो उत्पादनहरूलाई हामीलाई किसानहरूलाई प्रतिस्पर्धा गर भनेर जसरी भिडाइराखेका छ यो चाहिँ सिधै तिमी चाहिँ हाम फालेर मर भनेको बराबर छ अहिलेको जो व्यावसायिक रूपमा केही गर्न खोजिराख्नु भएका किसानहरू हुनुहुन्छ त्यसैले नेपालको सन्दर्भमा व्यावसायिक कृषि गर्ने पनि क्षेत्रहरू छन् फरक होइन फरक फरक क्षेत्रहरूमा जहाँ चाहिँ तुलनात्मक लाभका बारीहरू छन् जहाँ चाहिँ जुन पर्यावरण केन्द्रित हाम्रो होइन भूगोल लगायतका हाम्रो अभ्यासहरू छन् त्यतातिरबाट हामीले व्यावसायिकताको खोजी गर्नुपर्छ व्यावसायीकरण गर्नुपर्छ म्यासिभ रूपमा गर्नुपर्छ यो अर्को कृषि पर्यटनको ठूलो सम्भावना भएको मुलुक पनि हो तर अहिले हामीले चाहिँ जुन बाटोबाट गइरहेका छौँ त्यही धान चाहिँ होइन चीनले चाहिँ 7 लाख मेट्रिक टन पर हेक्टर फलायो हाम्रो चाहिँ 3 हेक्टर होइन 3 मेट्रिक टन पनि पुगेका छैन भन्नेबाट त्यस्तो खालको भाषीहरू निर्माण गर्नु हुँदैन हाम्रो एरियाहरू फरक छन् हाम्रा हामीले गर्नुपर्ने क्षेत्रहरू फरक छन् ती क्षेत्रहरूको पहिचान गरेर तत्त क्षेत्रहरूमा नै हाम्रो व्यावसायीकरणको बाटोबाट जानुपर्छ यी यावत कुराहरूलाई जोडेर हामीले चाहिँ संरचना र नीतिहरूको कुरा चाहिँ त्यहाँ ल्याएर जोड्या हौं
1: अब हामी उत्पादनकै कुरामा जोड़ दिने हो र तपाईँले भने जस्तै आत्मनिर्भरताकै कुरा जोड्ने हो भने प्रकृति सम्बद्ध खेती गर्दाखेरि त्यो किसानका लागि आत्मनिर्भर र आय आर्जन उन्मुख छ कि छैन
0: अब यसलाई दुईटा हिसाबले व्याख्या गर्नुपर्छ र पहिलो कुरा चाहिँ अब अहिलेको समय सन्दर्भ अनुसार होइन अहिले जसरी हाम्रो शिक्षा महँगो हुँदै गएको छ स्वास्थ्य महँगो हुँदै गएको छ जसरी हाम्रो जीवनयापनहरू हाम्रो सामाजिक होइन व्यवहारहरू जसरी मँगिँदै गएको छ त्यो हिसाबले चाहिँ एउटा किसानलाई राम्रो कमाई नहुने हो भने ऊ कसरी बाँच्न सक्छ र भन्ने प्रश्न एकदम पेचिलो प्रश्न हो होइन तर त्यसो भनेर उसले चाहिँ एउटा भनौँ न एउटा आफ्नो सन्तानलाई उच्च शिक्षा राम्रो शिक्षा दिने नाममा होइन एउटा राम्रो स्वास्थ्य उपचार पाउने नाममा अथवा आफ्नै कुनै पनि सामाजिक गतिविधिहरूमा चाहिँ एक खालको भनौँ न सामाजिक तहको सामाजिक लेभलको सामाजिक हैसियत प्राप्त गर्ने नाममा उसले जसरी कृषि मार्फत जुन खालको अभ्यास गरिरहेको हुन्छ तर त्यसले चाहिँ ऊ र उसको परिवार र सिङ्गो प्रकृतिमाथि उसले चाहिँ एक खालको अन्याय गरिरहेको हुन्छ ऊ स्वयंमाथि पनि अन्याय गरिरहेको हुन्छ त्यसैले त्यो बाटो गलत छ भन्ने मात्रै कुरा हो हाम्रो हामीले म अहिले म आफै एउटा उदाहरणको रूपमा यहाँलाई यहाँ अगाडि म पेश हुन सक्छु कि 22-23 वर्षदेखि म पनि खेतीपाती गरिरहेका छु भनेको सर्टन बालीहरू बाहेक अधिकांश बालीहरूमा हामीले पशुपालनमा आधारित प्राङ्गारिक खेतीपाती गर्ने जैविक खेतीपाती गर्ने हुने यसलाई कुनै महाभारत सम्झिनै पर्दैन कुनै त्यस्तो एकदमै कमाई गर्नै नसक्ने फल्दै नफल्ने उम्रिँदै नउम्रिने त्यस्तो हुँदै होइन हामीले गर्न सकिन्छ त्यो अहिले मलाई लाग्छ नेपालभरिका लाखौं किसानहरू जो अहिले हाम्रा चाहिँ तपाईँ हिमाली क्षेत्रमा जानुहुन्छ या पहाड़का उच्च पहाड़ी क्षेत्रहरूमा जानुहुन्छ अहिले पनि रासायनिक मल नपुगेका थुप्रै ठाउँहरू छन् यी विकासे बिउहरू नपुगेका थुप्रै ठाउँहरू छन् त्यहाँ पनि खेतीपाती भइराखेका छ त्यहाँका मान्छे भोकै बसेका पनि छैनन् होइन तर त्योभित्र त्यो उत्पादनभित्र हुने क्वालिटीबाट त्योभित्र गुणस्तरबाट त्यसले हुने स्वास्थ्यमा पार्ने फाइदा त्यसले पर्यावरण वातावरणमा पार्ने फाइदाबाट हेर्ने हो भने त्यो हामीले प्राप्त गर्ने एकमुष्ट रकमभन्दा त्यो धेरै ठूलो भ्यालु छ खालि त्यसलाई हामीले कसरी हेर्छौं भन्ने कुराबाट हेर्ने हो भने यो चाहिँ यो के भन्छ कमाई नै यो के भन्छ नगद नै सप्तको हो भन्नेबाट हेर्दा पनि हेर्नुभन्दा पनि त्यहाँ त्यसले चाहिँ नै भनौँ न उत्पादन लागतमा जसरी हामीले कम उत्पादन लागतमा त्यो उत्पादन भित्राउन सक्छौं एक खालको परिवार र समाजको एक खालको सामूहिक प्रयासले त्यो उत्पादन भित्राउन सक्छौं हाम्रै आफूसँगै भएका प्रविधिहरू बिउ मल लगायतका चीजहरूले हामीले त्यो उत्पादन भित्राउन सक्छौं भने त्यहाँ लगानी कम पर्ने बित्तिकै उसको एक खालको आमदानी त त्यहाँ पनि सुनिश्चित हुन्छ होइन त्यसरी पनि त्यसलाई हामीले व्याख्या गर्न सक्छौं होइन ठ्याक्कै धेरै धेरै चीज अहिले बजारले जे जे भनेको छ त्यही त्यही चीज त्यहाँ ल्याएर प्रयोग गर्ने र भोलि चाहिँ नि असाध्य रोग लाग्यो भने तपाईँको के भन्छ कुनै पनि थुप्रै चीज त्यस्ता भाइरसहरू छन् तपाईँ अहिले पनि हेर्न सक्नुहुन्छ कि तपाईँ लम्पी स्किन आयो सरकारसँग अब के भन्छ हामीसँग कुनै त्यस्तो खालको प्रविधिहरू छैन होइन तपाईँ त्यो के भन्छ उसमा सुँगुरमा त्यो होइन के आयो
1: अफ्रिकन स्वाइन फिभर
0: स्वाइन फिभर आयो त्यसमा केही चाहिने त्यस्तो छैन कुखुरामा होइन
1: बर्ड
0: फ्लू आउँछ त्यसमा कुनै पनि विकल्प छ भनेपछि यसले विज्ञानले एक ठाउँलाई छोडिदिन्छ तपाईँलाई दुर्घटना बोलाएर पारिदिन्छ त अब यसपछि चाहिँ हामी केही पनि गर्न सक्दैनौँ भने त्यसलाई त्यो काहीँ न काहीँ बिमा गरिएको छ भने त्यो बिमाले पनि त्यसलाई चाहिँ त्यो प्रकोपको रूपमा लिन्छ त्यसलाई बिमाले पनि सम्बोधन गर्दैन राज्यले तपाईँलाई उचाल्दै लगेर धुरीमा लगेर खसार छोडिदिन्छ हेर्नुहोस् जतिखेर तपाईँलाई राज्यको सपोर्ट चाहिन्छ जतिखेर बिमाले सपोर्ट गर्नुपर्छ जतिखेर तपाईँलाई व्यावसायीकरणको जुन खालको चरम उत्कर्षमा पुर्याउँछ त्यो उत्कर्षमा पुर्याएर जब जुन बेला तपाईँ दुर्घटना पर्नुहुन्छ त्यतिखेर तपाईँ राज्य तपाईँसँग हुँदैन त्यसैले त्यो खालको चिजमा हामी बतासिएर हिँड्नु हुँदैन हाम्रो मौलिकता हाम्रो भूगोल हाम्रो परिवेश हाम्रो अभ्यास हाम्रो पुर्खाहरूले गरेको अभ्यास त्यसमा थोरै विज्ञान मिसाएर त्यसलाई अझै थप उन्नत बनाउँदै होइन हामीले अघिल्लो पुस्ताबाट जस्तो खालको एउटा भनौँ न एउटा स्वच्छ कृषि जिम्मा ल्याएको थियौं होइन आत्मनिर्भर कृषि जिम्मा ल्याएको थियौं होइन आज त्यो चाहिँ जानेर नजानेर हामीले त्यसलाई चाहिँ हामीले त्यो गुमाइसक्यौँ होइन. तपाईँ भ्यूबाट हेर्नुहुन्छ होइन, प्रविधिबाट हेर्नुहुन्छ, हरेक चिजबाट हेर्नुहुन्छ भने हाम्रो त्यो चिज अहिले गुमिसकेको छ. त्यसैले त्यसमा पुनः फर्किनका लागि हामी सबैको एक खालको भनौँ न नीति निर्माता होइन, उपभोक्ता अनि त्यो उत्पादक, हामी सबैको एक खालको साझा प्रयास भयो भने र राज्यले लिन खोजेको नीतिबाट मात्रै हेर्दाखेरि चाहिँ यो पनि सकारात्मक नै मान्नुपर्छ. हामी सबैजना सचेत हुन सक्यौँ भने नेपाल जस्तो भूगोल चाहिँ मलाई लाग्छ कुनै पनि परिस्थितिमा यो भोकमरीले होइन मान्छे मर्ने खालको मुलुक होइन, तर अहिले गएकै बाटो जुन खालको यो यो यो खतरनाक बाटोबाट हामी हिँडिरहेका छौँ, यो बाटो भनेको चाहिँ फेरि भोकमरीमा पुग्न सकिने सम्भावना भएको हाम्रो चाहिँ अभ्यास हो. त्यसलाई हामी पुरानो अभ्यासमा फर्क्यौँ, हामी कोही पनि मलाई लाग्छ अर्को होइन यो शतकौंसम्म हामी चाहिँ भोकै मर्दैनौँ.
1: खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ. उहाँले जोड गर्दै गरेको र अभियानले जोड गर्दै गएको प्रकृति सम्बद्ध खेती र यसमा चाहिँ फर्किनुको विकल्प छैन भन्ने विषय र सन्दर्भ चर्चा गर्दै गर्दाखेरि राज्य सामु चुनौती छ, बढ़दो जनसंख्या, थपिदो जनसंख्या, आउँदो जनसंख्याका लागि पनि भोक खाली नराख्ने अथवा खाना चाहिँ पुर्याउने त्यो विभिन्न माध्यमहरू हुन सक्छन्. उत्पादनमा जोड़ गर्नु सरकारको चाहिँ प्रमुख चुनौती र त्यो दायित्व पनि रहेको छ, तर प्रकृति सम्बद्ध खेतीमा चाहिँ फर्किँदै गर्दाखेरि कसरी जाने भन्ने चाहिँ बहसकै विषय अहिले पनि केन्द्रमा रहेको छ र खान नपाएर चाहिँ मरिँदैन यो खालको खेती गर्ने हो भन्ने तपाईँले चाहिँ जोड़िरहनु भएको छ. खास गरी बाली वस्तु उत्पादन गर्ने त्यसको चाहिँ बजारसम्म चाहिँ पहुँच पुर्याउने जुन एउटा श्रृंखला छ नि, यो श्रृंखलालाई जोड्न चाहिँ अहिलेको नीति तथा कार्यक्रमले केही ल्यायो त, केही आशा अपेक्षा गर्न सकियो त?
0: अब उत्पादनलाई बजारसम्म जोड्ने अब
1: पहिलो त उत्पादनकै चिन्ता हो,
0: उत्पादनकै चिन्ता हो होइन. अब बजारसँग जोड्ने कुरा पनि अब मलाई लाग्छ यो के भन्छ समर्थन मूल्यको कुराहरू अलिकति जोड्या छ होइन, मुख्य बालीहरूमा समर्थन मूल्यहरू उपलब्ध गराउने भन्ने कुरा छ. अब त्यसलाई नै मान्यो भने मलाई लाग्छ यतिले मात्रै पुग्दैन, बजारको चाहिँ अब लोकल बजारहरूलाई, स्थानीय बजारहरूलाई, हाम्रो जुन खालको अभ्यासमा रहेका पुराना हाट बजारहरूलाई होइन त्यसलाई संस्थागत गर्ने, त्यसलाई स्थायित्व दिने, त्यसैलाई प्रवर्धन गर्ने हाम्रो त्यो नै बजारको एक खालको जग हो हाम्रो होइन. अब अहिले हामीले जसरी चाहिँ पकेट क्षेत्रहरू बनाउने, पकेट क्षेत्रहरूमा चाहिँ संकलन केन्द्रहरू बनाउने, त्यहाँ कृषि सड़कहरू बनाउने, त्यहाँबाट उत्पादन ट्रक लोड गरेर ल्याउने भन्ने खालका ती अभ्यासहरू त्यो मलाई लाग्छ यी मैदानी कृषिका अलिकति विकसित देशहरूका अभ्यासहरू हुन्, हाम्रो ठाउँमा चाहिँ हामीले जे खालको हामीले पुरानो भनौँ न हजारौं वर्षदेखि जुन खालको अभ्यासहरू गरेका छौं ती नै अभ्यासहरूमै टेकेर हामीले चाहिँ यो कृषिको होइन खालको स्थानीय उत्पादनको राष्ट्रिय अन्तर्राष्ट्रियकरण गर्न सक्छौं, त्यही जगमा उभिएर त्यसैलाई प्रवर्धन गर्नुपर्ने थियो, त्यो अहिले नीति कार्यक्रममा आएको छैन. र समर्थन मूल्यबाट हेर्दाखेरि चाहिँ अब यदि त्यसो हुन सक्यो भने पहिलो कुरा त अब किसानको सूचीकरणको कुरा जोड्याएको छ उसले होइन, अब किसानको सूचीकरणले मात्रै हामी कहीँ पनि पुग्न सक्दैन, किसानको सूचीकरणसँगै वर्गीकरण सम्बन्ध पेचिलो मुद्दा हो होइन. किसानको सूचीकरणमा अहिले पनि 20-22 लाख जति हामीले सूचीकरण गरिसक्यौँ भन्ने खालको मन्त्रालयको एउटा खालको रेकर्ड छ, तर
1: कस्ता किसान परे भन्ने
0: त्यसमा थुप्रै किसानहरू हाम्रा साथीभाइहरूसँग हामी बसेर कुराकानी गर्छौँ, देशभरिका किसानहरूसँग पनि बसेर फोरममा बसेर हामी कुराकानी गर्दा तपाईँहरू सूचीकृत हुनुभयो भने उहाँहरूले हामी त भएको छैन भन्नुहुन्छ होइन. पूर्वमा चाहिँदेखि पश्चिम महाकाली सङ्घका किसानहरूसँग हामीले हाम्रो लेभलको हाम्रो किसान जो चाहिँ साना किसानहरू हुनुहुन्छ उहाँलाई सोध्यौँ भने हामी त्यसमा समावेश भएका छैनौँ भन्नुहुन्छ, तर यहाँ 22-23 लाखको तथ्याङ्क आइसक्यो. त्यसैले यो चाहिँ फेरि पनि हामीले भूकम्पताका चाहिँ वास्तविक पीड़ितहरूको तथ्याङ्क संकलन गर्न गए जस्तै होइन, जसको होइन भनौँ न अब अन्त पनि प्रपर्टी भएकै मान्छेले पनि कहीँ न कहीँ त्यो अनुदानको दुरूपयोग गरे भन्ने खालको समाचारहरू पनि हामीले सुन्यौं, त्यो हामी फेरि त्यहीँ पुग्दैछौँ. त्यसैले यो किसानको पनि सूचीकरण ठिकै छ, आफ्नो ठाउँमा ठिकै छ, तर वर्गीकरण सँगसँगै सूचीकरण गरिएको भए यो वर्गीकरण बिनाको सूचीकरणले हामीलाई कहीँ पनि पुर्याउँदैन. त्यो सूचीकरण नगरिकन सरकारले भनेको समर्थन मूल्य लगायतका जुन सरकारले दिने जुन खालको अनुदानका कार्यक्रमहरू छन् त्यो वास्तविक किसानसम्म पुग्दैन. त्यसैले अहिलेसम्म अनुदानको दुरूपयोगको प्रश्न एकदम पेचिलो भएर आएको, किनभने किसान को हो भनेर राज्यले नचिनेर भएको हो. अब आज पनि सूचीकरणका नाममा गैर किसानहरूलाई सूचीकृत भयो भनेर 22-23 लाखको चाहिँ जुन खालको तथ्याङ्क मन्त्रालयले देखाएर बसिरहेको छ, यसले मात्रै पुग्दैन. बरू यसलाई के गर्न सकिन्छ भने अहिले जति सूचीकृत भएको छन् त्यसलाई चाहिँ वर्गीकरण गरेर तत्काल उहाँहरूलाई परिचय पत्र दिने र उहाँहरूलाई अन्य विभिन्न भनौँ न अब त्यसलाई सामाजिक सुरक्षासँग जोड्ने खालको बाटोसँग जान सक्यो भने चाहिँ त्यसले खालको प्रभावकारी परिणामहरू ल्याउन सक्छ. नत्र सूचीकरणमै अर्को 5 वर्ष जान्छ होइन, जसरी गएको विगतमा 4-5 वर्ष गयो. त्यसैले यो परिणाम परिणाम ल्याउनको लागि चाहिँ अब वर्गीकरणमा जानुपर्छ र वर्गीकरणसँग छुट्टिएका यथार्थ किसान जो ठूला पनि हुन सक्छन् मझौला पनि हुन सक्छन् र साना पनि हुन सक्छन् र ती भूमिहीन पनि हुन सक्छन् जो खेतीपातीमै काम गर्छन् ती तीन चारवटा वर्गमा राखेर उनीहरूलाई परिचय पत्र दिने र परिचय पत्रका आधारमा अहिले राज्यले भनेका सबै सुविधाहरू दिने कुरामा जान सक्यो भने चाहिँ यसले परिणामहरू ल्याउन सक्छ।
1: कुराकानीमा हुनुहुन्छ उद्धव अधिकारी, खानाका लागि खेतीबाली अभियानका संयोजक, खाद्यका लागि कृषि अभियानका संयोजक, हामी जसरी पनि बुझ्न सक्छौ। यो कुराकानी सुन्दै गर्दा कतिपयलाई लाग्न सक्छ खास गरी अहिलेको नीति तथा कार्यक्रमले कृषि केन्द्रित के कुरा समेटेछ त भन्ने पनि लाग्न सक्ला। विषयहरू चाहिँ ग्रामीण अर्थतन्त्रको एउटा पुनर्जीवनको विषय समेटिएको छ भने सम्मानजनक यो कृषि पेसासँग सम्बन्धित छ र उद्यमशीलता यसैमा जोड़िएको छ। जसरी विगतमा चाहिँ कृषि लगानी दशक भनेर सरकारले प्राथमिकतामा राखेको थियो, अरू पनि विषयहरू छन्। माटोको स्वास्थ्य सुधारको कुरा नीति तथा कार्यक्रमले समेटेको छ। त्यसै गरी अघि कुराकानीमा हामीले चर्चा गरे जस्तै जैविक एवं प्रांगारिक मलमा अनुदानको व्यवस्था एउटा विषय समेटिएको छ। जैविक विविधता संरक्षण र रैथाने बालीको प्रवर्धनको विषय उठेको छ। त्यसै गरी पर्यावरणीय कृषि र प्रविधि मार्फत चाहिँ हरित अर्थतन्त्रको विकास भनिएको छ। वन मार्फत मल र बायोचार उत्पादनको विषयहरू यी मुख्य विषयहरू चाहिँ अहिलेको नीति तथा कार्यक्रमले समेटेको छ र जुन पछि बजेटका रूपमा आउँदा कसरी आउँछ हेर्न बाँकी छ भनेर हामी यति चाहिँ सारका रूपमा भन्न सक्छौं।
0: एकदमै सरले एकदम ठिक भन्नुभयो।
1: हो, यही बुदामा रहेर कुरा जोड्दै गर्ने हो भने रासायनिक खेती चाहिँ कम गर्ने, कम गर्दै जाने, जानु अब चाहिँ अपरिहार्य छ भनेर तपाईँहरूले भन्नुभएको छ, यो प्रयोग हटाउन कति सम्भव छ, कति असम्भव छ त?
0: अब होइन, यस्तो छ, अब असम्भव भन्ने त केही पनि छैन। हेर्नुहोस्, होइन, जब मैले अघि पनि शुरूमा राखेँ कि हामीले हजारौं मान्छेहरूलाई भेट्दाखेरि जो नीति निर्माण तहमा बसेका, उत्पादकदेखि नीति निर्माण तहमा बसेका मान्छेहरूसँग बुझ्दाखेरि पनि उहाँहरू कसैको यसमा विमति छैन। आजसम्म हामी लाखौं मान्छेसम्म एक खालको अन्तर्क्रिया गरिसक्यौं, होइन, यो मुद्दा यो गलत मुद्दा हो, यसमा जानु हुँदैन, यो चाहिँ यो तिमीले भनेको बाटो चाहिँ खराब छ भनेर आजसम्म कसैले पनि भनेको छैन, होइन, त्यो हिसाबले यो स्वाभाविक बाटो छ। तर के छ भने सम्भावनाबाट हेर्ने हो भनेदेखि यसमा किसान आफैले मात्र केही गर्न सक्दैन, यसमा राज्यको सपोर्ट चाहिन्छ। राज्यको दुईटा खालको सपोर्ट चाहिन्छ, एउटा उसलाई नबिगार्ने खालको सपोर्ट चाहिन्छ, होइन, एउटा बनाउनका लागि सपोर्ट चाहिन्छ, होइन। अब अहिले भइरहेको सपोर्ट चाहिँ कता कता बिगार्नका लागि बढी केन्द्रित भयो कि भन्ने लाग्छ, होइन। त्यसैले त्यो बिगार्नका लागि प्रयोग भएको स्रोतहरूलाई बिस्तारै बनाउनतर्फ चाहिँ केन्द्रित गर्ने हो भने मलाई लाग्छ अघि तपाईँले जुन शंका व्यक्त गर्नुभयो, होइन, आय आर्जनको कुरा, होइन, अब हाम्रो राज्यले जसरी पटक पटक चिन्ता व्यक्त गर्ने गरेको विषय, होइन, जनता भोकै रहलान् कि उत्पादन घट्ला कि भन्ने खालको जो चिन्ता छ, यद्यपि हामीले चाहिँ वर्षको धान चामलबाट मात्रै हेर्ने हो भने पनि 30-40 अरबको चाहिँ धान चामल मात्रै आयात गरेर खानुपर्ने अवस्थामा छौं। झन्डै 4 खरबको आरआर चाहिँ कृषिजन्य उपजहरू आयात गर्ने एउटा कृषि प्रधान मुलुक बनिराखेका छौं भनेपछि उहाँहरूले खालको, होइन, उत्पादन घट्छ भन्ने गरेको चिन्ताको पुष्टि पनि त्यहाँनिर हुन सक्दैन। त्यसैले हामीले चाहिँ अब सबै कुरालाई एक ठाउँमा ल्याएर जोड्ने हो भने सम्भावना असाध्य धेरै छ र अब जानुपर्ने बाटो यो नै हो। विश्वव्यापी रूपमा जो कृत्रिम रसायनमा आधारित जुन खालका ठूला ठूला व्यावसायिक देशहरू पनि अब विस्तार यतै फर्कँदैछन् र हामी त लकिली पहाड़ी होइन एक खालको अधिकांश पहाड़ी भूभाग भएको र गाउँ नै गाउँले भरिएको मुलुक छ र हामी अभ्यासले पनि हामीलाई चाहिँ फेरि अर्को 2-3 वर्ष कोर्स लिएर पढेर अथवा 2-3 महिने तालिम लिएर फेरि खेतीपाती गर्न जरूरी छैन। हामी आफैमा हाम्रो जिनमै त्यो खालको होइन कृषि कसरी गर्ने भन्ने खालको अभ्यास छ। त्यो अभ्यासलाई थोरै अलिकति विज्ञानसम्मत बनाउने, त्यसलाई अलिकति होइन प्रविधिहरूको सहयोग गर्ने, होइन, र त्यसलाई सजिलो बनाउने बाटोतिर जान सक्यो भने यसबाट घाटा हुने, यसबाट होइन भन्ने चाहिँ यो खेतीपातीबाट कुनै पनि एंगलबाट घाटा छैन।
1: अधिकारीज्यू, उसो भए चाहिँ माटो जोगाउनु पर्यो दिगो कृषि उत्पादनको लागि, रासायनिक विषादी मल घटाउनु पर्यो तपाईँले भन्न खोजे अनुसार, पानीको जुन असन्तुलन देखिरहेको छ, मौसमी चक्र जुन खलबलिरहेको छ, पानी चाहिँ जोगाउने प्रयासहरू चाहिँ किसानहरूले गर्नु पर्यो, किसानको पलायन पनि रोक्नु पर्यो जुन अघि तपाईँले एउटा जोड्नु भएको थियो, र बजारको पहुँचका कुराहरू जुन एउटा श्रृंखला चल्नको लागि यो चाहिँ गर्नु पर्यो, यी चाहिँ सार संक्षेपका चाहिँ विषयहरू रहे।
0: एकदमै सरले राम्रो संक्षेपीकरण गर्नुभयो। एकदमै खालि यथार्थ कुरा के भने हामीले यो नयाँ खालको हामीले जुन खालको पुराना अभ्यासहरूलाई नै अलिकति परिमार्जन गर्ने हो भने हामी धेरै कुरा त्यो टुङ्गोमा पुग्न सक्छौं, होइन। अब खालि हामीले मैले अघि भने हाम्रा स्रोतहरू, हाम्रा साधनहरू हामीले चाहिँ बनाउनेतिर भन्दा पनि बिगार्नेतिर बढी केन्द्रित भयो कि भन्ने ठाउँमा आज परिणामले त्यहाँ पुर्यायो हामीलाई, होइन, यद्यपि हामीलाई उहाँहरूलाई दोष लगाउन मन छैन तर परिणामले हामीलाई त्यहाँ पुर्याउँदै गर्दा अब चाहिँ सच्ची नै ठाउँमै सबैजना जानुपर्छ होला, होइन एकअर्कालाई दोष लगाएर हामी कहीँ पनि पुग्न सक्दैनौं। यो खाद्य सुरक्षा भनेको यो धेरै ठूलो पेचिलो प्रश्न हो, यसले भोलिका दिनमा गएर यसले थुप्रै होइन राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो। मान्छेले भोको पेटमा सायद बेद पर्दैन भन्छन् होइन, त्यसैले यो खाद्य सुरक्षासँग सम्बन्धित चीजहरू आज जसरी जमीनहरू बाँझिँदैछ, हरेक एक दशकमा चाहिँ 3 लाख हेक्टर भन्दा बढी चाहिँ कृषकको जमीनहरू चाहिँ घडेरीकरण भइसक्यो भन्नेबाट तपाईँ अघिल्लो 78 को चाहिँ सार्वजनिक भएको तथ्याङ्कलाई लिने हो भने त्यसरी जमीनहरू घटिरहेको छ, भएका कृषकको जमीनहरू चाहिँ बाँझो रहिरहेका छन्, वन्यजन्तुको त्यतिकै त्यो ठूलो प्रभावहरू बढ्दै गइरहेको छ, 3 बाली लाग्ने जमीनहरू अहिले पनि बाँझा देखिन्छन् होइन। हाम्रो यतातिर आयातको ग्राफहरू एकदम बढ़िरहेको छ, राज्य व्यापार घाटामा गइरहेको छ, यसको ऋण बढ़िरहेको छ, यसको थुप्रै कथाहरू छन् होइन, तर यसलाई फेरि सही ट्र्याकमा ल्याउनका लागि चाहिँ के भने फेरि पनि आम किसान समुदायलाई होइन कसरी गाउँ फर्काउन सकिन्छ, कस्तो प्याकेजसम्म दिएर ती किसानहरूलाई फेरि पनि एउटा गाउँ फर्काएको राष्ट्रिय अभियान नै चलाएर र ती वनपाखाहरूलाई फेरि हराभरा बनाउन सकिन्छ, र ती वन्यजन्तुलाई फेरि चाहिँ लखेटेर जंगलभित्रै छिराउन सकिन्छ, कसरी ती आज बाँझा रहेका जमिनहरूलाई चाहिँ हराभरा बनाउन सकिन्छ, र त्यो बारेमा चाहिँ राज्यले सोच्नु पर्यो। अहिले पनि जस्तो भनौँ न एक खालको त्यहाँ एउटा शब्द अघि तपाईँले भन्दै हुनुहुन्थ्यो नीति कार्यक्रममा आएको छ, अलिकति यो ग्रामीण जनजीवनलाई होइन प्रवर्धन गर्ने जुन कुरा छ यो एकदम सकारात्मक, यसलाई राम्रोसँग प्रवर्धन गर्ने भने यो यसले थुप्रै सूचकहरूलाई सकारात्मक बनाउन सक्छ। खालि अब यो खालि बोल्नका लागि मात्रै बोलिने कुरा हुन् र नीति कार्यक्रमहरू अब 4-5 वर्ष अगाडिको मात्रै नीति कार्यक्रम प्रकार हेर्ने भने आज हामीलाई आफैलाई हाँस उठ्छ मनमने होइन। त्यसैले अब नीति कार्यक्रम आयो, हामी उत्साहित छौं, खुशी छौं होइन, सामान्य राष्ट्रपतिज्यू मार्फत चाहिँ त्यत्रो सदनमा पेश भएको नीति कार्यक्रम स्वाभाविक रूपमा त्यहाँ जे आयो बजेटमा पनि त्यो कुरा सम्बोधन हुन्छ होला हामी त्यही आशा गरौं। खेतीपाती प्रकृतितर्फ फर्किने लाइनमा अहिले भएको नीति कार्यक्रम चाहिँ कम्तीमा रसायनतर्फ बरालिने कुराहरू कम देखिन्छ होइन, अब प्रकृतितिर फर्केला नफर्केला त बजेटले सम्बोधन गर्ला, तर कम्तीमा रसायनतिर बरालिने चाहिँ त्यो खालको कमजोरी चाहिँ अहिलेको नीति कार्यक्रमले गरेका छैन भन्ने ठाउँमा चाहिँ हामी
1: छौँ। उसो भए तपाईँले भनेकै जस्तो आशा गरौं, अपेक्षा पनि त्यस्तै राखौं, किसानको पनि समृद्धि होला भोलिका दिनमा चाहिँ हामी अपेक्षा गरौं। कुराकानीको हामी अन्तिममा छौं, मही माग्ने ढुङ्रो लुकाउने यो काम चाहिँ नगरौं, जैविक कृषि प्रवर्धनमा चाहिँ पालिकाको भूमिका चाहिँ के हो त उसो भए?
0: मुख्य कुरो अब अहिले 3 तहको सरकार हुँदै गर्दा संविधानबाट निहाल्ने हो भने पनि सबैभन्दा बढी जिम्मेवारी चाहिँ पालिका तहमै छ होइन, किसान त्यहीँ छन्, खेतीपाती त्यहीँ छ, र नीतिले पनि एनले संविधानले पनि अधिकांश भार चाहिँ स्थानीय सरकारलाई नै दिएको छ। तर अब स्थानीय सरकारहरूको प्राथमिकताबाट हेर्ने हो भने फेरि त्यो चाहिँ अचुत्थो प्राथमिकतामा देखिन्छ फेरि होइन, उहाँहरूले विनियोजन गरेको गत वर्षको बजेटलाई हेर्नुहुन्छ भने समग्र 753 लाख ठाउँमा ल्याएर हेर्नुहुन्छ भने 1% वरिपरि मात्रै छ होइन। अब त्यहाँबाट उहाँहरूले कृषि शाखालाई दिनुभएको प्राथमिकता, कृषि शाखाले त्यहाँबाट गरिरहेको प्रसारमा जुन खालको यो के भन्छ विदेशी बिउहरूको जुन खालको एउटा चाहिँ एजेन्टको रूपमा उसले जुन जसरी चाहिँ कृषि शाखाले त्यहाँ व्यवहारहरू गरेको छ, थुप्रै कुराहरू फेरि त्यो लय मिलिरहेको छैन।
1: यो चाहिँ तपाईँहरूको बुझाइ हो कि आरोप हो?
0: होइन, यो आरोप पनि हो, जे देखियो त्यही बोलिएको कुरा होइन। यो चाहिँ के भने अहिले यो किसानलाई केही सेवा सुविधा प्रदान गर्ने नाममा केही कार्यक्रमहरू राख्छ स्थानीय सरकारले, त्यो स्थानीय सरकारले राख्दाखेरि उसले केही वितरणमुखी कार्यक्रमहरू राख्छ, र त्यो वितरणमुखी कार्यक्रमभित्र के हुन्छ भन्दा तपाईँले त्यहाँ बाँडिने बिउ हेर्नुहोस्, तपाईँले त्यहाँ बाँडिने प्रविधिहरू हेर्नुहोस्, ती सबै प्राय आयातित छन् र ती प्रकृतिलाई खासै फाइदा लाग्ने खालका छैनन्। यद्यपि किसानले त्यसलाई एक्सेप्ट गर्छ, किसानले त्यसलाई राम्रै मान्छ होइन, तर त्यसलाई त्यसको विवेक प्रयोग गर्ने काम त अभिभावकको हैसियतले त स्वाभाविक रूपमा सरकारको, त्यसैले स्थानीय सरकारले चाहिँ यसमा अलि बढी गम्भीर ढंगले लाग्ने हो भने नेपालको कृषि धेरै हदसम्म सुध्रिन सक्छ। र मैले अघि पनि भने थुप्रै पालिकाहरूले त्यो खालको अभ्यास शुरूआत पनि गर्नुभएको छ, र भोलिका दिनहरूमा यसबाट पाठ सिकेर होइन, अब यसरी त हामी बालुवामा पानी जति पैसा हामी लगानी गर्छौं इनपुटमा, चाहे त्यो सरकारको कुनै पनि शीर्षक अन्तर्गत त्यो उडेर गुडेर कुनै पनि हिसाबले विदेश जाने र रोग र होइन हाम्रो चाहिँ खालको पर्यावरणीय असन्तुलनको दुष्चक्रमा चाहिँ हामी फसिराख्ने जुन खालको परिस्थिति छ त्यसबाट बाहिर निक्लिनका लागि चाहिँ सबैभन्दा बढी भूमिका नै अहिले स्थानीय सरकारको देखिन्छ। स्थानीय सरकारले नै किसानलाई विश्वासमा लिएर त्यहाँको प्रकृति जोगाउने, पर्यावरण जोगाउने, आफ्नो नगरपालिकाभित्रलाई आगामी होइन 50 वर्ष 100 वर्षको लागि खाद्यान्न कसरी सुरक्षित गर्न सक्छ, त्यहाँको होइन जैव विविधता बिउ लगायतको जैव विविधता कसरी संरक्षण गर्न सक्छ, त्यहाँको रैथाने बाली वस्तुहरूको कसरी संरक्षण प्रवर्धन गर्न सक्छ भन्ने बारेमा त स्थानीय तह जतिको बलियो त्यसमा विचार विवेक पुग्ने अर्को सरकार हुन सक्दैन। भने भलै त्यसमा प्रदेश र संघ सरकारले सपोर्ट गर्नुपर्छ अलग कुरा रह्यो, स्थानीय सरकारको मात्र सीमित स्रोत साधनले भ्याउँदैन, त्यो एकदम घाम जतिकै छर्लङ्ग छ, सबै कुरो स्थानीय सरकारको टाउकोमा हालिदिएर पनि हुँदैन। संघीय सरकारले चाहिँ त्यहाँ जुन जुन पालिकाहरूले प्रकृतितर्फ फर्किन खोजेका छन्, एक खालको चाहिँ नि भनौँ न आत्मनिर्भरतामा अन्तर्निर्भरतामा आधारित आत्मनिर्भरताको अभ्यास गरेका छन्, त्यस्ता खालका पालिकाहरूलाई चाहिँ संघीय र प्रादेशिक सरकारले अनुदानहरू दिने, सपोर्ट गर्ने र उनीहरूलाई बल पुर्याउन सकियो भने 753 मध्ये तपाईँ एक वर्षमा 50 पालिका मात्र एक खालको समृद्ध पालिका, आत्मनिर्भर पालिका, कृषिजन्य उपजहरूमा आत्मनिर्भर पालिका घोषणा गर्न सक्नुभयो भने मलाई लाग्छ त्यो सकारात्मक रोग होइन त्यो भोलि देशैभर फैलिनलाई समय लाग्दैन। तर शुरू कहीँ न कहीँबाट भएको छ, थप बल पुर्याउने काम चाहिँ अब संघीय सरकारले गर्नु पर्यो, त्यो खालको प्रतिबद्धता चाहिँ स्थानीय सरकारले गर्नु पर्यो।
1: तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। हामी कार्यक्रमको अन्तिममा छौं। खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हुनुहुन्छ। आउँदो जेठ 15 संघीय संसदमा बजेट सार्वजनिक हुँदैछ, बजेट सार्वजनिक हुँदै गर्दाखेरि तपाईँहरूको बजेटमा चासो र प्राथमिकता चाहिँ के रहला?
0: धेरै अपेक्षा राखेर पनि हुँदैन, किनभने तपाईँको 18-19 खरबको बजेटमा होइन हामीले कृषिले प्राप्त गरेको बजेट हेर्ने हो भने अब अहिले गत वर्षको भन्दा अहिले सिलिङ कम आएको छ भन्ने सुनेको छौँ हामीले मन्त्रालय मार्फत होइन, त्यसैले 4-5 अरब जति त अहिले घटेर आयो भन्ने सुनिहाल्छ सिलिङका हिसाबले। अब थाहा छैन, अब बजेट नै कम आयो भन्ने बाहनामा, पैसै थोरै भयो भन्ने बाहनामा अरू थुप्रै बाहना भेटिन सक्छन्, त्यो बाहना हामीलाई स्वीकार्य छैन। अहिले सरकारले जे जे कुरा अनाउन्स गरेका छ, हामीले जैविक मललाई प्रवर्धन गर्ने, रैथाने बिउहरूलाई प्रवर्धन गर्ने कुरा होइन, के समर्थन मूल्य कायम गर्ने कुरा, समर्थन मूल्य अनुसारको चाहिँ नि त्यो किसानको खातामा चाहिँ होइन अनुदान रकमहरू जाने कुरा, यी यावत कुराहरू हामी अभ्यासमा देख्न चाहन्छौँ जुन कुरो बजेटमा आओस् होइन। अब हामी थुप्रै कुरा भन्न सक्छौँ, थुप्रै कुरा हामी सरकारसँग माग गर्न सक्छौँ, तर आज सबै कुरो त्यहाँको चित्र देख्दै गर्दा गत सालको भन्दा बजेट पनि कम आउने र अनि यता चाहिँ अलिकति भनौँ न रूपान्तरणकारी योजनाहरू पनि यहाँनिर ल्याउँदै गर्दा चाहिँ अब सबै कुरो चाहियो भनेर हामीले माग्नुभन्दा पनि जे जे नीति कार्यक्रमले बोलेका छ कम्तीमा ती कुराहरूमा चाहिँ इमान्दारितापूर्वक ती कुराहरू चाहिँ बजेटमा आइदियोस् हाम्रो अपेक्षा अहिलेलाई यति नै छ। माग त हेर्नुहोस् 32 पानी कापी भरिन्छ, किसानका माग त्यति धेरै छन्।
1: उहाँ हुनुहुन्थ्यो खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन हो।
3: Isn't it amazing when the internet just works? For binge watcher to binge shoppers. For the dancing shoes to midnight truce. Speed to juice. For the weird poses.

0: Subisu, Gig Fiber, exceeding expectation.
1: गोदावरी नगरपालिकाको अत्यन्त जरूरी सूचना. यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ. यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ. व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ. गोदावरी नगरपालिका, ललितपुर.

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बजे हो।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता बारे छलफल 4 गतेदेखि। प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता। अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र। सार्वजनिक खर्चलाई मितव्ययी बनाउन निर्देशन। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना, अझै केही दिन मौसम यस्तै रहने। द्वन्द्वका कारण अफगानिस्तानमा बाल कुपोषण संकट झनै गहिरिँदै, मूल्य वृद्धि र आपूर्ति श्रृंखलामा आएको अवरोधले मानवीय सहायता ढुवानीमा ढिलाइ। र असार 5 गतेदेखि तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता हुने। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेबाट प्रस्तुत आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेकमाथि छलफलका लागि आउँदो 4, 5 र 6 गतेका दिनहरू तोकिएको छ। हिजो राति अबेरसम्म चलेको बैठकमा सभामुख डोल प्रसाद अर्यालले यस प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा ती दिनहरू तोक्नु भएको हो। सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ 4 गतेको बैठकको 1 घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिनुभएको हो। प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेक प्रस्तुत गर्नु भएको हो। प्रस्तावमा नेपालको संविधान र विद्यमान प्रणालीलाई सबल बनाउँदै परिणाममुखी बनाउने विषयहरू समावेश रहेका छन्। प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता रहेको छ। विनियोजन विधेयक का 5 सिद्धान्तमा नागरिकको अनुभूति गर्ने गरी सुशासनको लाभांश, सार्वजनिक सम्पत्तिको दोहन र भ्रष्टाचार नियन्त्रण गर्दै अर्थतन्त्रको पुनर्संरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार विकास, सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण रहेका छन्। यसै गरी विनियोजन विधेयकका प्राथमिकतामा सेवा प्रवाहका लागि कानूनी संस्थागत सुधार र सूचना प्रविधिको समुपयोग, आर्थिक वृद्धिको क्षेत्रगत स्रोतहरूको पुनर्प्राथमिकीकरण, भौतिक पूर्वाधारका लागि बहुपक्षीय पूँजी परिचालन, अवसरको समानताका लागि सामाजिक लगानी, अवसरको समानताका लागि सामाजिक लगानी, बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धको विविधीकरण रहेका छन्। अर्थमन्त्री वाग्लेले सामाजिक बजार अर्थतन्त्रलाई सुदृढ गर्ने, डिजिटल सार्वजनिक पूर्वाधार विकास र सरल कर प्रणाली लागू गर्ने पनि घोषणा गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र प्रदेशहरूलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको हो। कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, गाड़ीलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन कार्यालयले भनेको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्यूटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मरमतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्यधिक भार सृजना गर्ने गरेको गुनासो आएपछि कार्यालयले खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको हो। पूर्व गृह मन्त्री सुदन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि न्यौपाने सदस्य रहने गरी समिति गठन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समितिलाई गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। व्यापारी दीपक भट्टसँग व्यापारिक शेयर साझेदारी रहेको सार्वजनिक भएपछि गुरूङले वैशाख 9 मा राजीनामा दिनुभएको थियो। काठमाण्ड उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला मौसम सफा छ। दिउँसो र बेलुकी पख भने आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा, बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। यसै गरी राति कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। अझै केही दिनसम्म बदली र वर्षा हुने मौसमविदहरूले बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ।
1: विद्युतीय उपकरण बन्द गरौ। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ। थोरै बचत, धेरै कायदा। बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
0: सिधा कुरा, प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। यसै अवसरमा संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारी स्वरूप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ। यो दिवस सन् 1994 औपचारिक रूपमा विश्वभर मनाउन थालिएको हो। अन्तर्राष्ट्रिय परिवार दिवसले परिवारसँग सम्बन्धित सामाजिक, आर्थिक तथा जनसांख्यिक प्रक्रियाबारे चेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। राष्ट्रसंघका 193 सदस्य राष्ट्रले सन् 2015 अनुमोदन गरेका दिगो विकास लक्ष्य प्राप्तिमा परिवार र परिवार मैत्री नीति तथा कार्यक्रमलाई महत्वपूर्ण आधारका रूपमा लिइएको छ। पृथ्वी राजमार्ग सड़क विस्तारसँगै तनहुँ खण्डमा पर्ने राजमार्ग किनार क्षेत्रका ऐतिहासिक सम्पदाहरूको पुननिर्माण भइरहेको छ। सड़क विस्तार सम्पन्न भएसँगै आयोजनाले अहिले सड़क सीमाभित्र परेका ऐतिहासिक सम्पदा, मठ, मन्दिर र पाटी पौवाहरूको पुननिर्माणलाई तीव्रता दिएको हो। पृथ्वी राजमार्ग अन्तर्गत मोगलिन पोखरा सड़क विस्तारको पूर्वी खण्ड, आबू खैरेनी जामुनीको सड़क निर्माण सकिएसँगै सम्पदा निर्माणमा तीव्रता दिएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो। एसियाली विकास बैंक एडीबीको करिब 6 अर्ब 31 करोड़ रूपियाँ लागतमा स्तरोन्नति भएको 41 किलोमिटर सड़क खण्डको निर्माण पूरा भइसकेको छ। अब विदेशको खबर। पाकिस्तानसँगको तनाव र इरान युद्धका कारण आपूर्ति श्रृंखला अवरूद्ध हुँदा अफगानिस्तानमा कुपोषणको संकट अझ गहिरिँदै गएको छ। संयुक्त राष्ट्रसंघले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव भएको भए कुपोषणको जोखिममा रहेका थप 10 लाख बाल बालिकालाई सहयोग पुर्याउन सकिने अवस्था हुने बताएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीका एक वरिष्ठ अधिकारीका अनुसार अहिलेको द्वन्द, सीमा अवरोध र बढ़दो लागतले मानवीय सहायता वितरणलाई गम्भीर रूपमा प्रभावित गरेको छ। पछिल्लो महिनाहरूमा अफगानिस्तानले भूकम्प, जलवायुजन्य प्रकोप र छिमेकी देशहरूबाट ठूलो संख्यामा फर्किएका नागरिकको चाप समेत सामना गरिरहेको छ। यसले खाद्य असुरक्षा र स्वास्थ्य संकटलाई थप तीव्र बनाएको छ। यसैबीच पाकिस्तानसँगको द्वन्दका कारण करिब 8 महिनादेखि सीमा लगभग पूर्ण रूपमा बन्द रहेको छ। यसले खाद्यान्न, औषधि र इन्धन आपूर्तिमा ठूलो अवरोध सृजना गरेको छ। इरानमा जारी युद्धका कारण उत्पन्न विश्वव्यापी आर्थिक प्रभावले पनि अवस्था थप जटिल बनाएको छ। अब खेल खबर। ई स्पोर्ट्स संघ नेपाल इशानले तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता आउँदो असार 5 गतेदेखि आयोजना गर्ने भएको छ। प्रतियोगितामा फ्री फायर, पबजी मोबाइल र ई फुटबल गरी 3 विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। ई फुटबल व्यक्तिगत विधामा खेलाइनेछ भने फ्री फायर र पबजी मोबाइल टीम प्रतिस्पर्धाका रूपमा सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रारम्भिक छनौट खेल अनलाइन मार्फत गरिनेछन्। फाइनल चरण भने प्रत्यक्ष उपस्थितिमा ल्यान्ड इभेन्टका रूपमा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाड़ी तथा टोलीले स्थानको आधिकारिक वेबसाइट मार्फत दर्ता गर्न सक्नेछन्। प्रतियोगितामा 5,000 भन्दा बढ़ी खेलाड़ी तथा टोली सहभागी हुने आयोजकको अपेक्षा छ। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता बारे छलफल 4 गतेदेखि। प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता। अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र। सार्वजनिक खर्चलाई मितव्ययी बनाउन निर्देशन। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना। अझै केही दिन मौसम यस्तै रहने। द्वन्दका कारण अफगानिस्तानमा बाल कुपोषण संकट झनै गहिरिँदै। मूल्य वृद्धि र आपूर्ति श्रृंखलामा आएको अवरोधले मानवीय सहायता ढुवानीमा ढिलाई। र असार 5 गतेदेखि तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता हुने।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त

0: 97.6
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नबजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
5: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
6: सम्पर्क 0564142221, मोबाइल 98565391।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
8: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
7: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
9: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
10: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर त्यो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
11: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
12: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, एल्युमिनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
10: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560 23128 र 98462014726।
13: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
14: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
16: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143545।
17: सुन्नु
0: हेर्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
17: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
0: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
18: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
19: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
21: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98562630।
18: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
22: आज पनि खाना काँचे होइन, कहाँ जान्छ कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
23: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
22: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
23: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
24: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
25: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
26: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
27: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हर उत्पन्न दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
28: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
29: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर

0: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0635705337, मोबाइल नम्बर 9846069246, 9800928008।
1: शुक्ला गण्डकी एफएम 97.6।
0: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
2: लिम्बू स्मृति वनपाखा मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाउँदेशीका भाषा
0: हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम गम्भीरसीको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा हामीले यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग लगभग 10 बजेसम्म हामी तपाईँहरूको माझमा रहने गर्दछौँ। हामीले यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको उद्योगमा रहेको छ गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिका कस्तो विज्ञानका गरगनाहरू संसार पत्थर राखिएका गरगनाहरू कम्प्युटर नाप्तल प्रणालीद्वारा नापिएका थापा अवलसनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू उमेन आभूषण सुनसार उद्योगमा गएर ढुक्कका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। तपाईँहरू हामीले इन्टरनेट अनलाइन मार्फत www.shuklagandaki.fm.com लगइन गर्नुका साथ हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि सुदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथी राख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। बिहानीको समय रहेको छ। आफ्नै गराइसीकामा व्यस्त हुनुहुन्छ होला, सुदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै हाम्रो कामहरूमा पनि अगाडि बढ्नु होला भन्न चाहन्छु। होइन, विद्यालय जाने बेला पनि भइसकेको छ, कतिपय साथीहरू आफ्नो कार्यालयतिर पनि गइसक्नु भएको छ होला, कतिपय साथीहरू भर्खरै मेलापातबाट घर पनि फर्काउँदै हुनुहुन्छ होला, होइन, कतिपय साथीहरू आफ्नो खेतबारीमा अथवा बारीमा गएर घाँसहरू काटेर पनि वनमा गएर पनि घाँस काटिसक्नु भएको छ होला, कतिपय साथीहरू घरमै खानाहरू होइन खाजा त खाइसकि नै खानाहरू बनाएर बसिराख्नु भएको छ होला, बाहिर फेर काम गरेर आफ्नो परिवारको सदस्यहरूलाई कोरेर होइन जे गर्दै हुनुहुन्छ एकदम राम्रोसँग हाम्रो काम गर्नुहोस्। विशेष रूपमा त स्वास्थ्यको ख्याल राख्नु होला, मौसम परिवर्तन हुँदैछ, अब वर्षाको समय लागिसकेको छ होइन, भर्खर वन पाखाहरू पालुवा पलाउने बेलामा अब धेरै हरियोहरू होइन घाँसपातहरू धेरै हरियो हुने बेलामा चाहिँ अलिकति रुगाखोकी ज्वरो टाउको दुख्नेहरू भइरहेको छ। त्यही भएर विशेष रूपमा आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा अगाडि बढ्नु होला। विदेशमा हुनुहुने तपाईँहरू सम्पूर्ण पनि विशेष आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो काममा व्यस्त रहनु होला भन्न चाहन्छु। आज भने हामी शुक्रबारको बसेमा छौँ, शुक्रबारको बसेमा चाहिँ विशेष तपाईँको माछा मेरो रुदेमा रहेका विशेष मधुर रुखबाकालाई कार्यक्रममा स्थान दिनेछु र समय अवधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। के कस्तो लाग्छ कार्यक्रमको बारेमा तपाईँहरूले सल्लाह सुझावहरू जानकारीहरू पनि दिन सक्नुहुन्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रियाहरू पनि दिन सक्नुहुनेछ। अरू त यस्तो नै यो खासै नयाँ केही पनि छैन, मेरो चाहिँ सदाको जस्तो नै हो, आउने जाने आफ्नो नियमित काममा व्यस्त हुने होइन, तपाईँहरू पनि तिनै कामहरू व्यस्त हुनुहुन्छ होला, राम्रोसँग आफ्नो कामहरू गर्नुहोस् पनि भन्न चाहन्छु। आजबाट चाहिँ जेठको 1 गते सुरु भइसकेको छ, हेर्दा हेर्दै वैशाख महिनालाई विदा गरिसक्यौँ, जेठको महिना पनि लागिसक्यो 83 सालको है। आज आज भोलि भोलि गर्दा गर्दा दिन बितेको दिनदिनै बुढो भएको थाहै पाइएको छैन होइन, यस्तै नै छ आफ्नो कामहरूमा नियमित रूपमा व्यस्त भइरहे होइन, दिनहरू बितेकै थाहा भइँदैन। त्यही भएर विशेष त के गर्ने, यस्तै छ जिन्दगी, हाँस खेल गर्ने, रमाइलो गर्ने होइन, कहिले सुख कहिले दुःख होइन, यसरी नै बितिराखेको छ सबैको जिन्दगी, मेरो मात्र होइन सबैको यस्तो नै होइन, कहिले हाँसु कहिले रोदन, यस्तै नै छ। यति बेलाको क्रममा भने कार्यक्रममा पहिलो लोक साङ्गीतिकको सिली सुरु तपाईँहरूको माझमा सिरैमा भनिरहेको छ कुमार केसी र देवी घरती मगर, अनि त्यस्तै शिव अकेली हो होइन, शिव अकेली र कुमार केसीको लय शब्दमा

हजुर, यस्तो मधुर भाका मैले तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ यति बेलाको क्रममा। अर्को सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु बतासै सरर भनिरहेको छ। यस्तो मधुर भाका स्वीकार्नुहोस्। यसमा आवाज रहेको छ शक्तिचन्द्र अनु चौधरीको अनि लय शब्द प्रकाश पराजुल र गोविन्द पङ्गेनीको रहेको छ। यति बेला क्रममा स्वीकार्नुहोस् यस्तो मधुर भाका।

हजुर विश्वास रहेको छ त्यति बेलाको क्रममा भने तपाईँहरूको माझमा अर्को सुमधुर लुगबाकालाई कार्यक्रममा स्थान दिन्छु के दिन चिनो मायालाई भनिरहेको छ यसमा आवाज रहेको छ हरिगिरी विमर्श देवी कर्ति मर्पणलाई हरिगिरी विमर्शको रहेको छ यति बेला स्वीकार्नुहोस् सुमधुर भाका।

0: खेलौ कपालको फिल इन द ब्ल्याङ्क्स। आफ्नो कपालको बारेमा केही राम्रो लेख्नुहोस्।
1: राम्रो लेख्न सक्नु भएन मतलब कपाल छ ड्यामेज। उनीहरूलाई चाहिन्छ प्रोटिन र रिफिल। नयाँ डभमा छ बायो प्रोटिन।
2: हजुर, मधुरा कमल तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने नै सुमधुर लोकभाकाहरूलाई कार्यक्रममा स्थान दिँदै पनि कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यति जेलसम्म सुने साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा अमिना भूषण सुनसार देवदेवलाई पनि मनदेखि आभार प्रकट गर्दछु। सो यस्तै विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्र एप्स मार्फत सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदै तपाईँहरूको मासमा यस्तो मधुर लोकभाकालाई कार्यक्रममा स्थान दिन्छु। लाउरी चट्ट भन्ने रहेको छ, यसमा आवाज कसको रहेको छ त भन्दाखेरि विनोद परिया, जुना श्रेष मगर, सबिना श्री मगर, श्रीष मगर र रविन्द्र सुनारको आवाजमा रहेको छ। लय शब्द विनोद परियारको रहेको छ। त्यति बेला क्रममा यस्तो मधुर लोकभाकालाई कार्यक्रममा स्थान दिँदै आजको श्रृंखलाबाट अनि म कार्यक्रम प्रस्तुतारीमा पनि बताउँछु तपाईँको बाँकी बल्छ भन्ने सुखद बितौ। सबै पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी FM 97.9 मेगाहर्ज। जय गीत जय संगीत, नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर निम बहादुर सुनार, फोन 065-75-537, मोबाइल नम्बर 98-460-69-246, 98-0-58-00-8।
5: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
5: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-57-056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नहुने मरी, म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
9: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 065-70-225, मोबाइल 98-560-33-800, 98-461-658।

0: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 98563493952 र 98066।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855414।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 10 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856607554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचार मायाहरूलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्यय अपनाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, उपयोग सचिवालय, कार्यालय निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र प्रदेशहरूलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको हो। कार्यालयमा भइरहेको सामान, औजार, उपकरण, फर्निचर, गाडीलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्यय बनाउन कार्यालयले भनेको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी, डरा, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मरमतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्याधिक भार सृजना गर्ने गरेको गुनासो आएपछि कार्यालयले खर्च मितव्यय बनाउन निर्देशन दिएको हो। प्रतिनिधि सभामा अर्थमन्त्री डाक्टर सोरेङ बागलेबाट प्रस्तुत आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथामा प्राथमिकता कर प्रस्ताव बाहेक माथि छलफलका लागि आउँदो 4, 5 र 6 गतिका लागि दिनहरू तोकिएको छ। हिजो राति अबसम्म चलेको बैठकमा सभामुख दुर्गप्रसाद अर्यालले यस प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वको आधारमा ती दिनहरू तोक्नु भएको हो। सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ 4 गतेको बैठकको एक घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिएको छ। प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा अर्थमन्त्री वागले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताका कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको हो। प्रस्तावमा नेपालको संविधान र विद्यमान प्रणालीलाई सबल बनाउँदै परिणाममुखी बनाउने विषयहरू समावेश रहेका छन्। प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता रहेको छ। विनियोजन विधेयकका 5 सिद्धान्तमा नागरिकको अनुभूति गर्ने गरी सुशासनको लाभांश, सार्वजनिक सम्पत्तिको दोहन र भ्रष्टाचार नियन्त्रण गर्दै अर्थतन्त्रको पुनर्संरचना, संकटिक सन्निकटता ताका लागि एकीकृत पूर्वाधार विकास, सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण रहेको छ। त्यसै गरी विनियोजन विधेयकका प्राथमिकतामा सेवा प्रवाहका लागि कानूनी संस्थाको सुधार र सूचना प्रविधिको समुपयोग, आर्थिक वृद्धिको क्षेत्रगत स्रोतको पुनः प्राथमिकीकरण, भौतिक र पूर्वाधारका लागि बहुपक्षीय पूँजी परिचालन अवसरका समानताका लागि, सामाजिक लगानी अवसरको समानताका लागि सामाजिक लगानी, बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धको विविधीकरण रहेका छन्। अर्थमन्त्री वागले सामाजिक बजार अर्थतन्त्रलाई सुदृढ गर्ने, डिजिटल सार्वजनिक पूर्वाधार विकास र सरल कर प्रणाली लागू गर्ने पनि घोषणा गर्नुभएको छ।

प्रधानमन्त्री बालेन शाहको जवाफी नै सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। विपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सोरिङ मुवाङले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको। बुधबार विपक्षी सांसदहरूले प्रधानमन्त्रीले यस संसद छलेको भन्दै छलफल अघि बढ़ाउन दिएका थिएनन्। तर बिहिबार पनि प्रधानमन्त्री उपस्थित नभएपछि नीति तथा कार्यक्रमका विषयमा अर्थमन्त्री मुवाङले उत्तर दिएका थिए। अर्थमन्त्रीले प्रधानमन्त्रीका तर्फबाट जवाफ दिन थालेपछि विपक्षी दलहरू एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाले बैठक बहिष्कार गरेका थिए भने कांग्रेस भने विपक्षीमा मत जाहेर गरेर बैठक अवधिभर संसदमै बस्यो। अर्थमन्त्री रोस्टममा पुग्दासम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, एमाले र नेकपा सांसदहरू भने बैठकमा उपस्थित भएर विरोध जनाएका थिए। तर सभामुख नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची मागि बढ़ेपछि कांग्रेस बाहेकका विपक्षी दल बाहिरिएका हुन्। दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। यसै अवसरमा संयुक्त राष्ट्र संघका प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारी स्वरूप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल गरिँदैछ। सन् 1980 दशकदेखि परिवारसँग सम्बन्धित विषयमा राष्ट्र संघले विशेष ध्यान दिन थालेको थियो। आर्थिक तथा सामाजिक परिषदको सिफारिशमा सामाजिक विकास आयोगले सन् 1983 विकास प्रक्रियामा परिवारको भूमिका सम्बन्धी प्रस्ताव पारित गर्दै परिवारका समस्या, आवश्यकता र समाधानका उपाय जनचेतना अभिवृद्धि गर्न महासचिवलाई आग्रह गरेको थियो। महाशाखाका अनुसार सन् 1985 परिषदले महासभालाई विकास प्रक्रिया परिवार शीर्षकलाई आफ्नो कार्यसूचीमा समावेश गर्न सुझाव दिएको थियो। त्यसपछि सदस्य राष्ट्रका साधर धारणा र प्रस्तावका आधारमा परिवारको अवस्था र कल्याण सुधार गर्ने तथा सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य बढ़ाउने पहल अघि बढ़ाएको थियो। महासभाले सन् 1989 अन्तर्राष्ट्रिय परिवार वर्ष घोषणा गरेको थियो। त्यसपछि सन् 1993 पारित प्रस्ताव अनुसार हरेक वर्ष मे 15 अन्तर्राष्ट्रिय परिवार दिवसका रूपमा मनाउने निर्णय भएको हो। यो दिवस सन् 1994 औपचारिक रूपमा विश्वभर मनाउन थालिएको हो। अन्तर्राष्ट्रिय परिवार दिवसले परिवारसँग सम्बन्धित सामाजिक, आर्थिक तथा जनसांख्यिक प्रक्रियाबारे चेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। राष्ट्रसंघका 193 सदस्य राष्ट्रले सन् 2015 अनुमोदन गरेका दिगो विकास लक्ष्य प्राप्तिमा परिवार र परिवार मन्त्री नीति तथा कार्यक्रमलाई महत्वपूर्ण आधारका रूपमा लिएको छ। गरीबी न्यूनीकरण, विभेद अन्त्य, सामाजिक सुरक्षा तथा समावेशी विकासका लक्ष्य हासिल गर्न परिवारको भूमिकालाई विशेष महत्व दिएको छ। थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र मन्त्रालय अन्तर्गत दक्षिण एसिया, मध्य पूर्व तथा अफ्रिका मामिला विभागकी महानिर्देशक उरासा मोंकोलना भिनसँग विवाह भेट वार्ता गर्नुभएको छ। त्यस अवसरमा उहाँहरूले नेपाल र थाइल्याण्ड बीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्ध प्रति दुवै पक्षले सन्तोष व्यक्त गर्दै व्यापार, लगानी, पर्यटन, संस्कृति, कृषि र शिक्षा लगायत आपसी हितका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको बैंकक स्थित नेपालको राजदूतावासले जनाएको छ। साथै उहाँहरूले गत वर्ष नेपाल र थाइल्याण्ड बीच सम्पन्न 8 समझदारीको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै ती त्यहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुवै पक्षले जोड़ दिएका थिए। कृषि सहयोग तथा फौजदारी मामिलामा पारस्परिक कानूनी सहयोग सम्बन्धी प्रस्तावित द्विपक्षीय सम्झौता शीघ्र निष्कर्षमा पुर्याउने विषयमा समेत छलफल भएको थियो। दुवै पक्षले नेपाल थाइल्याण्ड संयुक्त परामर्श संयन्त्रको आगामी बैठक पारस्परिक अनुकूल समयमा यथाशीघ्र नेपालमा आयोजना गर्ने सम्बन्धमा पनि विचार आदान प्रदान गरेको थियो। नेपाल र थाइल्याण्ड बीचको व्यापारिक परिपूरकतामा वृद्धि गर्दै नेपाली तथा थाई उत्पादन बीच मूल्य श्रृंखला सुदृढ गर्ने तथा हिमाली र समुद्री स्रोतमा आधारित वस्तु तथा सेवाको एकीकरण मार्फत थप मूल्य अभिवृद्धि गर्ने विषयमा पनि जोड़ दिएको थियो। दुवै पक्षले पारस्परिकका आधारमा भिसा प्रक्रियालाई सहज बनाउने, पर्यटन सेवामा सुधार गर्ने तथा मानव बेसबिखन, सम्पत्ति शुद्धिकरण, साइबर अपराध नियन्त्रणका लागि सूचना तथा गुप्तचर आदान प्रदानमा सहकार्य सुदृढ गर्ने सहमति व्यक्त गरेका थिए। यसै गरी क्षेत्रीय तथा बहुपक्षीय मञ्चमा सहकार्य अभिवृद्धि गर्ने तथा अन्तर्राष्ट्रिय मञ्चमा एकअर्काको उम्मेद्वारीलाई पारस्परिक समर्थन गर्ने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

0: गण्डकी प्रदेश सरकारले लामो समयपछि राइट सेयरिङ कार्यविधि नियमावली जारी गरेको छ। यसअघि 2082 जेठ गते राइट सेयरिङ नियमावली प्रदेश राजपत्रमा प्रकाशित भएपछि त्यसको विरोधमा देशभर आन्दोलन भएको थियो। संघीय सरकारको अंकुशले पछि हटेको प्रदेश सरकारले केही नयाँ व्यवस्था थपेर नियमावली पारित गरेको हो। प्रदेश सरकारले व्यवसायीको मागलाई सम्बोधन गरेर नयाँ नियमावली ल्याएको छ। नयाँ व्यवस्थासँगै अब रातो प्लेटका निजी मोटरसाइकल तथा स्कूटरले राइट सेयरिंग गर्न पाउने छन्, तर चारपाङ्रे कार वा जीपको हकमा भने रातो प्लेटलाई रोक लगाइएको छ। नियमावलीमा कालो प्लेटमा दर्ता गर्नुपर्ने भए पनि राइट सेयरिङमा चल्ने कारहरू परम्परागत ट्याक्सी भन्दा फरक हुने उल्लेख गरिएको छ। नियम 3 उपनियम 6 आफ्नै राइट सेयरिङ एप मार्फत सेवा सञ्चालन गर्न पर्ने व्यवस्थाको सट्टामा यसअघि राइट सेयरिङ वा सेल्फ ड्राइभ गरिरहेको भएका वा आफ्नै एप मार्फत यातायात सेवा सञ्चालन गरिरहेका भएमा मन्त्रालयले भाड़ा दर निर्धारण गरेको 30 दिनभित्र अनिवार्य दर्ता इजाजत पत्र लिएर मात्र सेवा पाउने बनाइएको छ। राइट सेयरिङको एपमा प्रदेश सरकारले तोकेको शुल्कमा 10% र सार्वजनिक विद्युतीय सवारी साधनको हकमा 15% छूट दिन मिल्ने गरी निर्णय गर्नुपर्ने शर्त राखेको छ। स्याङ्जाको पुतली बजार नगरपालिका 3 वडा अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ बेपत्ता हुनुभएको छ। 67 वर्षीय वडा अध्यक्ष श्रेष्ठ बुधबार बिहान 10 बजेबाट बेपत्ता हुनुभएको परिवारले जनाएको छ। शहीद चोक भरतपुरमा उहाँको अन्तिम लोकेशन देखिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा खोजी कार्य भइरहेको छ। उहाँ स्याङ्जा सदरमुकामको त्रिभुवन आदर्श माविमा लामो समय अध्यापन पश्चात राजनीतिमा लाग्नु भएको हो। श्रेष्ठ 2079 स्थानीय तहको चुनावमा पुतली बजार नगरपालिका नम्बर 3 वडा अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनुभएको थियो। स्याङ्जाका सबै स्थानीय तहले आफ्नो पालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेका छन्। जिल्लाका 11 पालिका पूर्ण खोप सुनिश्चित घोषणा भएका हुन्। बालपालिकाहरूलाई सम्पूर्ण खोप प्रदान गरेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो। स्याङ्जाका विद्यार्थीहरूले विज्ञान प्रविधि नवप्रवर्तन तथा आविष्कार सम्बन्धी विभिन्न सृजनात्मक सामग्रीको प्रदर्शनी गरेका छन्। भूपू सैनिक आवासीय माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न विज्ञान सामग्री प्रदर्शनीमा जिल्लाका विभिन्न स्थानीय तहका 12 विद्यालयको सहभागिता रहेको थियो। साथै थप 20 विद्यार्थी वैज्ञानिकहरूको विज्ञान प्रविधि नवप्रवर्तन तथा आविष्कारका सामग्रीहरू प्रदर्शन गरेका थिए। एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा सम्पन्न प्रदर्शनीमा आँधीखोला गाउँपालिका स्थित श्री शहीद त्रिशहीद नमूना माध्यमिक विद्यालय प्रथम भएको छ। हवस् सामराजेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम मेलो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल neweshsukelagandeki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल दुलेगौडामा
4: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी
5: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन
3: प्रोपाइटर संतोष श्रेष्ठ हमारो मोबाइल पसल शुक्ला गंडकी चार दुलेगौड़ा कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी संपर्क 98560 56996
6: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
7: त्यसो नभने म पनि अब नाटिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
5: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर कार्पेट डोरमैट तन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
8: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी चार बीपी चोक
8: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0765702625 मोबाइल 98568 98461 56
9: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बानियला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
10: तर महँगो होला नि
9: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका
3: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: बाराही एल्मुनियम अब यूपीबीसी को साथमा
3: एल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
11: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0365414411 मोबाइल 98562298 र 98028222938
12: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी चार दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827103966 र 9840694530
13: कता हिँडेको आइफोन हातमा लिएर
12: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
13: लौ तँलाई थाहा छैन दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
12: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी चार दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 98463283811
10: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
14: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले

0: नौनानी दाई वनमा त आगो लागेछ, निभाउन जाउ न।
1: हो त, यो त सानो नपरे सानो मनुष्यका पनि हो।
2: हाम्रो वन, हाम्रो धन डरनबाट जोगाउन गरा जतन, वनमा जगेर लगाउन कानुनी अपराध हो। डरले लागेको दुखीमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हानि दिइन्छ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
5: धूम्रपान भनेको के हो?
4: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
5: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
4: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
5: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ।
4: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
5: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
4: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय,
5: साथी भाइको लहलहैमा नपरौ,
4: दीर्घकालीन असरको मन गरी कुलतमा नफसौ,
5: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
4: सार्वजनिक स्थलमा धूम्रपान नगरौ,
5: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
6: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना यस तनहु सेवा हस्पिटल दोलेगौड़ा बीपी चोकमा यही जेठ दुई गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड़जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल,
3: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143177 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
4: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिम कि क्या हो?
5: पक्कुस नि, जे पाए त्यही कुरा सत्य हुन्छ। पहिले सोच जाचौ अनि मात्र विश्वास गरौ।
6: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु लागि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय

0: वर्षटारको कार्यालय गण्डकी प्रदेश पोखरा।
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
2: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
0: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
4: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौं। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाँजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाँजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बो।
8: शुक्ला गण्डकी एफएम 97.6। A complete console. Hello, Shukla Gandaki. Hello, hello.
9: Come on, everybody. Hello, Shukla Gandaki.
8: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete console.
7: प्रोग्राम हेलो सुक्ला गण्डकी, ओन्ली अन सुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज।

हेलो हाई गुड मर्निङ एण्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको एपिसोड भनेको चाहिँ तपाईँको लागि मिठा मिठा गीतहरू राख्ने दिन अनि तपाईँको गायन प्रतिभालाई चाहिँ कार्यक्रममा राख्ने दिन अनि सँगसँगै तपाईँले गजल मुक्तकहरू भन्न चाहनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुन्छ, जसको लागि हाम्रो स्टुडियोको लाइन 98 4 22 72 9 11 त्यस्तै गरी 98 0 66 36 11 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ। सुन्न मिल्ने खालको प्रतिभा चाहिँ सबै राख्न चाहनुहुन्छ भने कार्यक्रममा जोडिनुहोला। र हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सले। यो पसल चाहिँ रहेको छ दुलेगौंडाको हिलपोस्ट चोकमा। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने अनि नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने चाहिँ त्यहाँ गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने प्रोग्रामको ओपनिङ सङ्ग स्वरूप तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म। हाँसी हाँसी लजाउने बोलको गीत चाहिँ रहेको छ, गीतपछि आउने नै छु, सुन्दै गर्नुहोला है।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि मनैमा सानो माया बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु। कार्यक्रममा जोडिँदै गर्नु होला यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। चन्द्रमा बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि आँखी झ्यालैमा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ, जसमा आवाज रहेको थियो एसटी योगी त्यस्तै गरी रेशमा पुनको। र यति बेला भने तपाईँ सम्पूर्णको लागि ओइझुमा बोलको गीत राख्दैछु म, अनि गीतसँगै जान्छु सर्ट कमर्सियल ब्रेकमा, ब्रेकसँगै जान्छु 11 बजेको टाइम चेकमा, टाइम चेक पछि आउने नै छु, सुन्दै गर्नुहोला।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
3: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
3: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
2: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: प्रसुन, होमवर्क देखाउ त।
7: हस् टिचर।
6: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
7: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0965414484, मोबाइल 9856033384 र 9856067988।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार दुलेगुडा वाचिङ डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852324793 र 9852283073
2: वर्षा ए त सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ त्यतै
4: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
5: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0655707444
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9850707987
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको ए त्यसो भए त म गइहाले चिया त पिएर जाउ अहिले हतार छ पछि आउँदै गरौँला है
8: दीर्घायु फर्निचर सोरुम
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
8: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
9: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
7: दीर्घायु फर्निचर सोरुम दुलेगौडाका नहुँ
8: प्रोप्राइटर लक्ष्मी राज वाग्ली फोन नम्बर 0665709704 मोबाइल नम्बर 9850706268
7: 9850706268
10: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पर्ने कहिले के चाहिने ढिक्कै भइसके
11: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
11: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
10: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
11: पोखरा जाने बाटोतिर विश्वकै नम्बर वान चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता थप जानकारीको लागि सम्पर्क मोबाइल 9850607627 र 9864350031
12: भाउजू होइन भाउजू किन निराश भएर बस्नु भएको
13: हेर्नु न बाबु मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो उता छोरोले पनि ल्यापटप बिगारेको छ आज बनाउन लैजाने भनेको अलि भरपर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है
12: ल भाउजू पनि हाम्रै दुलेगौडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि शुभारम्भको अवसरमा मोबाइल ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था साथै मोबाइल ल्यापटप मर्मतमा 20% छुटको व्यवस्था छ ल है भाउजू समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला
13: हजुर हामी कहाँ आइफोन सामसुङ रेडमी भिभो ओप्पो रियलमी किप्याड मोबाइल रेडियो लाइट ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ
12: जय शिव इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी 4 दुलेगौडा सोनुप सिसा प्लाई पसलको ठिक पारिपट्टि ह्याप्पी आवर लिक्वेरी सप सँगै जोडिएको प्रोप्राइटर शिव बहादुर श्रेष्ठ सुनिव श्रेष्ठ सम्पर्क 0665907707 मोबाइल 9871445234 9560007008
14: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
15: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
16: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
17: धूम्रपान भनेको के हो?
16: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
17: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
16: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
17: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ।
16: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
17: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
16: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय,
17: साथी भाइको लहलहैमा नपरौं,
16: दीर्घकालीन असरको मन गरी कुलतमा नफसौं,
17: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
16: सार्वजनिक स्थलमा धूम्रपान नगरौं,
17: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौं। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
14: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
18: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
14: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौंडामा आउँदै हुनुहुन्छ।
18: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
14: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन नम्बर 0564142333, मोबाइल 98678

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 11 बज्यो।

0: अलराइट एकैछिनको यो सत्कमर्सल ब्रेकसँगै 11 बजेको टाइम चेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा. प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु. तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको नै छु. अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने पनि स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त भनिराखेको नै छु. यति बेला कोही साथी हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु. हेलो नमस्कार हजुर. हेलो नमस्ते.
1: नानी हजुर नमस्ते. नमस्कार. स्वस्थ व्यस्त आरामको कामनाका साथ म हजुरको साथमा चेकु छेत्री कानाउ भानुबाट.
0: हजुर एकदमै स्वस्थ छु म. हजुरको के छ खबर?
1: सब ठिक छ. रमाइलो घमाइलो भन्नुपर्छ. गर्मी गर्मी तपाईँ थाहा पाइदिएछ भन्नुपर्छ है.
0: हजुर मौसम के कस्तो छ त नि त्यतातिर?
1: हजुर
0: मौसम कस्तो छ अहिले?
1: मौसमी अवस्था भन्नुपर्दा अब तर्क घाम लागेको अवस्था छ. अलिअलि शिरशिर हावा पनि चलेको छ. गर्मी छ भन्छु.
0: हजुर ल अलिक ख्याल राख्नु होला है.
1: हजुर
0: हजुर ल आज चाहिँ के सुनाउनुहुन्छ हजुरले?
1: एउटा छोटो प्रस्तुति पर्दै नभो सरगम जुटाउन है त.
0: ल हुन्छ सुरु गर्नुहोस्.
1: आज भोलि जे भाछ कुन त तिमलाई माया भुलाउने मै छुन्दा पर्दैन भो सरदम जुटाउन. सम्झी सम्झी रोइरहन भन्दा त त्यसो लन्द माया छुटाउन. आज भोलि के बात कुन त तिमलाई माया भुलाउने मै छुन्दा पर्दैन भो सरदम जुटाउन. सम्झी सम्झी रोइरहन भन्दा त देशो लन्द माया छुटाउन. देशो लन्द माया छुटाउन. कलमा बोले जस

0: Samdi samdi rai da na vanda da Visalan da maya chodana Palma boli dasari boli ra Yoko feri basauna Bidhona roi ra Palapina bo saradam jodana Samdi samdi rai da na vanda da Visalan da maya chodana Visalan da maya chodana आशय आत्मा गई गयो आसनी कहिले होला मुख मुख हेरेर हसनी पर्दैन भो सरदम जुटाउन सम्झी सम्झी रोइरहन भन्दा त बेसोलन्त माया छुटाउन आशय आत्मा गई गयो आसनी कहिले होला मुख मुख हेरेर हसनी पर्दैन भो सरदम जुटाउन Samji samji roi da no banda da Viso landa maya chodauna Paradai na bo saradam chodauna Samji samji roi da no banda da Viso landa maya chodauna Viso landa maya chodauna Hajur
1: Hajur, huncha hajurlai dhere dhere dhanne baat chahi da Huncha abo saati alai samjanoos
2: हुन्छ सुशील रूपमा हजुरलाई
1: हजुर धन्यवाद
2: रेडियो होलिनीलाई मेरो घर फ्यामिलीलाई आफ्ना प्रस्तुति रहन आउनुहुने साथीहरूलाई राजा जुन माध्यमबाट भए पनि हाम्रो प्यारो प्रोग्राम सुनाउने सबै सबैलाई सम्झाउँदै छुट्टिन्छु नमस्कार भाइ हाव अ गुड डे
1: हुन्छ नमस्कार भाई भाइ यति बेला भने फोन गर्नुभएको थियो केतु छेत्री हुनुहुन्थ्यो हामीलाई भानुबाट चाहिँ फोन गर्नुभएको थियो र उहाँले आफ्नो गायन प्रतिभा प्रस्तुत गरेर गइ नै सक्नु भएको छ पालो तपाईँको रहेको छ आउन सक्नुहुन्छ स्टुडियोको लाइन 9842279011 त्यस्तै गरी 9806636611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिनुहोला है यति बेला भने कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा कहाँबाटको हुनुहुन्छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर जोडले दाइ सन्च्यारमा हुनुहुन्छ क्यारे है हजुर अनि खाना खानुभयो होला के अरे हजुर मैले पनि खाइसकेँ है त हजुर अनि के कस्तो कामहरू हुँदैछन् के कस्तो छ मौसम ल सुनाउनुहोस् त्यतातिर हजुर अनि मौसम आज त घाम लाग्छ अब त्यो मकै गोड्नलाई भनेपछि अहिले चाहिँ ठिकै ठिकै नै छ हजुर ल हुन्छ दाइ हाम्रो चाहिँ सकियो सकिएन त नि ल हुन्छ आज चाहिँ के सुनाउनुहुन्छ ल हुन्छ सुरु गर्नुहोस् हजुर सुनिहालियो ल
3: एकजना गाउँको महिला
1: हजुर
3: 38 वर्षको महिला पेटको त्यहीँ भएर हस्पिटल गर्छन् कि अनि हस्पिटलमा चेक गर्दै गर्दै गइसकेपछि अन्तिममा पेटको डक्टर भएर पठाइदिएछन् है अनि पेटको डक्टर भएर गइसकेपछि डक्टरले भिडियो एक्सरे गर्न पठाएछन् है अनि भिडियो एक्सरे गरेर ल्याएर फेरि डक्टरले चेक गराउँदा डक्टरले भनेछन् तपाईँको अपरेसन गर्नुपर्छ तपाईँ ठिक मङ्गलबार ठिक 8 बजे एकजना आफन्ती मान्छेलाई लिएर हस्पिटल आउनु भनेछन् डक्टरले है त्यहाँ त्यसै अनुसार गर्छन् घर अनि मङ्गलबार चाहिँ बिहान एकजना मान्छे लिएर आएछन् त्यो अपरेसन गर्नेखेरि एकजना महिला डक्टर रहेछन् क्या फेरि अनि त्यो महिला डक्टर भनेर भेटाइदिएछन् महिला डक्टरले फटाफट चाहिँ अपरेसन रुममा लिएर गएछन् है अनि त्यो बिरामी महिला पनि निकै बाठी रहेछन् क्या निकै बाठी रहेछन् त्यो रुमभित्र छिरिसकेपछि त यसो हेरेको त एउटा भित्तामा चाहिँ तिल डल पनि अत्यन्तै सुन्दर राम्रो चाहिँ एउटा माला रहेछ क्या माला सजाएर राखेको रहेछ अनि त्यो महिला त अलि बाटिने रहेछ अनि माला यस्तो यो अपरेसन रुममा किन राखेको होला भनेर मनमा यसो जिज्ञासा आएछ क्या अनि भेट्ने
1: हेलो दाइ
3: अनि त्यसपछि तपाईँको चाहिँ त्यो अपरेसन गर्नुभन्दा अगाडि यो मलाई किन राखेको डक्टर यहाँ भनिन्छलाई अनि त्यसपछि चाहिँ किन सजाएर राखेको यस्तो अपरेसनमा म चाहिँ कोर्स गरेर आएपछि पहिलो पटक तपाईँको अपरेसन गर्दैछु यदि अपरेसन सफल भयो भने यो माला मैले लगाउँछु सफल यदि भएन भने विफल भयो भने यो माला त तपाईँले लगाउनु पर्ने हुन्छ भनिन्छ त्यसोभन्द यो पहिलोपटक अपरेसन गर्न आएको त्यहाँदेखि भाइ साथ मऱ्यो भने मैले लगाउँदैछु भने उनको चारपछि चाहिँ ढकासँग खोलेर भागेछन् क्या
1: ल हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद छ है त यो जोक्सको लागि हसन्स अहिले चाहिँ छुट्टिन्छौ यति बेला भने फोन गर्नुभएको थियो नरेन्द्र दाई हुनुहुन्थ्यो जहाँ अब निकै नै रमाइलो जोक सुनाएर त गइ नै सक्नुभयो पालो तपाईँको रहेको छ आउन सक्नुहुन्छ स्टुडियोको लाइन 9842279111 त्यसै गरी 9896636611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिनु होला है भनेर त भनिराखेको नै छु यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ म चाहिँ उहाँलाई लिन्छु हेलो नमस्कार हजुर
4: नमस्कार हजुर
1: हजुर नमस्कार दिदी सन्चै आरामै हुनुहुन्छ क्या रे
4: हजुर एकदम सन्चै आराम भन्नुपर्छ अनि हजुर
1: हजुर म पनि एकदमै ठिकठाकै छु है
4: हजुर
1: अनि खाना खानुभयो त
4: खाना टाइम
1: हुन लाग्छ बनेर त बस्यो नि होइन
4: हजुर
1: ल ठिक छ
4: अब काम साम काम धन्दा घाँस काट मकैमा बढ्ने सकेर अब घर आएको बल्ल कार्यक्रम सुन्न पनि पाएन कार्यक्रम परिवर्तन गर्ने भयो के भयो
1: हो परिवर्तन गर्ने हो तर परिवर्तन गर्ने बेलामा चाहिँ म जानकारी गराउँछु ल
4: एकदमै
1: ल हुन्छ दिदी अब के सुन्छौँ आज हामीले
4: यसो सम्केन गीतकै जाम भयो
1: है ल हुन्छ सुरु गर्नु ल हुन्छ
4: कता बिसौँ पिरहेको भए

Yeah, cool.

0: 有的理，满眼看着人的有的理，每个树上的他的理，满眼看着人的有的理，
1: हजुर हुन्छ, हजुरलाई धेरै धेरै धन्यवाद छ यो मिठो गीतको लागि। ल अब साथीहरूलाई सम्झनुहोस् है त।
0: हजुर
1: धन्यवाद। हुन्छ, नमस्कार, शुभ दिन। यति बेला भने फोन गर्नु भएको थियो, खगीमा दिदी हुनुहुन्थ्यो, पेदोङबाट चाहिँ फोन गर्नु भएको थियो। दिदीले भने आफूलाई मनपर्ने गीत गुनगुनाएर गइ नै सक्नु भएको छ, पालो तपाईँको रहेको छ, आउन सक्नुहुन्छ 9842271911, त्यसै गरी 9806636611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु। यति बेला भने तपाईँ सम्पूर्णको लागि झ्याम्पा रम्बोलको मालती मंगले मुभीबाट चाहिँ गीत राख्दैछु म। गीतपछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि झ्याम्पा रम्बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु, घुमी घुमी बोलको गीत रहेको छ।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि घुमी घुमी झर्यो रिमय बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को गीत राख्दैछु, छाता बोलको गीत चाहिँ रहेको छ है। र यो गीतसँगै जान्छु।

0: 97.6
1: शुक्ला गंडकी FM 97.6
2: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल
3: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
4: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
5: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
6: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
6: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने,
6: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
6: विवाहको लागि गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
2: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
6: मोबाइल नम्बर 98261 5067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
6: है ब्रिजेश ज्वेलर्स।
8: पुन मोबाइल
9: होइन, कति पुन मोबाइल भन्दै कराएको।
8: दुनिगुणामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
9: कहाँ छ पुन मोबाइल?
8: यही दुनिगुणामा तरकारी पसलको आडैमा छ।
2: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
8: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
2: प्रोपाइटर हेमराज पुन। मोबाइल 98191 74888 र 98448 4800।
10: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
11: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
12: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
13: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
14: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
15: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
16: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौंडा हेल्थ पोस्ट चोक।
15: प्रोप्राइटर विनोद पोखरेल। मोबाइल नम्बर 98560124474।
17: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
18: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
17: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
18: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगुबु बसपार पछाडिपट्टि।
18: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
19: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
0: होटल टाइटेनिक गोमगुबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763।
20: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
21: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
20: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
21: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
20: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घर माथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
22: चिकन ससेज, बब ससेज
20: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0765700052, मोबाइल 98568285।
23: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
24: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
23: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
25: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
23: पुराना गरगहना सँग नयाँ साथ फेर,
25: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
23: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560062099।
26: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
27: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
0: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
26: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै, प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0765706676, मोबाइल 98560062676।
0: कता हिँडेको हो आइफोन हातमा लिएर?
28: आइफोन हो कि माइफोन, के बनाऊ, साडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
28: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0765414050, मोबाइल 98463231।
29: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
29: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
0: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
29: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0765414233,
1: मोबाइल 98678167887।
2: अब तपाईको घर अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
3: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

अलराइट एकैछिनको यो सर्ट कमर्सियल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू त राखिराखेको नै छु, सँगसँगै तपाईँको प्रतिभालाई कार्यक्रममा राखिराखेको छु। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98 4 22 72 9 11 त्यसै गरी 98 0 66 36 11 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु। स्टुडियोको लाइनको बारेमा त जानकारी गराइ नै हाले, विशेष त अब लकी ड्र मार्फत हामीले नाम छनौट गर्नुपर्ने पनि हुन्छ है। कार्यक्रमको अन्तिम अन्तिममा पनि छु म। अब हाम्रो जुन यो सन्डेको एपिसोडबाट आजको एपिसोडभरिमा फोन गर्नुहुने कलरको नेमलिस्टलाई चाहिँ म लिन्छु। सन्डेको एपिसोडमा फोन गर्नुभएको थियो अमृत दाई हुनुहुन्थ्यो, नरेन्द्र दाई हुनुहुन्थ्यो, त्यस्तै गरी ऋषिरामजी हुनुहुन्थ्यो, अनि ताराजी हुनुहुन्थ्यो। मन्डेको एपिसोडमा फोन गर्नुभएको थियो ऋषिरामजीले, ट्विस्टरको एपिसोडमा फोन गर्नुभएको थियो नरेन्द्र दाई, त्यस्तै गरी खगीमाया दिदी अनि ऋषिरामजी अनि दलमाया दिदीले वेडनेस्डेको एपिसोडमा चाहिँ फोन गर्नुभएको थियो खगीमाया दिदी, त्यस्तै गरी नरेन्द्र दाईले, र थर्सडेको एपिसोडमा फोन गर्नुभएको थियो लक्ष्मीजी हुनुहुन्थ्यो अनि ऋषिरामजी हुनुहुन्थ्यो, र आजको एपिसोडमा फोन गर्नुभएको थियो टेकुजी हुनुहुन्थ्यो, नरेन्द्र दाई हुनुहुन्थ्यो, त्यसै गरी खगीमाया दिदी हुनुहुन्थ्यो है। विनरको नेम लिस्ट लिएर म एकैछिनमा उपस्थित हुने नै छु। त्योभन्दा अगाडि चाहिँ तपाईँ सम्पूर्णको लागि अर्को जुनै चाहिँदैन मलाई बोलको यो गीत म राख्दैछु, गीतपछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को जुनी चाहिँदैन मलाई बोलको बसन्त मुभीबाट चाहिँ बसन्ती मुभीबाट चाहिँ यो गीत मैले राखिसके सुनिसक्नु भएको छ. सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ. र आजकै श्रृंखलामा रहेर तपाईँको लागि नै गीतहरू राख्दा राख्दै अब चाहिँ लकी ड्र मार्फत विनर हुनुभएको साथीको नाम चाहिँ लिनुपर्ने बेला आएको छ. र आज चाहिँ लकी ड्र मार्फत नाम छनौट गर्दाखेरि नाम पढ्न सफल हुनुभएको छ नरेन्द्र रिमाल दाई हुनुहुन्छ. दाई हजुरलाई हार्दिक बधाई छ. त्यसै गरी कार्यक्रममा सहभागिता जनाउनु हुने सबै सबैलाई पनि धेरै धेरै धन्यवाद छ. अब नरेन्द्र दाईले चाहिँ हाम्रो यो स्टुडियोको लाइनमा चाहिँ कार्यक्रम सकिसके पछाडि चाहिँ आफ्नो नम्बर टिपाउनु होला है. र अब तपाईँले अबको शुक्रबार भित्रमा चाहिँ तपाईँले नम्बर टिपाउनु पर्ने हुन्छ. कार्यक्रममा चाहिँ आफ्नो नम्बर टिपाउनु होला है. अब थप केही बुझ्न चाहनुहुन्छ भने तपाईँले अफलाइनमा गइसके पछाडि चाहिँ त्यसमै सोध्न चाहिँ सक्नुहुन्छ है. र सबै सबैलाई धेरै धेरै धन्यवाद छ कार्यक्रममा सहभागिता जनाउनु भएकोमा अनि त्यसै गरी तिनजेलसम्म सुनेर साथ दिनुभएकोमा सबै सबैलाई धेरै धेरै धन्यवाद छ. र हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गरिदिनु भएको पोखरेल मोबाइल नाइट इलेक्ट्रोनिक्सका प्रोपाइटर विनोद पोखरेल दाईप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु. गीत रहेको छ पिरतीको मिठो तिर्सना बोलको. यो गीत राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा भए. तपाईँ भने सुन्दै गर्नुहोला सुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.suklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला. नमस्कार. बाई बाई. हेभ अ गुड डे.

0: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
2: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702290, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
5: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानोसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलगौडा त नहुँ,
6: प्रोपाइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0665709 मोबाइल नम्बर 9847061268
7: 9856602।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9856603384 र 9856607988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
13: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
12: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
13: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
12: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
12: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
14: ए हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
14: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
17: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
16: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056।
17: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
18: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
19: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
18: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
19: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
18: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-100-412-160 र 9840-78-022।
19: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
20: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
21: शुक्ला गण्डकी एफएम 97.6।
22: शुक्ला गण्डकी टाइम चेक।
23: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
24: यन्त्रहरू स्वत परिचालित हुने गरी कानूनी बाटो खुलेको प्राधिकरणले जनाएको छ। साथै विपदको समयमा गरिने अभ्यासलाई प्रभावकारी र एकरूपता दिन कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि 2083 पनि स्वीकृत भएको छ। बैठकले निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि 2081 केही संशोधन गरेको छ। यसै गरी भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिन जिल्ला आयोजना कार्यान्वयन इकाईहरूमा 21 जना प्राविधिक जनशक्ति खटाउने निर्णय पनि भएको छ। काठमाण्डु उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला मौसम सफा छ। दिउँसो र बेलुकी पख भने आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा, बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा र तराई भूभागका 1-2 ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यसै गरी राति कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। अझै केही दिनसम्म बदली र वर्षा हुने मौसमविदहरूले बताएका छन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेडेड विद्यार्थीका लागि सञ्चालन हुने ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि 9 गतेसम्म सञ्चालन हुनेछ। गएको वैशाख 28 गते सार्वजनिक भएको एसईई परीक्षामा 1,46,507 जना विद्यार्थी नन ग्रेडेड भएका थिए। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। ग्रेड वृद्धि परीक्षा परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ। ग्रेड वृद्धि परीक्षामा पास भएकाहरूले यसै वर्ष कक्षा 11 भर्ना हुन पाउनेछन्। सरकारले अनौपचारिक शिक्षाको शैक्षिक तथ्याङ्कलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली ईमीएसमा आबद्ध गराएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको शिक्षा तथा मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षाको शैक्षिक तथ्याङ्कलाई ईमीएसमा आबद्ध गराएको हो। हरेक वर्षको दुई पटक शिशु कक्षादेखि 12 कक्षासम्मको सबै तथ्याङ्क अध्यावधि गर्दै आएकामा केन्द्रले अब अनौपचारिक शिक्षाको तथ्याङ्क पनि संकलन गर्न थालेको हो। केन्द्रका निर्देशक माधव प्रसाद पोखरेलका अनुसार सबै पालिका र सामुदायिक सिकाई केन्द्रलाई अनौपचारिक शैक्षिक तथा आजीवन सिकाईसँग सम्बन्धित अहिलेसम्मको तथ्याङ्कको विवरण राखेर अध्यावधि गर्न पत्राचार गरिएको छ। मन्त्रालयले प्रकाशन गरेको शैक्षिक सूचना 2081 अनुसार देशभर 2151 सामुदायिक सिकाई केन्द्र, 121 खुल्ला विद्यालय र 171 अनौपचारिक विद्यालय रहेका छन्। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययिता अप्नाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र प्रदेशहरूलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको छ। कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, गाड़ीलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन कार्यालयले भनेको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्यूटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मरमतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्यधिक भार सृजना गर्ने गरेको गुनासो आएपछि कार्यालयले खर्चमा मितव्ययिता अप्नाउन निर्देशन दिएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा सुन चाँदीको भाव घट्यो, नवलपरासीमा मकै बारीमा भाले गैडा मरेको अवस्थामा फेला र ताप्लेजुङको पाथीभरा मन्दिरमा वैशाख महिनामा 1 करोड़ भन्दा बढ़ी भेटी संकलन लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
1: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौं।
0: ग्यास सिलिण्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास सुहावट भएको छ कि छैन ख्याल गरौं।
1: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं।
0: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
1: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौं।
0: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला, माटो, बालुवा थुपारेर राखौं।
1: आग लागिबारे चासो राखौं, चनाखो बनौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। एतिन्जेल हामीले यस वर्ष मनसूनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आंकलन प्रतिकारी योजना स्वीकृत। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना। एसईको ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक र अनौपचारिक शिक्षाको तथ्याङ्क एकीकृत गरिँदै लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव 4,000 रूपियाँले घटेर तोलाको 2,98,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,500 रूपियाँ थियो। आज चाँदीको पनि भाव घटेको छ। सुन चाँदीको भाव 355 रूपियाँ ले घटेर तोलाको 5,355 रूपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 5,745 रूपियाँमा किनबेच भएको थियो। नवलपरासी कावासोती नगरपालिकामा एउटा भाले गैडा मरेको अवस्थामा फेला परेको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वको लोकहा स्याउलीमा आज बिहान गैडा मरेको अवस्थामा फेला परेको हो। स्थानीय भीम बहादुर दर्जीको मकैबारीमा आज बिहान गैडा मरेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णु प्रसाद अधिकारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार वयस्क गैडा मरेको र खाग र खुर सुरक्षित रहेको छ। शरीरमा चोटपटक नदेखिएका गैडा मरेको कारण खुल्न नसकेको र यसबारेमा अनुसन्धान भइरहेको छ। ताप्लेजुङको फुङलिङमा रहेको पार्थिवरा मन्दिरमा एक महिनामा 1 करोड़ रूपियाँ भन्दा बढ़ी भेटी संकलन भएको छ। वैशाख महिनामा पार्थिवरा मन्दिरमा 1,06,28,000 रूपियाँ भेटी संकलन भएको पार्थिवरा क्षेत्र विकास समितिले जनाएको छ। चैत्र वैशाखमा पार्थिवरामा सबैभन्दा बढ़ी भक्तजन आउने गरेका छन्। गएको चैतमा 58,57,500 र फागुनमा 31,10,000 रूपियाँ संकलन भएको थियो। लुम्बिनी निर्माण व्यवसाय संघले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्य वृद्धिका कारण निर्माण क्षेत्र गम्भीर समस्यामा परेको जनाएको छ। पछिल्लो समय लागत अत्यधिक बढ़ेकाले निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको संघका अध्यक्ष रमेश बेलवासेले जानकारी दिनुभएको छ। डिजेल, बिटुमिन, फलाम, सिमेन्ट, ढुवानी खर्च तथा श्रमिकको पारिश्रमिकमा निरन्तर वृद्धि भइरहेकाले पुरानै दरमा आयोजना निर्माण गर्न नसकिने उहाँले स्पष्ट पार्नुभयो। उहाँले समयमै मूल्य समायोजन नभए विकास आयोजनाहरू प्रभावित हुने र निर्माण नै ठप्प हुन सक्ने परिस्थिति सृजना भएको बताउनु भएको छ। साथै उहाँले निर्माण व्यवसायहरूलाई बैंक ग्यारेन्टी, बीमा, धरौटी तथा पेस्की सम्बन्धी व्यवस्थामा सहजीकरण गर्न पनि सरकारसँग अनुरोध गर्नुभयो। अध्यक्ष बेलवासेले निर्माण क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौं नागरिक आबद्ध रहेकाले मूल्य वृद्धिको असर समग्र अर्थतन्त्रमा समेत परेको उल्लेख गर्नुभएको छ। समय अनुकूल लागत आयोजना नहुँदा निर्माण व्यवसाय, श्रमिक तथा आयोजना सबै प्रभावित भएको उहाँको भनाई छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति सी जिनपिङ बीच आज दोस्रो पटक भेटवार्ता भएको छ। चीन भ्रमणमा रहेका ट्रम्प र उहाँका समकक्षी सी बीच बेजिङमा भेटवार्ता भएको हो। भेटमा इरान युद्ध अन्त्यसँगै दुई देश बीचको व्यापारको विषयमा छलफल भएको छ। भेटपछि दुवै नेताले संचारकर्मीसँग एकै कक्षमा कुरा गरेका थिए। कुराकानीका क्रममा ट्रम्पले सीलाई धन्यवाद दिँदै बेजिङमा उपस्थित हुन पाउँदा सम्मानित महसुस भएको बताउनुभयो। आफ्नो दुई दिने भ्रमण पूरा गरेर ट्रम्प आजै अमेरिका फर्कदै हुनुहुन्छ। अब खेल खबर। फिफाले यसै वर्ष हुने विश्वकप फुटबलको पूर्ण खेल तालिका सार्वजनिक गरेको छ। यही जेठ 28 गतेदेखि साउन 3 गतेसम्म अमेरिका, मेक्सिको र क्यानाडामा विश्वकप फुटबल आयोजना हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल मेक्सिको सिटी रंगशालामा घरेलु टोली मेक्सिको र दक्षिण अफ्रिका बीच हुँदैछ। फाइनल खेल साउन 3 गते अमेरिकाको न्यू जर्सी मेटलाइट रंगशालामा हुनेछ। 23 औं संस्करणको विश्वकप पहिलो पटक तीन देशले संयुक्त रूपमा आयोजना गर्दैछन् भने पहिलो पटक 48 देश सहभागी हुँदैछन्। यसअघि विश्वकपमा 32 टोली सहभागी हुँदै आएका थिए। यसपालिको विश्वकपलाई फुटबल इतिहासकै सबैभन्दा ठूलो संस्करण भनिएको छ। कुल 39 दिनसम्म सञ्चालन हुने प्रतियोगितामा 104 खेल खेलाइनेछ। प्रतियोगिताका खेल अमेरिकाका 11, मेक्सिकोका 3 र क्यानाडाका 2 शहरमा हुनेछन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। यस वर्ष मनसूनमा 2,00,000 भन्दा धेरै जनसंख्या प्रभावित हुने आंकलन, प्रतिकारी योजना स्वीकृत। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना। एसईको ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक, अनौपचारिक शिक्षाको तथ्याङ्क एकीकृत गरिँदै। अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी बीच दोस्रो पटक भेटवार्ता, ट्रम्प आजै स्वदेश फर्कदै। र विश्वकप फुटबलको पूर्ण खेल तालिका सार्वजनिक। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
6: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
5: त्यसो नभने मरी म पनि अब नातिकेटो भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
6: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
7: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
4: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0965702625, मोबाइल 98563338, 98416356558।
8: मेरिया मैनी, कस्तो राम्रो गहना होइन दिदी? हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
9: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
9: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
10: शुद्ध सुन तथा चाँदीका गर गहना,
9: छापावाला सुन चाँदीका गर गहना,
10: राशि अनुसारका पत्थर,
9: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
9: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
9: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067725229।
10: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141033222, 98087769142।
11: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त 1-2 रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
12: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौडाको बन्केवा चोकमा रहेको सिबा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
11: ए हो र, जाउन त त्यसो भए।
12: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ, साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
11: प्रोप्राइटर विवेश गुप्ता, सिवाय किराना पसल, शुक्ला गण्डकी 4 मेन रोड, दुलेगौडा तनहुँ,
12: मोबाइल 98141 19634 र 98058 23058। निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
13: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
12: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
13: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
12: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन नम्बर 0654142333, मोबाइल 98678167887।
14: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परेमा त।
15: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
14: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
15: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
14: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98461394378, 98171996902।
16: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
17: खैर, सम्झनाले सताउँछ भन म त्यसै

के गरौ अरूले बेहोली भनाइलाने दिन अनि दुनियाँले खसी बोका तन्न खाने दिन कति माया गर्छु भने मलाई नसोध न माया मेरो घरमा लामी हुन्छ तिम्रो जन्ती जाने दिन मुटु मरे मर्छ ज्यान मर्छ छैन मेरो तिमी आफू खुसी जे गर केही शर्त छैन मेरो तिमीले

तिमीलाई कल्पनाको बाहिर जस्तो मेरो घर मन्दिर भए देवी तिमी हुन्थ्यो। साँझ पख चुलोमा टक्क आगो बाली अनि हामी दुईलाई पुग्ने जति खाना त्यहाँ बसाले। जब हाँसिदिन्थ्यो तिमी ठ्याक्कै खुवाइदिन्थे सानो रोटीको टुक्रामा धेरै माया हाले।

साला किन तेह्र दिनमा पुग्दै तिमीले अर्को पहिला छोप्यौ तिम्रो यादै यादमा मेरो त खोइ तेह्र वर्ष जाला तिमीले घात गर्यो अनि मनमा लासी सुनाइसक्यो हो नि बोलाएर खुसी खुसी हाँसी सुनाइसक्यो तिम्रो माया गर्ने तरिकालाई कटकरामा उभ्याई तिमीलाई यो मुटुको न्यायाधीशले फाँसी सुनाइसक्यो।

0: हाम्रो मोबाइल पसल दुलेगौडामा
1: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
0: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटबिलको साथ फुल वारेन्टी,
2: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
0: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560 56996।
3: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
0: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह, एकाहा, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह, रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
4: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058426466 र 98467939849।
6: चिसा पानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, सेरिजाको मग्याम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेजदाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
7: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गोङगोबु बसपार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461688 98235572763।
0: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
9: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
10: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
11: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ।
12: हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ।
11: स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
12: लौ, तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
11: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
12: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
11: प्रोप्राइटर रोशनी श्रेष्ठ।
12: मोबाइल नम्बर 9827109066 र 9840694543।
13: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: ला, टायरमा कट लाग्यो। हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो फेरि।
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 धुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0965705052, मोबाइल 98560285587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
9: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
11: सम्पर्क 0654142121, मोबाइल 98560353921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
13: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
14: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143745।

0: Net, get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक एक बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झिएको हो कि।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
6: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
7: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल, शुक्ला गण्डकी 6, भुरुङ्गी।
7: हाम्रा विशेषताहरू:
6: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
7: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
6: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
7: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
6: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635 71 479 र 98 560 62 265।
8: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
8: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
8: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ हिँड्ती तै
4: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0635707044।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98 560 77 987।
13: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
14: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
15: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
13: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
16: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
17: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्द घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
18: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9847739849।
19: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त? हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
20: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
21: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
20: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
21: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
20: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
21: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
20: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
21: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
22: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
18: मोबाइल नम्बर 9825152067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
23: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
18: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
24: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गंडकी एफएम 97.6।
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
2: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
1: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
1: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
2: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
1: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
3: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
4: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
5: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
3: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0635706676, मोबाइल 98560262676।
6: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 मा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
7: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 मा शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
6: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 मा कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6, फोन नम्बर 0665702439, मोबाइल 98563636।
8: कता हिँडेको हो आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनो, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ तनै थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635714050, मोबाइल 98463311।
0: शुक्ला गण्डकी एफएम 97.6।
10: गाउँले मनोरञ्जन संसार प्रस्तुत गर्दछ।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलीगौड़ा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68 827 र 98 644 35 031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा आएको नि।
7: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
7: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौड़ा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 099।
8: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलीगौड़ा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ,
8: अहिले हतार छ पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर सोरुम दुलीगौड़ा तनहुँ,
10: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0265 70 9 6, मोबाइल नम्बर 98 460 61 268
11: 98 560 60 268।
12: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
12: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
13: हजुर काठमाडौँ दुलेगौड़ा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक गंगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461 16 878 98235 52 7 63।

0: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त एक दुई रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकजुटी।
1: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौडाको बन्केवा चोकमा रहेको सिबा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
0: ए हो र, जाउन त त्यसो भए।
1: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
2: प्रोप्राइटर विवेश गुप्ता, सिवाय किराना पसल, शुक्ला गण्डकी 4, मेन रोड, दुलेगौडा, तनहुँ।
1: मोबाइल 9841419634 र 9008523058। पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय, शुक्ला गण्डकी नगरपालिका 4, दोलेगौडा, तनहुँ। थप जानकारीको लागि सम्पर्क 0-65414184, 98-65-62-210 र 98-65-62-345।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23811।
5: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
6: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
5: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि 3 सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
7: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
5: होम डेलिभरीको पनि व्यवस्था छ।
8: सम्पर्क 3 सेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक, तनहुँ। प्रोप्राइटर केशर बहादुर 3 सेना, मोबाइल 98-141-11-178, 98-65-60-00-778।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9850-14175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन पर्से घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: जानकारीको लागि फोन नम्बर 9855508634
5: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
6: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
7: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
6: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
9: हामी कहाँ पर्दा सोफा कार्पेट दराज सन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
10: विगत लामो समयदेखि धुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
11: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856206630
8: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेको एन्ड डेकोरेसन
10: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
12: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
13: सम्पर्क 0654142121 मोबाइल 9856035921
12: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
14: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
15: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
16: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
17: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
18: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
19: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
19: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9855012474
20: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
21: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
20: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
21: अध्यापन हुने विषयहरू
20: साइन्स, कम्प्युटर साइन्स।

0: चल्दिन, आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
1: ल तिमी ढुक्क हौ न, दोलगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
0: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9871196902।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333998 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौडा, हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
3: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
1: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
0: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
1: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
1: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
1: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
4: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
5: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
4: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
4: पुराना गरगहना सँग नयाँ साथ फेर,
5: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856268799।
6: सबैले दिपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
7: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
5: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहु,
8: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765 मोबाइल नम्बर 9847061268
5: 9857062068।
9: ए कान्छा बा, कता हिँड्नु भयो छोरालाई लिएर?
10: कता हुनु नि नानी, छोराले एसी सक्यो, यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको।
9: ल कान्छा बा पनि, अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नुभएको? छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा।
10: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
9: दुलेगौडा बजारमै छ नि, तनहु सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ सुरु भएको छ, छोरालाई त्यही लगेर भर्ना गर्नुहोस्। ल फोन नम्बर टिप्नुहोस् त कान्छा बा,
5: फोन 0654140056, मोबाइल 9856063412 र 9860806615।
10: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
5: एसए डाक्टरको अर्को नाम 3 वर्षे कोर्स, सिटिबिटी द्वारा मान्यता प्राप्त,
9: एसएमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने,
5: नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एसए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने, पढाइपछि राम्रो तलबको व्यवस्था,
9: ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने,
5: आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने, सरकारले प्रत्येक वडामा अनिवार्य ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने, त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
11: सुन्नुहोस् है, फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
10: कता हिँडेको हो आइफोन हातमा लिएर?
6: आइफोन हो कि आइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ तँलाई थाहा छैन,
12: दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463311।
14: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
16: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560077178।
17: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
1: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
0: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
2: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9840 26617 र 9811 38981।

0: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 3 बज्यो।
2: झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। मुआवजा विवाद मिलेसँगै हेटौँडा ढल्केबर प्रसारणलाई निर्माणले गति लियो। कालीकोटको सेरावाडामा 420 MW को जलविद्युत आयोजना निर्माण शुरू। उत्तर दक्षिण जोड्ने कोरला सड़कमा 5 पुल निर्माणका लागि स्रोत सहमति, 1 महिनामै ठेक्का प्रक्रियामा लगिने। भारतमा 4 वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़्यो, ऊर्जा खपत घटाउन मितव्ययिताका कार्यक्रममा कड़ाई। र आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै। नेपाल खबरमा अब पूरा खबर। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झण्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11,73,52,00,00,00 बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19,64,11,00,00,00 बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालूतर्फ 11,80,98,00,00,00,00 विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8,14,65,55,00,00,00 रूपियाँ खर्च भएको छ। त्यस्तै पूँजीगत तर्फ 4,07,88,80,00,00,00 विनियोजन भएकोमा 27.91% अर्थात 1,13,84,92,00,00,00 बराबर खर्च भएको छ। वित्तीय व्यवस्थापनतर्फ अहिलेसम्म बजेट खर्च 65.30% छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3,75,24,20,00,00 विनियोजन गरेकोमा अहिलेसम्म 2,45,01,54,00,00,00 बराबर खर्च भएको हो। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 67% खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि कुल 15,33,44,69,00,00,00 बराबर आमदानी गर्ने लक्ष्य रहेकोमा सरकारले अहिलेसम्म 10,12,05,24,00,00,00 बराबर आमदानी गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 81-82 को वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायले प्रतिवेदन पेश गर्नुभएको हो। लेखा परीक्षणबाट कुल बेरुजो 88,09,11,00,000,00 कायम भएको छ, जसमध्ये संघीय सरकारी कार्यालयतर्फ 53,48,77,00,00,000, प्रदेश सरकारी कार्यालयतर्फ 5,22,87,00,000, स्थानीय तहतर्फ 19,04,77,00,00,000 र समिति एवं अन्य संस्थातर्फ 10,32,70,00,00,000 रहेको छ। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले बढ़दो बेरुजुप्रति चिन्ता व्यक्त गर्नुभएको छ। साथै उहाँले सार्वजनिक निकायले जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। लामो समयदेखि काममा अवरोध भइरहेको हेटौँडा ढल्केबर दुहबी 400 KV प्रसारण लाइन निर्माणले गति लिएको छ। स्थानीय बासिन्दाको असन्तुष्टिका कारण रोकिँदै आएको प्रसारण लाइन सरकारको पहलपछि निर्माण थालिएको हो। यसमा मुख्य गरी मुआवजा र जग्गा विवाद रहेको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले अवरोध खुलाउन पहल गर्नुभएको थियो। जग्गा धनीले मुआवजा स्वीकार गरेकोले प्रसारण लाइनको टावर निर्माण अगाडि बढ़ेको मन्त्रालयले जनाएको छ। सन् 2012 निर्माण शुरू भएको प्रसारण लाइन अन्तर्गत हेटौँडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो। कुल 288 किलोमिटर लम्बाईको आयोजना मध्ये पूर्वी खण्ड 154 किलोमिटर लामो ढल्केवर इनरुवा खण्ड 3 वर्ष अघि नै संचालनमा आइसकेको छ, तर 134 किलोमिटर लामो हेटौँडा ढल्केवर खण्ड भने मुआवजा विवादका कारण ढिलाइ भइरहेको थियो। कालीकोटको खाँडाचक्र नगरपालिका 8 सेराबाडामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङ अर्थात टनल निर्माणको आज औपचारिक शिलान्यास गरिएको छ। ऊर्जा तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झण्डै 70 अर्ब रूपियाँ रहने अनुमान गरिएको आयोजनाका प्रतिनिधि कृष्ण बहादुर चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङ तिला गुफा नगरपालिकाको धनाडादेखि शुरू भई खाँडाचक्र नगरपालिकाको सेराबाडामा निस्कनेछ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका बासिन्दालाई जग्गाको मुआवजा वितरण गर्ने काम भइरहेको आयोजनाले जनाएको छ। खाँडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीले यो आयोजना कर्णाली प्रदेशकै समृद्धिका लागि कोसे ढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो। तिला नदीको पानी उपयोग हुने गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्याउने अपेक्षा समेत गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
4: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
3: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
4: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
3: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
4: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
3: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556493333 4935555।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। उत्तर र दक्षिण जोड्ने कालीगण्डकी करिडोर, म्याग्दीको बेनी, मुस्ताङको जोमसोम कोरला सड़क आयोजना अन्तर्गत 5 वटा पुल निर्माणका लागि 96.80 करोड़ रूपियाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। मालडुंगा बेनी र बेनी जोमसोम सड़क खण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो। कोरला सड़कमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्री स्तरीय निर्णय भएको बेनी जोमसोम कोरला सड़क आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। आयोजनाका अनुसार कोरला सड़क अन्तर्गत पर्वत म्याग्दी जोड्ने बेनीको कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 रूपसे झरना, थासाङ 2 को सुनखोला र घट्टे खोलाको बेलीब्रिज रहेको ठाउँ, थासाङ गाउँपालिका टुकुचेको थापा खोलाको बेलीब्रिज रहेको ठाउँमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो। 5 वटै पुल निर्माणका लागि 1 महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने आयोजना प्रमुख शर्माले बताउनुभयो। उत्तर दक्षिण जोड़ने कोरला सड़क आयोजना अन्तर्गत अहिलेसम्म 15 वटा पक्की पुल निर्माण सम्पन्न भइसकेको छ। कोरला सड़क अन्तर्गत उपल्लो मुस्ताङको घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा रहेको र चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने अवस्थामा रहेको आयोजनाले जनाएको छ। सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै औपचारिक रूपमा नयाँ मन्त्रालय विज्ञान, प्रविधि तथा नवप्रवर्तन गठन गरेको छ। अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नै सम्हालिराख्नु भएको छ। नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्धन मन्त्रालयलाई विज्ञान, प्रविधि तथा नवप्रवर्धनसँग सम्बन्धित नीति, कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। त्यस्तै वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान तथा खगोल विज्ञान सम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यो मन्त्रालयगत रहने व्यवस्था गरिएको छ। नयाँ मन्त्रालयका काम बारेको विस्तृत खबर तपाईले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ। अब विदेशको खबर। भारतमा चार वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़ेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजलको मूल्य प्रति लिटर तीन रूपियाँले बढ़ेको हो। त्यस्तै सीएनजीको मूल्य पनि प्रति किलो दुई रूपियाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रूपियाँ भारतीय रूपियाँ र डिजलको भाव प्रति लिटर 90.67 रूपियाँ भारतीय रूपियाँ कायम भएको छ। भारतमा सन् 2022 अप्रेलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 मार्चमा लोकसभा चुनाव हुनुभन्दा ठीक अघि पेट्रोल र डिजल दुवैको मूल्य प्रति लिटर दुई रूपियाँले घटाइएको थियो। मध्यपूर्वमा चलिरहेको युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाव सिर्जनामा पर्ने समाचार संस्था एएफपीले जनाएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारतले सामान्यतया आफ्नो कच्चा तेलको झण्डै आधा हिस्सा हर्मुज जलमार्ग हुँदै आयात गर्ने गर्छ। इन्धनमा मूल्य वृद्धिसँगै भारत सरकारले ऊर्जा खपत घटाउने र विदेशी मुद्रा जोगाउने उद्देश्यले मितव्ययिता कार्यक्रम पनि कड़ा बनाएको छ। अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ। एन्फा महासचिव सहितको पदाधिकारीले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो। यसअघि राखेपले पटक पटक दिएको निर्देशन पालना नगरेको भन्दै खेलकुद विकास समिति ऐन 2077 दफा 29 दुईलाई टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सले खेल्दैछन्। यो खेल राति 7:45 लखनऊको एकाना क्रिकेट रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा चेन्नई 11 खेलमा 12 अंकसहित तालिकाको पाँचौं स्थानमा छ। प्लेअफ होडबाट बाहिरिसकेको लखनऊ 11 खेलमा 6 अंकसहित पुछारमा छ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 6 पटक भेट भएकोमा लखनऊ र चेन्नईले समान 3-3 खेल जितेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 10 महिनामा झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। मुआवजा विवाद मिलेसँगै हेटौँडा ढल्केबर प्रसारण लाइन निर्माणले गति लियो। कालीकोटको सेराबाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण शुरू। उत्तर दक्षिण जोड्ने कोरला सड़कमा 5 पुल निर्माणका लागि स्रोत सहमति, 1 महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने। भारतमा 4 वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़्यो, ऊर्जा खपत घटाउन मितव्ययिताका कार्यक्रममा कड़ाई। र आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा
9: शुक्ला गण्डकी एफएम 97.6।
10: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
13: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
14: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739।
15: मेरिया मैनी
16: कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
17: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
18: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
19: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
20: शुद्ध सुन तथा चाँदीका गर गहना,
19: छापावाला सुन चाँदीका गर गहना,
20: राशि अनुसारका पत्थर,
19: कम्प्युटर तौल प्रविधि,
20: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
19: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
18: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
19: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
18: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
21: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
22: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
21: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
23: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
24: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
25: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9869577056।
24: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
26: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
27: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
26: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
27: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
26: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ, विगत 25 वर्षदेखिको अनुभव।
27: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा, प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9557062452।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार दुलेगौडा वाचिङ डिपार्टमेन्ट भवन सँगै मोबाइल 9862634793 र 9862638073
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो जी।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806656586।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ, तँलाई थाहा छैन, दुलेगुणाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी चार, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 9843823811।
2: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
5: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
6: शुक्ला गण्डकी एफएम 97.6।
7: हामी प्रेमको यो सीमासम्म पुगिसक्यौँ र बसन्त,
8: प्रेमको पनि कुनै सीमा हुन्छ र शान्ति? प्रेम त स्वतन्त्र हुन्छ, चराहरू जस्तै, फुलहरू जस्तै, आकाश, झुन, काम र ताराहरू जस्तै। प्रेमको कुनै सीमा हुँदैन साथी।

0: चिसापानी चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेजदाईको होटल टाइटेनिक छ गोङगोबु बसबार पछाडिपट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235572763
3: प्रसन्न होमवर्क देखाउ त
4: टिचर
3: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
4: टिचर मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
3: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
5: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्लागन्धकी 4 दुलेगौडा फोन 0965414484 मोबाइल 98560033384 र 98560067988
6: एउटा कुरा के बुढी यो दिनदिनै चाहिने सामान किन्दा त 1-2 रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि ल हिसाब गर त एकचोटि
7: ल बुढा त्यो त मलाई थाहा छँदैछ नि त्यसैले त म दुलेगौडाको बन्केवा चोकमा रहेको शिवा स्टोर्समा जान्छु हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु
6: ए हो र जाउन त त्यसो भए
7: हजुर हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ
8: प्रोप्राइटर विवेश गुप्ता शिवाय किराना पसल शुक्ला गण्डकी 4 मेन रोड दुलेगौडा तनहुँ
7: मोबाइल 98141-19634 र 98058-23058
9: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
0: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
10: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एसडीडी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
11: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
12: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
13: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
14: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141042 मोबाइल 9850623128 र 9842614726।
15: हाम्रो मोबाइल पसल डुलेगौडामा
16: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
15: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी
17: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
15: प्रोप्राइटर सन्तोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी चार दुलेगौडा कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि सम्पर्क 9850656996।
18: तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
19: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
18: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
19: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
18: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
19: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
18: थप जानकारीको लागि सम्पर्क 0564143777 र 9855643443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
15: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
20: आज सम्पूर्ण जगतको रक्षा गर्ने कालीको उपासक भइस। तैले कालीको सेवा गर्नेछस्, कालीले तेरो रक्षा गर्नुहुनेछ। शुभम कल्याणमस्तु।

0: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
0: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
2: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
3: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67-645।
4: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
6: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
5: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
6: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
7: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
9: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
12: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 98460-26-617 र 98161-38981।
13: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
13: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
13: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
14: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
15: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
16: चिकन ससेज, बफ ससेज
17: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
18: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
19: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
18: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
4: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
19: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
20: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
4: ओम एम आभूषण सुन चाँदी दोकान,
18: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-570-537, मोबाइल नम्बर 98460-69-246, 98-58-00-8।
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
0: धूम्रपान भनेको के हो?
2: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
0: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने असरहरू:
0: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाटेघर आदिको क्यान्सर हुन्छ।
2: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
0: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय:
0: साथीभाइको लहलहाइमा नपरौं,
2: दीर्घकालीन असरको मन गरी कुलतमा नफसौं,
0: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
2: सार्वजनिक स्थलमा धूम्रपान नगरौं,
0: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौं।
21: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय स्वास्थ्य प्रशासन उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
22: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
23: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
22: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
23: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
22: ए त्यसो भए त म गइहाले,
23: चिया त पिएर जाऊ।
22: अहिले हतार छ, पछि आउँदै गरौँला है।
24: दीर्घायु फर्निचर सोरुम,
25: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
24: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
2: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
25: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
24: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765-70-974, मोबाइल नम्बर 98-60-61-268,
25: 98-560-60-268।
26: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
27: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
28: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ।
29: शुक्ला गण्डकी एफएम 97.6।
30: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
31: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
32: ओमकार।
31: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
32: ओमकार।
31: अनि घरमा पूजा सामग्री पनि छैन भने
32: ओमकार।
31: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
32: प्राणी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। यहाँ जति मूल्य मिलाएर त
29: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वाशिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
1: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
2: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
0: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0565706676, मोबाइल 9856062676।
3: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
4: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
3: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
4: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
3: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9811969902।
5: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी।
6: पण्डित मा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
7: ओमकार।
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार।
6: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। यहाँ जति मूल्य मिलाएर त दुलेगौंडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौंडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
8: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
9: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
10: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
9: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
10: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
9: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
10: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
9: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
10: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा, मोबाइल नम्बर 9821652067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
3: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
10: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
11: शुक्ला गण्डकी FM 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न,

0: कोटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडीमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
1: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9841608029। दमौली शाखाको लागि सम्पर्क 9807613425।
2: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
3: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
2: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
4: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
3: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
5: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
4: ओम एम आभूषण सुनचाँदी दोकान।
2: प्रोप्राइटर मिन बहादुर सुनार, फोन 0 65 75 537, मोबाइल नम्बर 9 4 60 69 2 46, 9 98 58 00 8।
6: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9 27 10 39 66 र 9 4 60 94 5 43।
7: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
8: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
7: हो त नि, अब चाहिँ राम्रो भयो।
2: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
7: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
2: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
4: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
10: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0 65 414 194, मोबाइल 9 5 60 20 630।
9: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजातको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोपाइटर।

0: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
2: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
1: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
2: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
1: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9840678022।
2: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
3: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
2: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
1: रस्तु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा।
2: मोबाइल 9856055770।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही एल्मुनियम अब युपीबीसीको साथमा।
2: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही युपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414111, मोबाइल 98562938 र 98028222938।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
6: धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 धुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बफ ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656570052, मोबाइल 98560288587।
10: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
5: किन आमा, के भएर?
10: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
5: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
10: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
9: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
10: मोबाइल 98563443952 र 98066656586।
5: कता हिँडेको आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
11: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
9: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463311।
12: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
13: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
14: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
12: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
2: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
1: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह, एकाहार, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौड़ा, भित्री बजार, हेल्थ पोस्ट चोक।
15: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847349839।
16: इट्स न्यू गैलेक्सी टाइम।
17: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
16: संस्थाका विशेषताहरू:
17: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
16: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
17: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू।
16: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
17: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
16: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
17: पढाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
16: विस्तृत जानकारीका लागि
17: न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट,
16: नदीपुर पोखरा।
17: फोन 0615702100 र 5853007।
18: बी द ग्यालेक्सियन्स, फील द डिफरेंस, डेडिकेटेड टु एकेडेमिक एक्सीलेंस सिन्स 1994।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-155
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक
3: यति बेला साँझको ठिक 5 बज्यो
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
6: शुक्ला गण्डकी समाचार
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9560-60554

नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ।

0: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा 30 लेखनाथमा स्थापना गरिएको यातायात कार्य अब त्यहाँबाट अन्यत्र नसारिने बताउनु भएको छ। आज यातायात कार्य उद्घाटनपछि बोल्दै उहाँले अब यो कार्य यहाँबाट उठ्दैन, यहाँबाट कतै जाँदैन भन्दै स्थानीयलाई ढुक्क रहन आग्रह गर्नुभयो। सड़क विभागको नाममा रहेको जमीन भएको हुँदा यातायात कार्य रहिरहन्छ कि रहन्न भन्ने आशंका मेट्दै मुख्यमन्त्री पाण्डेले अन्यत्र नसारिने र यातायात कार्य लेखनाथमै रहने बताउनुभयो। लेखनाथको पावर हाउसमा यातायात कार्य स्थापना भएको छ। मुख्यमन्त्री पाण्डेले राज्यले जनताले भोग्दै आएको असुविधा अन्त्य गर्न कार्य स्थापना गरेको स्पष्ट पार्दै यो निर्णय कसैको व्यक्तिगत स्वार्थका आधारमा नभएको बताउनुभयो। उहाँले खगराज्यले निर्णय गर्दा आफ्नो घर बनाउने भनेर निर्णय गरेको होइन, राज्यले निर्णय गर्दाखेरि आफ्नो घर बनाउने भनेर निर्णय गरेको पनि होइन, मैले अब आफ्नो घर बनाउने भनेर यो काम शुरू गरेको पनि होइन उहाँले भन्नुभयो। मैले जनतालाई स्वास्थ्य उपलब्ध गराउनु राज्यको दायित्व भएकोले गर्दै त्यसै अनुसार कामको शुभारम्भ गरिएको बताउनुभयो। उहाँले यातायात सम्बन्धी सम्पूर्ण सेवा क्रमिक रूपमा लेखनाथबाटै उपलब्ध गराइने जानकारी दिनुभयो। सबै कार्य यहाँबाट दिइन्छ यातायातकारले यो लेखनाथबाट, तर केही समय लाग्छ किनकि सफ्टवेयरका कुराहरू छन् जुन विभागले हामीलाई दिनुपर्नेछ उहाँले भन्नुभयो। उहाँको अनुसार ट्रायल सेन्टर निर्माण, कर्मचारी तालिम तथा प्राविधिक व्यवस्थापनका काम क्रमशः अगाडि बढ़ाइनेछ। मुख्यमन्त्री पाण्डेले यातायात कार्यसँगै ट्राफिक कार्यको व्यवस्थापन पनि सरकारले गर्ने बताउनुभयो। पूर्व मुख्यमन्त्री खगराज अधिकारीले आफू मुख्यमन्त्री बनेको बेला लेखनाथमा यातायात कार्य स्थापन गर्ने निर्णय कार्यान्वयन हुँदा गर्व लागेको बताउनु भएको छ। उहाँले आफ्नो कार्यकालको दोस्रो क्याबिनेट बैठकको पहिलो निर्णय नै लेखनाथमा यातायात कार्य स्थापना गर्ने रहेको बताउनुभयो। पोखरा 30 पावर हाउसमा आज यातायात कार्य उद्घाटन कार्यक्रम बोल्दै उहाँले आफ्नो कार्यकालमा शुरू गरेको निर्णय अहिले कार्यान्वयनको चरणमा पुगेको भन्दै खुशी व्यक्त गर्नुभयो। अधिकारी 2081 वैशाख 15 गते गण्डकीको मुख्यमन्त्री हुनुभएको थियो भने वैशाख 28 गते लेखनाथमा यातायात कार्य खोल्ने निर्णय गरिएको थियो। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यको उद्घाटन गर्नुभएको हो। बागलुङमा अटोरिक्सा दुर्घटना हुँदा 3 घाइते भएका छन्। आज दिउँसो बागलुङ नगरपालिका नम्बर 13 पयुपाटामा 7 बिसी स्थित पानी ट्याङ्की पयुपाटा सड़क खण्डमा अटोरिक्सा दुर्घटना हुँदा 3 घाइते भएका हुन्। 7 बिसीबाट पानी ट्याङ्कीतर्फ जाँदै गरेको GPR 02001H0119 नम्बरको अटोरिक्सा दुर्घटना हुँदा बागलुङ नगरपालिका नम्बर 13 पयुपाटाका 40 वर्षीय दिपेन्द्र पाण्डे, सोही ठाउँकी 65 वर्षीय दीपा पाठक र 72 वर्षीय डम्बर कुमारी रेग्मी घाइते हुनुभएको हो। घाइते पाण्डे अटोरिक्सा चालक हुनुहुन्छ। घाइते पाण्डेको बायाँ हात र खुट्टा पाठकको शरीरको विभिन्न भाग र रेग्मीको हातखुट्टा टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलजङ थापाले जानकारी दिनुभयो। घाइते पाठक अवस्था गम्भीर छ। घाइतेको अहिले धौलागिरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अटोमा 4 सवार रहे पनि 1 अवस्था भने सामान्य रहेको थापाले बताउनुभयो। चीन भारत जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत म्यागदीको अन्नपूर्ण गाउँपालिकाको मोहवीर र भिरकोटमा विस्फोटक पदार्थको सहायतामा पहाड़ काटेर सड़क फराकिलो पार्न थालिएको छ। बेनी जोमसुङ कोर्ला सड़क आयोजना कार्यालयले अन्नपूर्ण गाउँपालिका छ भीर काटे र वार्ड नम्बर 7 पर्ने मोहवीरको पहाड़मा सड़क फराकिलो पार्न 7 करोड़ बढ़ी लागतको आयोजना शुरू गरेको हो। आयोजना प्रमुख तेजस्वी शर्माले ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पहाड़मा विस्फोटक पदार्थको प्रयोग गरी सड़क फराकिलो पार्न ड्रिलिङ गर्न थालेको जानकारी दिनुभयो। डिलतर्फ कालीगण्डकी नदी र कुनामा अग्लो कडा चट्टानी पहाड़ भएको महावीर र भीरकाटे क्षेत्रमा सड़क फराकिलो पार्न विस्फोटक पदार्थको सहायता लिनु परेको हो उहाँले भन्नुभयो। हाल एकतर्फी रूपमा संचालनमा रहेको यस क्षेत्रको सड़कलाई 2 लेनको 11 मिटर फराकिलो बनाउने र ढलान गर्ने लक्ष्य छ। आगामी असोजसम्म सम्पन्न गर्ने लक्ष्यसहित 7,07,74,000 काली माता थापाकाजी रसुवा जेवीसँग ठेक्का सम्झौता भएको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो। पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिमा स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेसका प्राध्यापक डाक्टर विष्णुराज तिवारीलाई निमित्तको जिम्मेवारी दिएको छ। विश्वविद्यालयको दैनिक कार्य सञ्चालन गर्न सहज होस् भन्दै उहाँलाई जिम्मेवारी दिएको हो। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा 2083 वैशाख 30 गतेको प्रधानमन्त्री एवं कुलपति स्तर निर्णय बमोजिम तिवारीलाई उक्त जिम्मेवारी तोकिएको हो। तिवारीले बिहिबारबाट पदभार ग्रहण गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुभयो। काशीपुर मादी गाउँपालिका नम्बर 5 सुन पदेलीमा जुवा खेलिएको अवस्थामा 8 प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरीकाले कास्कीले हिजो साँझ उनीहरूलाई 2,27,880 रूपियाँ नगद र 4 बुक तासहित पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको प्राविधिक सहयोगमा वडा प्रहरीकाले रामबजारबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। जिल्ला प्रहरी कार्यालय काशीका सूचना अधिकारी तथा प्रहरी नायब उपेक्षक हरिबहादुर बस्नेतले पक्राउ परेकाहरूमाथि कानूनी कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाइएको जानकारी दिनुभयो। पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ। साढ़े दुई दशकदेखि दूध र दूधजन्य पदार्थको उत्पादन प्रशोधन र बजारीकरणमा क्रियाशील बागलुङ दुग्ध सहकारी संघले मोही ब्राण्डिङ शुरू गरेको छ। 26 स्थापना दिवसको अवसर पारेर संघले जेठ 1 गतेदेखि बागलुङ बजारबाट मोही ब्राण्डिङको तयारी गरेको हो। स्थापना दिवसको अवसरमा बागलुङ नगरपालिका नम्बर 2 श्रीनगर टोलीस्थित संघको कार्यालयमा आयोजित पत्रकार संघको अन्तर्क्रियामा संघका अध्यक्ष दीपक गौतमले मोहीको बिक्री वितरण गर्न लागेको जानकारी दिनुभयो। उपभोक्ता माझ परम्परागत तथा गुणस्तरीय दूध उत्पादक दुग्ध पदार्थलाई थप व्यवस्थित रूपमा प्रस्तुत गर्ने उद्देश्यले मोही ब्राण्डिङ अभियान थालिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो। संघले हाल खुला दूध, प्याकेट दूध, खुला तथा प्याकेट दही, खुला तथा प्याकेट घिउ, खुवा विभिन्न क्वालिटीका आइसक्रीम, खुला तथा प्याकेट छुर्पी, लस्सी, पनीर, खुवा, नौनी लगायतका दूध जन्य पदार्थ बिक्री वितरण गर्दै आएकोमा पछिल्लो समय मोही समेत बिक्री वितरण हुन थालेको संघले जनाएको छ। हवस् त, हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 8 27 र 98 6 44 35 0 31।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
10: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
8: मोबाइल 9856055770।
11: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
12: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 6, भुरुङ्गी।
12: हाम्रा विशेषताहरू:
11: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
12: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
11: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
12: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
11: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 9856062565।
13: ए नानीको बुवा, आज त नयाँ सम्बी सम्बिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
13: होम डेलिभरीको पनि व्यवस्था छ।
15: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहु, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855700778।
16: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
17: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
16: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
17: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
16: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन नम्बर 0564142333, मोबाइल 9868168।
18: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
19: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
18: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
19: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
18: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6, खैरनी 4, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9847078022।

0: गण्डकी दुलेगाउँ रातनहौ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 9856602699
1: इट्स न्यू गैलेक्सी टाइम
2: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
1: संस्थाका विशेषताहरू
2: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
1: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम
2: साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
1: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशिप विजेता
2: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता
1: प्रोजेक्ट वर्क फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
2: पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
1: विस्तृत जानकारीका लागि
2: न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एण्ड होटल म्यानेजमेन्ट
1: नदीपुर पोखरा
2: फोन 0615702100 र 5853007
3: बी द ग्यालेक्सियन्स फील द डिफरेंस डेडिकेटेड टु एकेडेमिक एक्सीलेंस सिन्स 1994
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
6: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
8: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ
9: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौंडा हेल्थ पोस्ट चोक
9: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9856012474

0: चिसापानी चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ गोङगोबु बसबार पछाडि पट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगोबु बसबार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 52773

0: शासिनेमा शासिने यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरी म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
3: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 98563338, 98461656।
4: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124120 र 98460078022।
6: शुक्ला गण्डकी FM 97.6।

0: दाजु बाटैमा त
1: अरू दाई नगरको हाल्नु पऱ्यो के छु त
2: सब ठिकै छु भाइ
1: अनि दाजु पल्ला गरेर छुलेको हाल्नु पऱ्यो
2: बाबु त्यही त होइन अरू सबै पहिलो गइहाल्यो त्यही तिमीलाई पर्खेर बसे जस्तो छ
1: भोलितिर भेटौँ ल है
2: ल हुन्छ छैन हुन्छ ल
1: हुन्छ हुन्छ दाजु ल अहिले म लागे अनि के छ त नि तिम्रो हाल खबर
3: कहिले हो त फर्किने
1: होइन होइन फर्किने न अब यहीँ बस्ने अर्काको देशमा खुन पसिना कति बगाउने अब आफ्नै देशमा बगाउने भनेर आएको ल हुन्छ अब साँझ रोटीमा भेट्नुपर्छ है
3: ल ल हुन्छ

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ,
2: अहिले हतार छ पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
3: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहु,
4: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965 मोबाइल नम्बर 98460 61268
3: 98560 61268।
6: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460 67645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: भाउजू होइन, भाउजू किन निराश भएर बस्नु भएको?
11: हेर्नु न बाबु, मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो, उता छोरोले पनि ल्यापटप बिगारेको छ। आज बनाउन लैजाने भनेको, अलि भर पर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है?
7: ल भाउजू पनि हाम्रै दुलेगौडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि। शुभारम्भको अवसरमा मोबाइल ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था, साथै मोबाइल ल्यापटप मर्मतमा 20% छुटको व्यवस्था छ। ल है भाउजू, समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला।
11: हजुर, हामी कहाँ आइफोन, सामसुङ, रेडमी, भिभो, ओप्पो, रियलमी, किप्याड मोबाइल, रेडियो, लाइट, ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: जय शिव इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, सोनुक्सी सप्लाई पसलको ठिक पारिपट्टि, ह्याप्पी आवर लिक्विड सप सँगै जोडिएको। प्रोप्राइटर शिव बहादुर श्रेष्ठ, सुनिव श्रेष्ठ। सम्पर्क 0965907707, मोबाइल 98171 45234, 98560708।
12: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
13: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
12: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
13: अध्यापन हुने विषयहरू
12: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमेनिटिज।
13: विशेषताहरू
12: विषय विज्ञद्वारा अध्यापन गराइने
13: अत्याधुनिक प्रयोगशाला
12: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444, 543333।
14: ए कान्छा बा, कता हिँड्नु भयो छोरालाई लिएर?
15: कता हुनु नि नानी, छोराले एसी सक्यो, यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको।
14: ल कान्छा बा पनि, अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नुभएको? छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा।
15: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
14: दुलेगौडा बजारमै छ नि, तनहु सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ सुरु भएको छ। छोरालाई त्यही लगेर भर्ना गर्नुहोस्। ल फोन नम्बर टिप्नुहोस् त कान्छा बा,
0: फोन 0656414056, मोबाइल 9856063412 र 9866080615।
15: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
14: एसए डाक्टरको अर्को नाम 3 वर्षे कोर्स सिटीबीटीद्वारा मान्यता प्राप्त, एसीमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एसए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने, पढाइपछि राम्रो तलबको व्यवस्था, ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने, आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने, सरकारले प्रत्येक वडामा अनिवार्य ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने, त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
16: सुन्नुहोस् है, फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 6 बज्यो।
2: खबरका शीर्षकहरूबाट
3: महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। बिरजु 7.55 अर्ब पुग्यो। एक वर्षमै 88.9 करोड़ रूपियाँ थपियो। बढ्दो बिरजु प्रति राष्ट्रपतिको चिन्ता।
4: अध्यावधि बिरजु रू 7.55 अर्ब पुगेको छ।
5: पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको छ।
2: अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने। यस वर्ष मनसुनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आकलन। प्रतिकार्य योजना स्वीकृत।
3: काठमाडौँ महानगरद्वारा कक्षा 11 र 12 को छात्रवृत्तिका लागि आजदेखि परीक्षा आवेदन खुला। अनलाइन मार्फत देशैभरबाट आवेदन दिन सकिने।
6: महानगरपालिकाले व्यवस्था गरेको छात्रवृत्ति पूर्ण रूपमा उपयोग गरिदिनु हुन सम्पूर्ण अभिभावकहरू विद्यार्थीहरूलाई हार्दिक आह्वान पनि गर्न चाहन्छु।
2: अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण पूरा। कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन।
3: र राखी पले एन्थमाथिको निलम्बन फुकुवा गर्यो। आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
7: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
8: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
7: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
8: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
9: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा महालेखा परीक्षकको प्रतिवेदन। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन चित्तल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायाले 63 औं प्रतिवेदन पेश गर्नुभएको हो। लेखा परीक्षणबाट आर्थिक वर्ष 2081-82 को कुल बेरुजु 88.9 करोड़ 11 लाख रूपियाँ कायम भएको छ, जसमध्ये संघीय सरकारी कार्यालयतर्फ 53.48 करोड़ 77 लाख, प्रदेश सरकारी कार्यालयतर्फ 5.22 करोड़ 87 लाख, स्थानीय तहतर्फ 19.04 करोड़ 77 लाख तथा समिति एवं अन्य संस्थातर्फ 10.32 करोड़ 70 लाख रूपियाँ रहेको छ।
4: यो वर्ष लेखा परीक्षणबाट कुल बेरोजु 88.9 करोड़ 11 लाख कायम भएको छ। अध्यावधिक बेरोजुतर्फ संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखा परीक्षणबाट औल्याइएको अध्यावधिक बिरुजु रू 7.55 अर्ब 17 करोड़ पुगेको छ।
2: हालसम्म अध्यावधिक बेरुजु 7.55 अर्ब 17 करोड़ पुगेको छ। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले बढ़दो बेरुजुप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभयो।
5: विगत लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजुलाई हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको छ। बेरुजु फर्सोट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुनु सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु।
2: एक वर्षमै बेरुजु 88 अर्ब थपिएको र बेरुजु 7 खर्ब 55 अर्ब पुगेको बारे विस्तृत खबर तपाईँले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ।
3: फेरि पनि अर्थ सम्बन्धी खबर। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झण्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11 अर्ब 73 अर्ब 52 करोड़ 1 लाख बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19 खर्ब 64 अर्ब 11 करोड़ बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालूतर्फ 11 खर्ब 80 अर्ब 98 करोड़ विनियोजन भएकामा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8 खर्ब 14 अर्ब 65 करोड़ 55 लाख रूपियाँ खर्च भएको छ। त्यस्तै पुँजीगत तर्फ 4 खर्ब 7 अर्ब 88 करोड़ 80 लाख विनियोजन भएकामा 27.91% अर्थात 1 खर्ब 13 अर्ब 84 करोड़ 92 लाख बराबर खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ अहिलेसम्म बजेट खर्च 65.30% रहेको छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3 खर्ब 75 अर्ब 24 करोड़ 20 लाख विनियोजन गरेकामा अहिलेसम्म 2 खर्ब 45 अर्ब 1 करोड़ 54 लाख रूपियाँ बराबर खर्च भएको छ। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 66% खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि कुल 15 खर्ब 33 अर्ब 44 करोड़ 69 लाख बराबर आमदानी गर्ने लक्ष्य रहेकामा सरकारले अहिलेसम्म 10 खर्ब 12 अर्ब 5 करोड़ 24 लाख बराबर आमदानी गरेको हो।
2: कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयका कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार रासायनिक मल तत्वीय संरचना न्यूनतम अधिकतम पोषक तत्वको मात्रा भौतिक तथा रासायनिक गुणस्तर भएको मल मात्र पैठारी एवं बिक्री वितरण गर्न पाइने व्यवस्था छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बिक्री कार्यालय तथा डिपो वा मल आयातकर्ता वा डिलरका रूपमा दर्ता भएका विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध गरेको छ। बजारमा पाइने रासायनिक मलको मूल्य स्रोत एवं गुणस्तरको बारेमा मल विक्रेतासँग आवश्यक सोधखोज तथा गुणस्तर यकिन गरी खरिद गर्न मन्त्रालयले आग्रह गरेको छ।
3: यस वर्ष मनसूनजन्य विपदबाट 2,26,000 जनसंख्या प्रभावित हुने आकलन गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभरि झण्डै 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको हो। प्राधिकरणका सहसचिव अमृत श्रेष्ठ,
11: यस वर्ष देशभरि करिब 51,668 घरधुरी प्रभावित हुने, करिब 2,26,000 चाहिने 661 जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ। यसको लागि हामीले सबै निकाय कोलिजहरूसँग तयारी अवस्थामा रहने गरेर कार्ययोजनामा राखेको थियो। सो कार्ययोजना आजको 34 कार्यकारी समितिको बैठकबाट पारित गरिएको छ।
3: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा सरदर भन्दा कम वर्षा र सरदर भन्दा बढ़ी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढ़ी, पहिरो, डुबान, जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसूनजन्य विपदको जोखिम हुने सम्भावना छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ। बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड 2083 परिमार्जन सहित स्वीकृत गरेको छ।
2: लामो समयदेखि काममा अवरोध भइरहेको हेटौँडा ढल्केवर दुहबी 400 केबी प्रसारण लाइन निर्माणले गति लिएको छ। स्थानीय बासिन्दाको असन्तुष्टिका कारण रोकिँदै आएको प्रसारण लाइन सरकारको पहलपछि

0: मीटर लामो ढल्केवर इनरुवा खण्ड 3 वर्ष अघि नै संचालनमा आइसकेको छ, तर 134 किलोमिटर लामो हेटौडा ढल्केवर खण्ड भने मुआवजा विवादका कारण ढिलाइ भइरहेको थियो।
1: फेरि पनि जलविद्युतकै खबर। कालीकोटको खाडाचक्र नगरपालिका 8 सेराबाडामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङ टनेल निर्माणको आज औपचारिक शिलान्यास गरिएको छ। ऊर्जा तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झण्डै 70 अर्ब रूपियाँ रहने अनुमान गरिएको आयोजनाका प्रतिनिधि कृष्ण बहादुर चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङ तिलागुफा नगरपालिकाको धनाडादेखि शुरू भई खाडाचक्र नगरपालिकाको सेराबाडामा निस्कनेछ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका बासिन्दाहरूलाई जग्गाको मुआवजा वितरण गर्ने कार्य भइरहेको आयोजनाले जनाएको छ। खाडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीले यो आयोजना कर्णाली देशकै समृद्धिका लागि कोशे ढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। तिला नदीको पानी उपयोग गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। काठमाडौँ महानगरले कक्षा 11 र 12 का लागि उपलब्ध गराउने छात्रवृत्ति बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। बेरुजु 7 खर्ब 55 अर्ब पुग्यो। एक वर्षमी 88 अर्ब 9 करोड़ रूपियाँ थपियो। बढ़दो बेरुजु प्रति राष्ट्रपतिको चिन्ता। 10 महिनामा झण्डै 60% बजेट खर्च। विकास खर्च 28% मात्र। अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने। यस वर्ष मनसूनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आकलन। प्रति कार्य योजना स्वीकृत लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेडेड विद्यार्थीका लागि संचालन हुने ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि 9 गतेसम्म संचालन हुनेछ। गएको वैशाख 28 गते सार्वजनिक भएको एसईई परीक्षामा 1,46,507 जना विद्यार्थी नन ग्रेडेड भएका थिए। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ। ग्रेड वृद्धि परीक्षामा पास भएकाहरूले यसै वर्ष कक्षा एघारमा भर्ना हुन पाउनेछन्।
0: फेरि पनि शिक्षाकै प्रसंग, एसईएको नतिजा सार्वजनिक भएसँगै केही दिनमै कक्षा एघारको भर्ना प्रक्रिया शुरू हुँदैछ। देशभरका पालिकाले विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्तिमा आवेदन खुला गरिरहेका छन्। यसै क्रममा काठमाडौँ महानगरपालिकाले पनि शैक्षिक सत्र 2083का लागि कक्षा एघार र बाह्रको छात्रवृत्ति परीक्षा आवेदन आजदेखि खुल्ला गरेको छ। यो अवसर देशभरिका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसई उत्तीर्ण गरेका विद्यार्थीका लागि खुल्ला गरिएको हो। यसै विषयमा साथी महेश गेवालीले काठमाडौँ महानगरको शिक्षा शाखा प्रमुख नवराज ढकालसँग कुराकानी गर्नुभएको छ।
8: सामुदायिक विद्यालयलाई पनि निश्चित कोटा छुट्याइएको छ, त्यसै संस्थागत विद्यालयहरूको लागि पनि कोटा छुट्याइएको छ, त्यसै गरी काठमाडौँ महानगरपालिका क्षेत्रमा स्थायी बसोबास भएकालाई पनि निश्चित कोटा छुट्याइएको छ। छात्राहरूको लागि जनजातिहरू, पिछडिएका वर्ग, पिछडिएका क्षेत्र, मधेसी, अल्पसंख्यक, अपाङ्ग र यो चाहिँ विभिन्न शहीद परिवारहरू, यो विस्थापितमा परेका, जेन्जी आन्दोलनमा चाहिँ घाइते भएका परिवार समेतको लागि हामीले सकेसम्म समावेशी हिसाबले सबै पक्षलाई समेट्ने गरी हामीले यो छात्रवृत्ति कार्यक्रमलाई अगाडि बढाएका छौँ।
9: परीक्षा चाहिँ कसरी सञ्चालन हुन्छ?
8: आजबाट अनलाइन फर्म चाहिँ भर्न सकिन्छ, निशुल्क रूपमा, कुनै पनि दस्तुर लाग्ने छैन। जेठ 10 गतेसम्म विद्यार्थीहरूले यो आवेदन फारम भर्न सक्नेछन्। यही जेठको 17 गते हामीले चाहिँ बिहान 8 बजे 10 बजेसम्म काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका हामीले तोकेका केन्द्रहरूमा परीक्षा सञ्चालन हुनेछ। तुरन्तै हामीले 48 घण्टाभित्रै, 2 दिनभित्रै यसको चाहिँ नतिजा पनि सार्वजनिक गर्ने हाम्रो चाहिँ योजना रहेको छ। मेसिनबाटै यसको चाहिँ परीक्षण सार्वजनिक गर्छौँ, यसमा कुनै म्यानुअल हुने छैन र यसलाई चाहिँ पूरै मर्यादित, व्यवस्थित, पारदर्शी र अत्यन्तै गोपनीयता कायम गरेर प्रतिस्पर्धी र पारदर्शी ढंगले परीक्षा सञ्चालन गर्ने र त्यसको नतिजा प्रकाशन गर्नेछौँ।
9: विशेष गरी परीक्षा चाहिँ कक्षा 10 को पाठ्यक्रममा आधारित हुने भनेर सूचनामा पनि आइसकेको छ र त्यसै अनुसार विद्यार्थीहरूले तयारी गर्नु पर्यो।
8: कक्षा 10 का अनिवार्य विषयहरू छन् साइन्स, म्याथ, इङ्ग्लिस, नेपाली र सामाजिक विषय। यो 5 वटा विषयको निश्चित अङ्कभार पनि तोकिएको छ र तिनै विषयमा आधारित भएर 100 वटा वस्तुगत प्रश्नहरू हुनेछन्। तिनै विषयवस्तु र पाठ्यक्रममा आधारित रहेर हामीले चाहिँ प्रश्नपत्र तयार गर्नेछौँ।
9: यहाँले अघि नै परीक्षाको निष्पक्षता कायम गरिनेछ भन्ने कुरा गर्नुभएको थियो, त्यो चाहिँ कसरी गरिन्छ?
8: प्रश्नपत्रहरू तयार गर्दाखेरि विज्ञहरूबाट विभिन्न सहमगत रूपमा चाहिँ प्रश्नहरू हामीले तयार गर्छौँ, विभिन्न सेटहरू तयार हुन्छ र त्यसरी जसरी लोक सेवा शिक्षा सेवा आयोगहरूले जुन एउटा नम्स अन्तर्गत चाहिँ प्रश्नपत्रहरूको चाहिँ गोपनीयता कोष र विज्ञहरू पनि हामीले छनौट पनि गोप्य ढंगले छनौट गर्नेछौँ र त्यही ढंगले हामीले प्रश्नपत्रहरू प्राप्त गर्नेछौँ र त्यो विभिन्न मोडुलेसन गरेर फाइनल सेट हामी तयार गर्छौँ। त्यसमा चाहिँ गोपनीयता अत्यन्तै कायम गर्छौँ र त्यही अनुसारको परीक्षा चाहिँ सञ्चालन गर्ने र त्यस अनुसार नतिजा निस्किने भएको हुनाले त्यही ढंगले पारदर्शी ढंगले गर्ने, यसमा चाहिँ 70% नै प्रतिस्पर्धा र मर्यादा कायम गर्ने हामीले निरन्तरता दिनेछौँ।
9: तपाईँहरूले नाम निकाल्नुहुन्छ र त्यसपछि विद्यालयले विद्यार्थी भर्ना गर्न चाहिँ कुनै आनाकानी गर्नुभयो भने
8: हामीले मनन गर्ने विद्यार्थीहरूलाई उहाँहरूले बिना शर्त भर्ना गरेर उहाँहरूले चाहिँ त्यो छात्रवृत्ति प्रदान गर्नुपर्ने हुन्छ र यो पटक हामीले प्रष्ट रूपमा के पनि भनेका छौँ भनेदेखि छात्रवृत्तिमा गएका विद्यार्थीहरूले सरकारी कानून बमोजिम तिर्न पर्ने कुनै दस्तुरहरू बाहेक, जस्तो परीक्षा दस्तुरहरू बाहेक कुनै पनि शुल्कहरू लिन नपाउने गरी हामीले कार्यविधिमा नि स्पष्ट व्यवस्था गरेका छौँ र विगतमा भन्दा अहिले फरक कुराहरू भनेको 10% भने त्यो गत साल, तर अहिले हामीले निशुल्क शिक्षा, निशुल्क र अनिवार्य शिक्षा ऐन 2075 भएको व्यवस्था अन्तर्गत 500 विद्यार्थी हुनेले 10%, 500 देखि 800 विद्यार्थी हुनेले 12%, 800 भन्दा बढी विद्यार्थी हुनेले 15%सम्म स्कलरसिप दिन पाउने जुन चाहिँ व्यवस्था छ त्यसलाई कार्यान्वयन गर्ने गरी हामीले कार्यविधिमा नि त्यो व्यवस्था गरेका छौँ। त्यही ढंगले हामीले छात्रवृत्तिमा भर्ना गर्न पठाएका विद्यार्थीलाई उहाँहरूले आनाकानी गर्नुभयो भने प्रचलित कानून चाहिँ हामी कार्यवाही गर्नुपर्ने हुन्छ।
9: अभिभावकदेखि लिएर विद्यार्थी हुनुहुन्छ, उहाँहरू सबैलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
8: यसमा चाहिँ अब सहभागी भएर र विद्यार्थीहरूलाई पनि यसमा राम्रो तयारीका साथ परीक्षा दिएर र महानगरपालिकाले व्यवस्था गरेको छात्रवृत्ति पूर्ण रूपमा उपयोग गरिदिनु हुन सम्पूर्ण अभिभावकहरू विद्यार्थीहरूलाई हार्दिक आह्वान पनि गर्न चाहन्छु।
1: वहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाको शिक्षा शाखा प्रमुख नवराज ढकाल। फेरि पनि खबरकै सिलसिला, सरकारले विज्ञान प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै औपचारिक रूपमा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन गठन गरेको छ। अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिराख्नु भएको छ। नवगठित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई विज्ञान प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीति, कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। यस्तै वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान र खगोल विज्ञान सम्बन्धी सम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यो मन्त्रालय अन्तर्गत रहने व्यवस्था गरिएको छ। सरकारले विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार, प्रवर्धन तथा विकासलाई संस्थागत बनाउने उद्देश्यसहित मन्त्रालय गठन गरेको जनाएको छ। नयाँ मन्त्रालयका कामबारेको विस्तृत खबर तपाईँले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
12: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
11: हाम्रा सेवाहरू
12: ओपीडी सेवा,
11: विशेषज्ञ ओपीडी सेवा,
12: निशुल्क औषधि वितरण,
11: सशुल्क फार्मेसी सेवा,
12: फिजियोथेरापी सेवा,
11: अकुपंचर सेवा,
12: योग परामर्श सेवा,
11: क्रियाकल्प सेवा,
12: पूर्वकर्म पञ्चकर्म सेवा,
11: छार सूत्र सेवा,
12: जलौका सेवा,
11: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
12: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
11: विस्तृत जानकारीका लागि
12: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
13: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। जंगली च्याउ खाँदा चितवनमा एक बालिकाको ज्यान गएको छ। इच्छाकामना एक कुलबाङकी 6 वर्षकी नमुना चेपाङको आज बिहान घरमै ज्यान गएको हो। च्याउ खाएका सजन चेवाङ र मनिता चेमाङ बिरामी भएका छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको अस्पतालका वरिष्ठ फिजिसियन एवं सहायक मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभयो। ज्यान गुमाउने नमुना तथा बिरामी सजन र मनिता एकै परिवारका हुन्। डाक्टर पौडेलका अनुसार जंगली च्याउमा एमेनिटा विष हुन्छ, यसले कलेजो तथा मृगोलामा पनि असर गर्ने हुँदा ज्यानै जानेसम्मको जोखिम हुन्छ।
0: लगातार 3 दिन घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 1.77 अंकले बढ़ेर 2731.94 बिन्दुमा पुगेको छ। आज विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स र म्यूचुअल फण्ड बाहेक अरू समूहको सूचक सामान्य बढ़ेको छ। आज 127 कम्पनीको शेयर बढ़ेकोमा 120 घटेको छ। त्यस्तै 22 कम्पनीको शेयर घटबढ़ भएन। आज नबिल बैंकको डिभेन्चर 2079.71% बढ़ेको छ। सामान्य बजार बढ़ेको दिन युनियन हाइड्रो पावरको शेयर सबैभन्दा धेरै 14.79% घटेको छ। आज नेप्सी बढ़े पनि कारोबार रकम घट्यो। हिजो 3.29 अर्ब कारोबार भएकोमा आज 338 कम्पनीको 79,34,000 कित्ता शेयर 3.09 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: शेयरपछि सुनचाँदीको खबर। आज सुनचाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 4,000 रूपियाँले घटेर तोलाको 2,98,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,500 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव तोलामा 355 रूपियाँले घटेर तोलाको 5,355 रूपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
0: उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर म्याग्दीको बेनी, मुस्ताङको जोमसोम, कोरला सड़क आयोजना अन्तर्गत 5 पुल निर्माणका लागि 96.80 करोड़ रूपियाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। मालडुङ्गा बेनी र बेनी जोमसोम सड़क खण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो। कोरला सड़कमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्री स्तरीय निर्णय भएको बेनी जोमसोम कोरला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। आयोजनाका अनुसार कोरला सड़क अन्तर्गत पर्वत म्याग्दी जोड्ने बेनीको कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका तीन रूपसे झडना, थासाङ दुई सुनखोला र घट्टे खोलाको बेलीब्रिज रहेको ठाउँ, थासाङ गाउँपालिका टुकुचेको थापा खोलाको बेलीब्रिज रहेको ठाउँमा पक्की पुल निर्माणका लागि श्रोत सहमति भएको हो। पाँचवटै पुल निर्माणका लागि एक महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने आयोजना प्रमुख शर्माले बताउनुभयो।
1: आज अन्तर्राष्ट्रिय परिवार दिवस दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर विभिन्न देशमा कार्यक्रम गरिएको छ। सन् 1993 मा पारित प्रस्ताव अनुसार

0: ट्रम्पले यात्राको क्रममा संचार माध्यमसँग कुरा गर्न सक्ने र बैठकको बारेमा थप विवरणहरू खुल्न सक्ने खबरमा उल्लेख छ। दुई नेताहरूबीच व्यापार, तेल आपूर्ति, इरान युद्ध र ताइवान जस्ता मुद्दामा छलफल भएको थियो। यसअघि ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा शी जिनपिङले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको दावी गर्नुभएको थियो। अमेरिकी राष्ट्रपतिका अनुसार चीनले हर्मुज जलमार्गलाई फेरि खोल्ने बताएको छ। उहाँका अनुसार चीनले अमेरिकाबाट तेल किन्न पनि सहमति जनाएको छ।
1: विदेशकै खबरमा छिमेकी भारतको खबर। भारतमा चार वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़ेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजलको मूल्य प्रति लिटर 3-3 रूपियाँ बढ़ेको हो। यस्तै सीएनजीको मूल्य पनि प्रति किलो 2 रूपियाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रूपियाँ भारतीय रूपियाँ र डिजलको भाव प्रति लिटर 90.67 रूपियाँ भारतीय रूपियाँ कायम भएको छ। भारतमा सन् 2022 अप्रेलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 मार्चमा लोकसभा चुनाव हुनुभन्दा ठिक अघि पेट्रोल र डिजल दुवैको मूल्य प्रति लिटर 2 रूपियाँ घटाइएको थियो। मध्यपूर्वमा चलिरहेको युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाव सृजना गरेको समाचार संस्था एएफपीले जनाएको छ।
0: नेपाल दर्पणमा अब केही खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा गरेको छ। राखेपले आज निशर्त एन्फामाथिको निलम्बन फुकुवा गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राखेपका सदस्य सचिव रामचरित्र मेहता तथा एन्फाका पदाधिकारी सहितको बैठकले निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको हो। यसअघि स्वीकृति बिना नै चुनाव गर्न लागेको भन्दै राखेपले गएको चैत 12 गते एन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। निलम्बनपछि एन्फा नेतृत्वले चैत 13 का लागि तय भएको चुनाव स्थगित गरेको थियो। एन्फा माथिको निलम्बन फिर्ता लिन अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले पनि राखेपलाई आग्रह गरेका थिए।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन्। यो खेल राति 7:45 बजे लखनऊको एकाना क्रिकेट रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा चेन्नई 11 खेलमा 12 अंकसहित तालिकाको 5 औं स्थानमा छ। प्लेअफ होडबाट बाहिरिसकेको लखनऊ 11 खेलमा 6 अंकसहित पुछारमा छ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 6 पटक भेट भएकामा लखनऊ र चेन्नईले समान 3-3 खेल जितेका छन्।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। बेरोजू 7 खर्ब 55 अर्ब पुग्यो। एक वर्षमै 88.9 अर्ब रूपियाँ थपियो। बढ़दो बेरोजू प्रति राष्ट्रपतिको चिन्ता।
0: अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने। यस वर्ष मनसूनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आकलन। प्रतिकारी योजना स्वीकृत।
1: काठमाडौँ महानगरद्वारा कक्षा 11 र 12 को छात्रवृत्तिका लागि आजदेखि परीक्षा आवेदन खुल्ला। अनलाइन मार्फत देशैभरबाट आवेदन दिन सकिने।
0: अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण पूरा। कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन।
1: र राखेपले एन्फामाथिको निलम्बन फुकुवा गर्यो। आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी हृदय रिमाल र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सूर्योदय इंग्लिस बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
1: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: सूर्योदय इंग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
1: हाम्रा विशेषताहरू
0: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
1: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
0: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
1: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
0: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि

0: 5971479 र 98562665।
1: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
5: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
3: है, ब्रिजेश ज्वेलर्स।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना कहाँ छ? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
2: दुलिङगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ, गंगोबु बसबार पछाडि पट्टि।
7: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक गंगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763।
0: ए कान्छा बा, कता हिँड्नु भयो छोरालाई लिएर?
6: कता हुनु नि नानी, छोराले एसी सक्यो, यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको।
0: ल कान्छा बा पनि, अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नु भएको? छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा।
6: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
0: दुलेगौडा बजारमै छ नि, तनहु सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ सुरु भएको छ, छोरालाई त्यही लगेर भर्ना गर्नुहोस्। ल फोन नम्बर टिप्नुहोस् त कान्छा बा,
7: फोन 0654140056, मोबाइल 98560363412 र 98660615।
6: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
0: एसए डाक्टरको अर्को नाम 3 वर्षे कोर्स, सिटिबिटीद्वारा मान्यता प्राप्त, एसीमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एसए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने, पढाइपछि राम्रो तलबको व्यवस्था, ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने, आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने, सरकारले प्रत्येक वडामा अनिवार्य ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने, त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
9: सुन्नुहोस् है, फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गतेसम्म।
10: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT, सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
4: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यस्तो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843823811।
7: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
8: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
7: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
8: अध्यापन हुने विषयहरू
7: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
8: विशेषताहरू
7: विषय विज्ञद्वारा अध्यापन गराइने
8: अत्याधुनिक प्रयोगशाला
7: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444, 543333।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: ए कान्छा बा, कता हिँड्नुभयो छोरालाई लिएर?
3: कता हुनु नि नानी, छोराले एसी सक्यो, यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको।
2: ल कान्छा बा पनि, अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नुभएको? छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा।
3: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
2: दुलेगौडा बजारमै छ नि, तनहु सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ सुरु भएको छ। छोरालाई त्यही लगेर भर्ना गर्नुहोस्। ल फोन नम्बर टिप्नुहोस् त कान्छा बा।
1: फोन 0654140056, मोबाइल 9855063412 र 9866080615।
3: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
4: एसए डाक्टरको अर्को नाम 3 वर्षे कोर्स, सिटिबिटीद्वारा मान्यता प्राप्त, एसीमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एसए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने, पढाइपछि राम्रो तलबको व्यवस्था,
2: ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने,
4: आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने, सरकारले प्रत्येक वडामा अनिवार्य ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने, त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
5: सुन्नुहोस् है, फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
6: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 मा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
7: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 मा शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
6: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 मा कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्लागण्डकी 6, फोन नम्बर 0565702039, मोबाइल 9855063636।

0: 97.6 Shukla Gandaki FM 97.6 Shukla Gandaki Time Check
1: यति बेला साँझको ठिक 7 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय
4: अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत टाइम किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560 6554।

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। ७ खर्ब ५५ अर्ब पुग्यो बेरुजु, वर्षमै थपियो 88 अर्ब 9 करोड़। नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन सरकारको निर्देश। महाधिवेशनको तयारीमा राप्रपा कार्यतालिका बनाउन समिति गठन, कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित। अख्तियार प्रमुख सहित उच्च पदस्थलाई धम्क्याउने पाठकलाई थुनामा पठाउन आदेश, लेखनाथमा यातायात कारले शुभारम्भ, बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा 3 जना घाइते। कास्कीमा 27 फरार प्रतिवादी एकै दिन पक्राउ, 48 लाख रूपियाँ जरिवाना असुल हुने। सरकारी तथा सार्वजनिक खर्चमा वित्तीय अनुशासन नहुँदा मुलुकको बेरुजी अवस्था बढ़दै गएको छ। महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको 63 वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार राज्यको कुल बेरुजु 7 खर्ब ५५ अर्ब ७० करोड़ २२ लाख रूपियाँ पुगेको छ। आर्थिक वर्ष 81-82 को बेरुजी मात्र 88 अर्ब ९ करोड़ ११ लाख रूपियाँ निस्किएको छ। 81-82 5,526 कार्यालयको 94 खर्ब ८४ अर्ब ५० करोड़ लेखा परीक्षण हुँदा झण्डै 1 खर्ब रूपियाँ बेरोजु निस्किएको हो। गत वर्ष करिब 7 खर्ब ३३ अर्ब बेरोजु रहेकोमा 63 अर्ब १२ करोड़ ९५ लाख रूपियाँ फर्सेट भएको र अब कुल 7 खर्ब ५५ अर्ब ७० करोड़ २२ लाख रूपियाँ बेरोजु बाँकी भएको महालेखा परीक्षक तोयम रायले जानकारी दिनुभयो। महालेखा परीक्षक कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाइसकेको छ। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र प्रदेशहरूलाई परिवर्तन गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको हो। कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, गाड़ीलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन कार्यालयले भनेको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मरम्मतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्याधिक भार सिर्जना गर्ने गरी गुनासो आएपछि कार्यालयले खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी महाधिवेशनको कार्यतालिका बनाउन समिति गठन गर्ने निर्णय गरेको छ। आज पार्टीकाले धुम्बाराईमा बसेको राप्रपा केन्द्रीय कार्यसमिति बैठकले आगामी महाधिवेशनको कार्यतालिका बनाउन उपाध्यक्ष हेमजङ गुरूङ, महामन्त्री धवल शमशेर राणा र सहमहामन्त्री प्रकाश रिमाल रहेको समिति गठन गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्र निङदेनले जानकारी दिनुभयो। समितिलाई आगामी कार्यसमितिको बैठकमा पेश गर्ने गरी महाधिवेशन कार्यतालिका बनाउने जिम्मेवारी दिएको उहाँले बताउनुभयो। यसैगरी बैठकले आगामी महाधिवेशन समसामयिक राजनीतिक परिस्थिति र हालै सम्पन्न निर्वाचनको समीक्षाका लागि जेठ २८ र २९ गते काठमाडौँमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको अध्यक्ष निङदेनले बताउनुभयो। बैठकमा 7 वटा प्रदेशको समीक्षा बैठकबाट आएका सुझावहरू सचिवालय महामन्त्री राजेन्द्र गुरूङले प्रस्तुत गरेको र त्यसमाथि पनि छलफल भएको उहाँले जानकारी दिनुभयो। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित हुनुभएको छ। पार्टी सभापति गगन कुमार थापाले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनित गर्नुभएको हो। पार्टीको विधान 2017 संशोधन सहितको धारा 21 को उपधारा 4 बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनित गरिएको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। उहाँ यसअघि शेरवाद उद्योग सभापति हुँदा पनि पार्टीको कोषाध्यक्ष हुनुहुन्थ्यो। श्रेष्ठ पूर्व राज्य मन्त्री समेत हुनुहुन्छ। व्यवसाय समेत रहनुभएका श्रेष्ठले शिक्षा र कृषि क्षेत्रमा कार्य गर्दै आउनुभएको छ। 2078 मक्सिरमा भएको चौथो महाधिवेशनमा जनजाति क्लस्टरबाट श्रेष्ठ केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो। पछिल्लो पटक भएको विशेष महाधिवेशनपछि उहाँलाई केही दिन अघि मात्रै केन्द्रीय सदस्य मनोनित गरिएको थियो। कांग्रेस सभापति गगन थापाले आफू छलफल र संवादमा विश्वास गर्ने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रम बोल्दै उहाँले यस्तो बताउनु भएको हो, हामी चाहिँ छलफलमा विश्वास गर्छौं, संवादमा विश्वास गर्छौं। सभापति थापाले भन्नुभयो, हामी आमने सामने बहसमा विश्वास गर्छौं, हामी प्रमाणमा विश्वास गर्छौं। परिवर्तन एकैचोटि बड्याङ बुडुङ गरेर नहुने उहाँले बताउनुभयो। नीति नियम कानून बनाएर परिवर्तन गर्ने कुरा, प्रणालीहरूमा परिवर्तन ल्याउने कुराहरू एकैचोटि बडेङ बुडुङ गरेर हुँदैन भन्ने कुरामा विश्वास गर्छौ। यी सबै कुरा इको सिस्टम रहेको बताउँदै विस्तार विस्तारै हुने उहाँले बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमन सिन्हाले संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जस्ता मौलिक हक विरूद्ध सरकारले कुनै पनि कदम नचाल्ने स्पष्ट पार्नु भएको छ। उहाँले प्रेस स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत स्तम्भ भएकाले सरकारले त्यसको सम्मान गर्दै संचार क्षेत्रलाई थप जिम्मेवार मर्यादित र व्यावसायिक बनाउन आवश्यक पहल गर्ने बताउनुभयो। संचारिका समूह नेपालसँग मन्त्रालयमा भएको भेटघाट तथा छलफलका क्रममा संचार मन्त्री तिमी छेनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै संचार माध्यम तथा नागरिक दुवैले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा जिम्मेवारी बोध गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने गरी सरकारले कुनै पनि कदम उठाउँदैन उहाँले भन्नुभयो। तर स्वतन्त्रताको प्रयोग गर्दा सामाजिक उत्तरदायित्व र संवेदनशीलता पनि उत्तिकै आवश्यक हुन्छ उहाँले भन्नुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पोखरा 30 लेखनाथमा स्थापना गरिएको यातायात कारले अब त्यहाँबाट अन्यत्र नसारिने बताउनु भएको छ। शुक्रबार आज यातायात कारले उद्घाटनपछि बोल्दै उहाँले अब यो कारले यहाँबाट उड्दैन, यहाँबाट कतै जाँदैन भन्दै स्थानीयलाई धुक्क रहन आग्रह गर्नुभयो। सड़क विभागको नाममा रहेको जमीन भएको हुँदा यातायात कारले रहिरहन्छ कि रहन्न भन्ने आशंका मेट्दै मुख्यमन्त्री पाण्डेले अन्यत्र नसारिने र यातायात कारले लेखनाथमै रहने बताउनुभयो। लेखनाथको पावर हाउसमा यातायात कार्य स्थापना भएको छ। मुख्यमन्त्री पाण्डेले राज्यले जनताले भोग्दै आएको असुविधा अन्त्य गर्न कार्य स्थापना गरेको स्पष्ट पार्दै यो निर्णय कसैको व्यक्तिगत स्वार्थका आधारमा नभएको बताउनुभयो। उहाँले खगाजीले निर्णय गर्दा आफ्नो घर बनाउने भनेर निर्णय गरेको होइन, राज्यले निर्णय गर्दाखेरि आफ्नो घर बनाउने भनेर निर्णय गरेको पनि होइन, मैले अब आफ्नो घर बनाउनु भनेर यो काम शुरू गरेको पनि होइन उहाँले भन्नुभयो। उहाँले जनतालाई सहज सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसै अनुसार कामको शुभारम्भ गरिएको बताउनुभयो। उहाँले यातायात सम्बन्धी सम्पूर्ण सेवा क्रमिक रूपमा लेखनाथबाटै उपलब्ध गराइने जानकारी दिनुभयो। साथै कार्य यहाँबाट दिइन्छ, सबै कार्य यहाँबाट दिइन्छ, यातायात कार्यले यो लेखनाथबाट, तर केही समय लाग्छ किनकि सफ्टवेयरका कुराहरू छन् जुन विभागले हामीलाई दिनुपर्ने छ उहाँले भन्नुभयो। उहाँका अनुसार ट्रायल सेन्टर निर्माण, कर्मचारी तालिम तथा प्राविधिक व्यवस्थापनका काम क्रमशः अगाडि बढ़ाइनेछ। मुख्यमन्त्री पाण्डेले यातायात कार्यसँगै ट्राफिक कार्यको व्यवस्थापन पनि सरकारले गर्ने बताउनुभयो। गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले आफू मुख्यमन्त्री बनेको बेला लेखनाथमा यातायात कार्य स्थापना गर्ने निर्णय कार्यान्वयन हुँदा गर्व लागेको बताउनु भएको छ। उहाँले आफ्नो कार्यकालको दोस्रो क्याबिनेट बैठकको पहिलो निर्णय नै लेखनाथमा यातायात कार्य स्थापना गर्ने रहेको बताउनुभयो। पोखरा 30 पावरसमा आज यातायात कार्य उद्घाटन कार्यक्रम बोल्दै उहाँले आफ्नो कार्यकालमा शुरू गरेको निर्णय अहिले कार्यान्वयनको चरणमा पुगेको भन्दै खुशी व्यक्त गर्नुभयो। जिल्ला अदालत काठमाडौँका अख्तियार प्रमुख लगायतलाई धम्क्याउने प्रकाश पाठकलाई थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश सुदर्शन लामिछानेको इजलासले उहाँमाथिको आरोप, त्यस विरूद्धको प्रमाण एवं विषयवस्तुको गम्भीरता हेर्दा उहाँलाई थुनामा पठाउनु पर्ने भन्दै यस्तो आदेश गर्नुभएको हो। उहाँमाथि आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुण्डी, विद्युतीय कारोबार सम्बन्धी कसुर गरेको आरोप थियो। उहाँलाई प्रहरीले फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई काठमाडौँ ल्याएको थियो। इन्टरपोल र जिल्ला प्रहरी परिषद काठमाडौँको समन्वयमा पाठकलाई फिलिपिन्सबाट ल्याइएको थियो। उहाँसहित नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी विरूद्ध पनि प्रहरीले मुद्दा दर्ता गराएको थियो। अख्तियार दुर्विघटन सन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित 10 उच्च पदस्थ व्यक्तिलाई पाठकले धम्की दिनुभएको थियो। कास्की प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका 27 जना फरार प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका कार्यालयबाट खटिएको टोलीले आज विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका मध्ये 20 जना पुरूष र 7 जना महिला छन्। जिल्ला अदालत कास्कीले विभिन्न समयमा फैसला गरे पनि उहाँहरू कैद र जरिवाना भुक्तान नगरी फरार हुनुहुन्थ्यो। उहाँहरूबाट कुल 4 वर्ष 15 दिन कैद र 48,1,880 रूपियाँ जरिवाना असूल हुन बाँकी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई आवश्यक कार्यवाही र जरिवाना असूलका लागि शुक्रबार नै जिल्ला अदालतमा बुझाइएको छ। प्रहरीका अनुसार सबभन्दा धेरै चेक अनधार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। चेक अनधारका 12 जना र केही सार्वजनिक अपराधका 5 जना समातिएका हुन्। यस्तै अंश माना चामल मुद्दाका 4 जना र लेनदेन बिगो सम्बन्धी कसुरका 2 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बैंकिङ कसुरका 2 जना, सवारी ज्यानका 1 जना र अभद्र व्यवहार मुद्दाका 1 जना फरार प्रतिवादी पनि पक्राउ परेका छन्। अदालतको फैसला कार्यान्वयन गर्ने र दण्डहीनता अन्त्य गर्ने अभियान अन्तर्गत उनीहरूलाई पक्राउ गरिएको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो। प्रहरीले फरार प्रतिवादीहरूको खोजी कार्यलाई तीव्रता दिएको उहाँले जानकारी दिनुभयो। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छ। एकैछिन विश्रामको पालो।
1: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
2: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
3: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
4: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
5: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
6: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
5: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
7: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
8: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
7: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
11: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
12: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856620630।
9: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हाम्रो मोबाइल पसल दुलेगौडामा
14: ₹100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलक को व्यवस्था।
13: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
10: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
13: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
15: बाल विद्या मन्दिर मावि बीबीएम शुक्ला गण्डकी 4 दुलेगौंडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि बीबीएममा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। एसईई 2081 संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
16: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
17: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपरान्ह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654142585 98560 3597 र 98560 3485 सम्पर्क गर्नुहोस्।
18: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी 4 दुलेगौंडा।
19: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ
20: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
21: सम्पर्क 0564142521 मोबाइल 98560 3591
20: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
22: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
23: भाउजू होइन भाउजू किन निराश भएर बस्नु भएको?
24: हेर्नु न बाबु मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो, उता छोरोले पनि ल्यापटप बिगारेको छ। आज बनाउन लैजाने भनेको अलि भरपर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है?
23: ल भाउजू पनि हाम्रै दुलेगौंडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि। शुभारम्भको अवसरमा मोबाइल ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था, साथै मोबाइल ल्यापटप मर्मतमा 20% छुटको व्यवस्था छ। ल है भाउजू समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला।
24: हजुर हामी कहाँ आइफोन, सामसुङ, रेडमी, भिभो, ओप्पो, रियलमी, किप्याड मोबाइल, रेडियो, लाइट, ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ।
23: जय शिव इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी 4 दुलेगौंडा सोनुक्सी सप्लाई पसलको ठिक पारिपट्टि ह्याप्पी आवर लिक्वेरी सप सँगै जोडिएको। प्रोपाइटर शिव बहादुर श्रेष्ठ, सुमिव श्रेष्ठ। सम्पर्क 0635907707, मोबाइल 98171 45234, 98560708।
25: ए बाबु कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
23: किन आमा के भएर?
25: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
23: ल आमा किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा आज मै लगिदिन्छु।
25: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
23: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्ब।
25: मोबाइल 98560043952 र 98066656586।
26: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: बाँकी समाचार सुन्नुहोस्। सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीओ ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ। न्यायाधीशहरू सारङ्ग सुवेदी र शान्ति सिंह थापाको इजलासले कुनै एक वरिष्ठ अधिवक्ताको रोहबरमा उहाँलाई हाजिरी जवानीमा छाडी अनुसन्धान गर्नु भने आदेश दिएको हो। सर्वोच्चले उहाँलाई मुलुक छाडेर विदेश जानुपर्ने अवस्थामा अदालतको आदेशमा मात्रै जान पाउने व्यवस्था गर्न भनेको छ। उहाँलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था नदिएको भन्दै अदालतले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो। आफ्ना पति पाण्डेलाई गैर कानूनी थुनामा राखिएको भन्दै निरुद्ध दाहालले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिनुभएको थियो। बागलुङमा अटोरिक्सा दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। आज दिउँसो बागलुङ नगरपालिका नम्बर 13 पयुपाटाको 7 बिसे स्थित पानी ट्याङ्की पयुपाटा सड़क खण्डमा अटोरिक्सा दुर्घटना हुँदा तीनजना घाइते भएका हुन्। 7 बिसेबाट पानी ट्याङ्कीतर्फ जाँदै गरेको GK002001H0119 नम्बरको अटोरिक्सा दुर्घटना हुँदा बागलुङ नगरपालिका नम्बर 13 पयुपाटाका 40 वर्षीय दिपेन्द्र पाण्डे, सोही ठाउँकी 65 वर्षीय दीपा पाठक र 72 वर्षीय डम्बर कुमारी रेग्मी घाइते हुनुभएको हो। घाइते पाण्डे अटोरिक्सा चालक हुनुहुन्छ। घाइते पाण्डेको बायाँ हात र खुट्टा, पाठकको शरीरका विभिन्न भाग र रेग्मीको हात खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमल जङ थापाले जानकारी दिनुभयो। घाइते पाठकको अवस्था गम्भीर रहेको छ। घाइतेको अहिले धौलागिरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अटोमा 4 जना सवार रहे पनि 1 जनाको अवस्था भने सामान्य रहेको जनाइएको छ। चीन र भारत जोड्ने काली गण्डकी करिडोर अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महवीर र भिरकोटमा विस्फोटक पदार्थको सहायतामा पहाड़ काटेर सड़क फराकिलो पार्न थालिएको छ। बेनी जोमसोन कोर्ला सड़क आयोजना कार्यालयले अन्नपूर्ण गाउँपालिका 6 भिरकाटी र वार्ड नम्बर 7 पर्ने महवीरको पहाड़मा सड़क फराकिलो पार्न 7 करोड़ बढ़ी लागतको आयोजना शुरू गरेको हो। आयोजना प्रमुख तेजस्वी शर्माले ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पहाड़मा विस्फोटक पदार्थको प्रयोग गरी सड़क फराकिलो पार्न ड्रिलिङ गर्न थालेको जानकारी दिनुभयो। डिलतर्फ कालीगण्डकी नदी र कुनामा अग्लो कड़ा चट्टनी पहाड़ भएको महवीर र भिरकाटी क्षेत्रमा सड़क फराकिलो पार्न विस्फोटक पदार्थको सहायता लिनु परेको हो। उहाँले भन्नुभयो, हाल एकतर्फी रूपमा सञ्चालन रहेको यस क्षेत्रको सड़कलाई 2 लेनको 11 मिटर फराकिलो बनाउने र ढलान गर्ने लक्ष्य छ। पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिमा स्कूल अफ हेल्थ एण्ड एलाइडेड साइन्सेसका प्राध्यापक डाक्टर विष्णुराज तिवारीलाई निमित्तको जिम्मेवारी दिएको छ। विश्वविद्यालयको दैनिक कार्य सञ्चालन गर्न सहज होस् भन्दै उहाँलाई जिम्मेवारी दिएको हो। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा 2083 वैशाख 30 गतेको प्रधानमन्त्री एवं कुलपति स्तर निर्णय बमोजिम तिवारीले उक्त जिम्मेवारी दिएको जनाइएको छ। तिवारीले हिजोबाट पदभार ग्रहण गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागडुङ्गा मुगलिन सड़क खण्डको स्थलगत अनुगमन गर्नुभएको छ। पछिल्लो समय निर्माण कार्यमा देखिएका व्यवधान र ढिलाइबारे वस्तुस्थितिको जानकारी लिन मन्त्री लम्सा उक्त सड़क खण्डको निरीक्षणमा निस्कनु भएको हो। पश्चिम एसियामा बढ़दै गएको द्वन्द्व कारण बिटुमिन तथा अन्य पेट्रोलियम पदार्थको आयातमा समस्या उत्पन्न हुँदा यस सड़क खण्डको निर्माण कार्य प्रभावित हुन पुगेको छ। इन्धन र बिटुमिनको अभावका कारण नागडुङ्गा मुगलिन मात्र नभई देशभरका विभिन्न सड़क आयोजनाहरूको निर्माण कार्य समेत सुस्त वा ठप्प भएको अवस्था छ। निर्माण कार्य रोकिनुमा अन्तर्राष्ट्रिय परिस्थिति मात्र नभई स्थानीय स्तरमा हुने अवरोध र ढुङ्गा गिटी तथा बालुवाको सहज उपलब्धता नहुनु पनि प्रमुख कारण छन्। निर्माण व्यवसायहरूले यी समस्याहरूबारे सरकारलाई पटक पटक अवगत गराउँदै आए पनि राज्य पक्षबाट पर्याप्त चासो नदिएको गुनासो बढ़िरहेको थियो। साय 2 दशकदेखि दूध र दुग्धजन्य पदार्थको उत्पादन प्रशोधन र बजारीकरणमा क्रियाशील बागलुङ दुग्ध सहकारी संघले मोही ब्रान्डिङ शुरू गरेको छ। 26 स्थापना दिवसको अवसर पारेर संघले जेठ 1 गतेदेखि बागलुङ बजारबाट मोही ब्रान्डिङ तयारी गरेको हो। स्थापना दिवसको अवसरमा बागलुङ नगरपालिका नम्बर 2 श्रीनगर टोल स्थित संघको कार्यालयमा आयोजित पत्रकार संघको अन्तर्क्रियामा संघका अध्यक्ष दीपक गौतमले मोहीको बिक्री वितरण गर्न लागि जानकारी दिनुभयो। उपभोक्ता माझ परम्परागत तथा गुणस्तरीय दुग्ध पदार्थलाई थप व्यवस्थित रूपमा प्रस्तुत गर्ने उद्देश्यले मोही ब्रान्डिङ अभियान थालेका अध्यक्ष गौतमले जानकारी दिनुभयो। भारतले चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरे पनि नेपालमा चीनी अभाव नहुने नेपाल चीनी उद्योग संघले जनाएको छ। संघले आज विज्ञप्ति जारी गर्दै स्वदेशी उद्योगहरूमा पर्याप्त चीनी मौजात रहेकाले उपभोक्ताहरूलाई चिन्तित नहुन आग्रह गरेको हो। संघका अनुसार चालू क्रसिङ सिजनमा सञ्चालनमा आएका 13 चीनी उद्योगहरूबाट करिब 1,90,870 टन चीनी उत्पादन भएको छ, जसमध्ये 28 वैशाख सम्बन्धी तथ्याङ्क अनुसार उनीहरू उद्योगहरूसँग अझै 1,08,000 टन चीनी मौजात छ। उद्योगहरूको मौजात बाहेक बजारमा व्यवसायहरूसँग करिब 20,000 टन र चालू आर्थिक वर्षमा आयात भएको करिब 60-70,000 टन चीनी बजारमा उपलब्ध रहेको संघले जनाएको छ। लगातार तीन दिन घटेको शेयर बजार आज सामान्य बढेको छ। शेयर बजार परिसूचक निफ्टी आज 1.77 अंकले बढेर 2731.94 बिन्दुमा पुगेको छ। आज विकास बैंक लगानी जीवन बीमा उत्पादन तथा

भ्रमण सम्पन्न भएको छ। बेजिङमा दुई दिनको बैठकपछि ट्रम्प आज वाशिङटन प्रस्थान गर्नुभएको बीबीसीले जनाएको छ। ट्रम्पले चीनी राष्ट्रपति शी जिनपिङसँगको आफ्नो वार्तालाई अत्यन्तै सफल, विश्वव्यापी रूपमा चर्चा भएको र अविस्मरणीय भनेर वर्णन गर्नुभएको छ। चीनी सरकारी संचार माध्यमका अनुसार शी जिनपिङले यो भ्रमणलाई ऐतिहासिक र कोशीढुङ्गा भन्नुभएको छ। यद्यपि दुई देशबीच कुनै ठूलो व्यापार सम्झौता वा नयाँ सम्झौता घोषणा भएको छैन। ट्रम्पले यात्राक्रममा संचार माध्यमसँग कुरा गर्न सक्ने र बैठकको बारेमा थप विवरणहरू खोल्न सक्ने खबरमा उल्लेख छ। दुई नेताहरूबीच व्यापार, तेल आपूर्ति, इरान, युद्ध र ताइवान जस्ता मुद्दाहरूमा छलफल भएको थियो। यसअघि ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा शी जिनपिङले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको दावी गर्नुभएको थियो। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।

0: 7 खर्ब 55 अर्ब बेरुजु पुग्यो। वर्षमै थपियो 88 अर्ब 9 करोड़। नयाँ सामग्री खरिद नगर्न, सार्वजनिक खर्चमा मितव्ययता अप्नाउन सरकारको निर्देशन। महाधिवेशनको तयारीमा राप्रपा, कार्यतालिका बनाउन समिति गठन, कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित। अख्तियार प्रमुख सहित उच्च पदस्थलाई धम्क्याउने पाठकलाई थुनामा पठाउन आदेश, नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका सीईओ ज्योति पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश। लेखनाथमा यातायातकाले शुभारम्भ, बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा 3 जना घाइते, कास्कीमा 27 फरार प्रतिवादी एकै दिन पक्राउ, 48 लाख रूपियाँ जरिवाना असुल हुने। अवस्था हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0665905511।
5: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
6: संस्थाका विशेषताहरू:
5: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
6: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
5: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्ट का आधुनिक ल्याबहरू।
6: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशिप विजेता,
5: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
6: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप।

0: ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
1: पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
0: विस्तृत जानकारीका लागि
1: न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एण्ड होटल म्यानेजमेन्ट
0: नदीपुर पोखरा
1: फोन 0615702100 र 5853007
2: बी द ग्यालेक्सियन्स फिल द डिफरेंस डेडिकेटेड टु एकेडेमिक एक्सीलेंस सिन्स 1994
3: वर्षा यदि सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि जाउँ त्यतै
5: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
6: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0655707044
7: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
8: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर
9: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ अब यो समस्या निको नहुने रोग होइन निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन् त्यसैले चिन्ता नलिनुहोस्
8: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ
9: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ
8: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
9: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0654142333 मोबाइल 9867168887
10: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
3: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
3: हाम्रा विशेषताहरू
2: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
3: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
2: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
3: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
2: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560262।
4: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
5: तर महँगो होला नि?
4: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
6: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
7: बाराही अल्मुनियम अब यूपीभीसी को साथमा।
6: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क बाराही यूपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
8: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
9: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
8: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
9: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
8: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
9: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562 62452।
10: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
11: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
10: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
12: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
9: मोबाइल 98560 55 77।

0: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
2: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
4: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
5: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0-65414-377 र 98-65-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
6: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
7: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
6: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
7: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
6: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
8: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
9: बरेली टेलर्स, दुलेगौंडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98-4160-80-29। दमौली शाखाको लागि सम्पर्क 98-0-67-13-425।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समियो कटेज बाईको होटल टाइटेनिक छ, गोङ्गोबु बसपार पछाडिपट्टि।
11: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोस्ते महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गोङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98-4-61-16-878, 98-2-35-52-7-63।

0: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुले गौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। SEE 2081 मा संस्थागत तर्फ तनहुँमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
1: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
2: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 065-4-14-285 98-560-35-497 र 98-560-34-885 मा सम्पर्क गर्नुहोस्।
3: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा। खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 मा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
4: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र SEE 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
3: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 मा कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6 फोन नम्बर 065-570-239 मोबाइल 98-560-63-636।
0: इट्स न्यू गैलेक्सी टाइम।
5: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
0: संस्थाका विशेषताहरू:
5: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
0: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
5: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू।
0: हिसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशिप विजेता,
5: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
0: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
5: पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
0: विस्तृत जानकारीका लागि
5: न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एण्ड होटल म्यानेजमेन्ट
0: नदीपुर पोखरा।
5: फोन 061-570-210 र 585-307।
6: बी द ग्यालेक्सियन्स, फील द डिफरेंस, डेडिकेटेड टु एकेडेमिक एक्सीलेंस सिन्स 1994।

नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो।
4: नोटेटाङ जिमिठो जिङ्गु मातृभाषा सट्टाङ शुक्रबार बोहनी च्याउ बजे झिमी भाषा जगे नयाटा झिमी प्रयास आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषद र शुक्ला गण्डकी एफएमयू सहकार्य न्यानी सात पेटा अनुरुद्ध सुभया
5: सकेस्ता जोजलप्पा जी ज्ञान नारायण श्रेष्ठ ख मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान ढ्याउ जिमी आदिवासी जनजातीय नारा ड आ छिपुण्डा जिन नुयाटङ अब जिमिटु ठाउँ भ्याए ढ्याउ नपाए श्रृङ्खलाए छिपुङ सकेस्टा एक एक लसकुस ठोज्याज सकने शुक्रबार बोनी च्याउ बजे शुक्ला गण्डी एफएम गुनेको दशमलव खुब मेगा हजे प्रसारण ज्याचुन्न रेडियो ध्वनि तरंग नपाङ शुक्ला गण्डकी FM.com जिमी पात्रो र नेपाली पात्रो एफसी उहाँलिन जिपुण्डा विश्व डाङ्गालङ्गी नेफेना रेडियो ध्वनि तरंग आधिकारिक फेसबुक पेज शुक्ला गण्डकी एफएम गुनेको थोप्ला खु मेगा हज र शुक्ला गण्डकी च्याटु युट्युब च्यानल न छिपुसु मालु बेला ठो कार्यक्रम नेफेना ठो ज्याजय प्रायोजक असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी पेउ दुलेउडा ख भ्या संस्कृति संरक्षण र प्रबोधन याटा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकी नपाङ सहकार्य याली ठोज आज डकाउ ठोस्या न्यौ हप्ता नपाए शुक्रबार खुनु बिख नखा बिस्का जात्रा सम्बन्धी खा या डिल आ अरिदेव न्याय पूजा सेवाकोषे निपेको साधारण सभा र हिङेको अधिवेशन सम्बन्धी विषय यही खा र जिमी अरिदेव न्यावा पूजा सेवाकोषे नपाए नाय आनन्द सुन्दर श्रेष्ठ ङ रचना याटु नेपाल भ्याए म्या सम्बन्धी रचयिता आनन्द सुन्दर नपाङ स्वाली खाँ टेटा जिगाचाङ न्यास वैशाख हिङ खुनु वाङ खुनु हिङगुनु वाङ खुनु जिमी अरिदेव न्यापोचा सेवाकोषीय साधारण सभा तथा हिङिङ अधिवेशनी नायब बेलबहादुर श्रेष्ठ नकु रमेश कुमार श्रेष्ठ छान्जे राजुराम श्रेष्ठ दामरी अमृत कुमार श्रेष्ठ नकु छान्जे सोम प्रसाद श्रेष्ठ दुर्जपुङ धनबहादुर खड्की ध्रुव कुमार मल्ल प्रकाश श्रेष्ठ देवेन्द्रमान श्रेष्ठ रूप कुमार मल्ल लक्ष्मी श्रेष्ठ चन्द्रकला श्रेष्ठ तेज नारायण श्रेष्ठ चयनजुल ढासकिनी लेखा समिति संयोजकै टीकाराम श्रेष्ठ र दुर्जपुङ बुद्धिसागर श्रेष्ठ शर्मिला श्रेष्ठ जिल्ल ठोज्याज जुगु नायकत्वै ज्याचुङ डौख र सञ्चालन छान्जे राजुराम श्रेष्ठ याचुङ जिमी धिमी बाजा टोली धिमी ठ्याली ज्याजय लसकुसी याल पेमा नानी पिसुङ लिका बयाएर कुटुम्ब म्याई प्याखाल भ्याली छापो डगुल ठोज्याजै अरिदेव न्यापुज ए नपाए नाय आनन्द सुन्दर श्रेष्ठ रचना याटु नेपाल भ्याए डगाटु म्या ङ्याङ्गा बिल आनाटा ठङ ठो ज्याजए पहाङ डगाटु ड ठो म्यागो वोखुनु सकसिय ध्यान खिचाचु डौघ म्यागो ए भाव आए परिस्थिति नपाङ असाध्य मिलेज्यू डौघ छ्या ढासकिनी आ ल्यासे ल्यामपुङ विदेश वाचु ड छे ज्याचा जिर्चा डकट सञ्चमरु सा सञ्चमरु बेटी वास्तव याटा हिङे पुन मरु जाचा जेचाटा मफ बेटी जा ठ्याली नकेपुन्न मरु मनुषिसा घाटे वानी पुन्न मरु ठो म्याए भ्या गङ्गे डौख म्याए रचना याईमा रचनाकार आनन्द सुन्दर श्रेष्ठ ये ठौ खा या डिस नपाए नाय आनन्द सुन्दर श्रेष्ठज्यू ठो म्यागो रचना या बेटी छिए नुए गङ्गे सोच वैली रचना या डिल या डिउ ख ध्याजी देसिन् न
6: सकसिता जोजलप्पा जुन जुन मेग जिन डकाउ ख ठो मेग चाहिने आए जे परिस्थिति जुन ड वे अनुसार जी जुन मने खा मेटु ल यथार्थ ठो जी थङ्गे यथार्थ न ख वे जानी ठो मेग जिन छौ सिर्जना याँ त छाडा सकिने जे काम ह्यापुङ जे मचा खचापुङ अब थौदे मरु छे मरु ओ बिटी घैजे नानी लसकिने जब थौ मचा खचापुङ थौ हन्ने मरुसिनी जाचा माङ बाजुकुन डसिनी एक खाम हेटे नानी मने छेन सुन्ने जे नानी छेन सुन्ने अब छौ क्या बु पु सक्कनी बाज दे ज्यासाने पनि मरुसिनी जाता जिर्जा साने फेरि खान मजुल वजुको मको जी नखा छखा पनि ऐटु जे नानी जब मस्त पनि मरुसिनी ठौ काम्याटु मरुसिनी छु छपे छपटु मजे नानी नच नाय बाजु ज्ञान नारायण धाउठियाटु ठो चाहिँ मेला पातो आउँले न मरु ऐ सुन्ने ड मुनु सिउले न घाटी टक यङ्गे पुन मरु उस्तै परिचय मिस्तपु वाने माले अवस्था ज्याता दिर्जापु वाने माले अवस्था दो यथार्थ ख देशे अब जाठै नगे पुन मरु छे सञ्च मरु ढासा किने माम्बा सञ्च मरुको ढासा किने जाठै नगे पुन मरु थै अवस्था ड वास्त अगाडि बुन मरु गगुली ठाकु कास अनि ठाकु अवस्था जुन ड ओ अनि जु मने ओ खा मेटु ल खा मेटिन छौ मेघ डकेन्नु जिङ नकासाका अवस्था न छापु मरु अब जब छापु मरु मन त छापु मरु छि नि अनि छु छापेन
5: जिमी बाला बाला
6: अब जी
5: सकनी
6: ओ खनि त ओ ध्यान जी बा बु क्या बाँझ ड अब ज्यासाले मफ बामा पनि ढासिनी आशै आशै चौले गोले उठौ कामे ढै आस हो मिखाटाङ खोबी द सकसी माम्बा पिनी मरु कामे आँखा पन्ट वहाँ गुलिङ कमेटा वहाँ गुलिङ खाडिय मुलुकेन ड गुलिङ अस्ट्रेलिया अमेरिका गाँ गाँ युरोप थ्याना ठौ मचा खचा पुङ वास्तवमै ऊ भुक्त भोगी पनि थाहा र जी आफै नै छोकेर जो मचा खचा न पिन्ने ड जिता अब ऊ पनि पिन्ने आँखा पन्ट वहाँ गुलिङ ज्यासन त वहाँ तर छुजे नानी ढाँचा किनी मने ऊ खुसी मजे नानी छु त्यो नखा चखा उसले असाध्यै म छपेन हानी अनि ठपुन्ट भइज ज्यासाने म फसा किनी थौ मस्त हन्ने मरुले छुछु छुछु खाँपु मने मेटेन हानी उसले जाने आपाटो म छपेन हानी छु उही भाव जो मने हो ल ओसिनी ऊ मेघ जिन चुवाई खो
5: ठो म्याच छिङ ठाना निङे त मिलेजेन ल
6: मिलेजेन ठो मेघ छ मै ठो मेघ चाहिँ जु शब्द रचना जु ख हुन्छ ठिकै संगीत प्रविधि विज्ञान अब टेक्नोलोजी जुन विकास जान वही अनुसार ठो चाहिँ संगीत चाहिँ एआईएन डको संगीत ख तर शब्द रचना जु ख ओ शब्द रचना जु भाव जु ख ठो निङे त मिलेजेन
5: ठो म्याट संगीत ब्याली गायककार पिनी सब्याली न निङेता मिल्दैन नि
6: मजाए मिलेजेन छ्याटा छ किनी अब विज्ञान प्रविधि जुन विकास ज्या जुन जु वही कारण सजिलो न जुल अब शब्द रचना चैसिनी ठ्याक्क घै खाले संगीत बेख ओ आफै एरेन्जेन हानी जिन डकाउँठो मेघ एकैसै मने भएको ल अख्नु जी अधिवेशन अरिदेव ने पूज सेवा कसै अधिवेशनजूले जी ग्याङ्गा हुन्छ ठो मेघटा चाहिँ नि जी नगरपालिका प्रमुख नगर प्रमुख न ठोटा चाहिँ नि सार्वजनिक यागु खो कार्यक्रमे जी कार्यक्रमे र एकैसै मने भएको ल जी टा के ढाजुकी जाप माम्बुवा पिसाङ सकैसै मने भएको ल ठो गीतटा
5: ठो म्यागोटा युट्युब टेलिन सकस
6: जेना जी प्रयास यहाँ छन् छ्याएर अझै ठोसले शब्द पनि भइस मगाल ढेर्न पासा बिसङ जिता सल्लाह बेबिसन ढेर्न शब्द भइस कमजुलो अझै भइस मेघ जम्मा तीन मिनट अठार सेकेन्ड जुकुन ड ऊ सौ मिनट होइन सौ मिनट जुकुन ठो मेघ ड छोटा भइस अझै शब्द पनि मिलाएमा उड नि जिङ अझै प्रयास यहाँ टाङ र ठो बाला जोसिनी जुकुन ठोटा युट्युब त्यही ज्या सान्तान जी
5: ओ म्या सकस्ट निङा दिसन् न
6: जेना।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दोलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिकाबाट 10 घरमाथि,
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98-644-35-031।
3: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त 1-2 रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
6: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौंडाको बनकेवा चोकमा रहेको सिबाई स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
3: ए हो र, जाउन त त्यसो भए।
6: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
5: प्रोपराइटर विवेश गुप्ता, सिवाय किराना पसल, शुक्ला गण्डकी 4, मेन रोड, दुलेगौंडा, तनहुँ।
6: मोबाइल 98-1-41-19-634 र 98-058-23-058।
7: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार, तनहुँ।
6: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
0: मोबाइल नम्बर 98-261-52-067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
9: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
11: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
12: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
13: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
12: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
14: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
15: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
12: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
15: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
11: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
16: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल,
11: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी चार, बीपी चोक,
16: प्रोप्राइटर प्रकाश न्यौपाने। संपर्क 0658 570 225, मोबाइल 98560 33 878, 98461 56 58।
17: मेरिया मैने, कस्तो राम्रो गहना!
18: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
12: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
16: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल,
11: नयाँ तथा पुराना हरेक डिजाइन का सुन चाँदी का गर गहना,
16: शुद्ध सुन तथा चाँदी का गर गहना,
11: छापा वाला सुन चाँदी का गर गहना,
16: राशि अनुसार का पत्थर,
11: कम्प्युटर तौल प्रविधि,
16: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
11: बिना रसायन 24 क्यारेट का गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
16: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
11: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067 25 229,
16: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087 69 70 142।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ,
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847162068,
6: 9857062068।
8: ए नानीको बुवा, आज त नयाँ सन्देश सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
9: ढुक्क भाउन हो बुढी, फ्रेस आउँ जति भन्छ क्यारे, ल्याई त हाल्छु नि।
8: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकैमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
9: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
8: होम डेलिभरीको पनि व्यवस्था छ।
0: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560078।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो, द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
10: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
2: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
10: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
10: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिक द्वारा दैनिक फिजियोथेरापी 24 घंटा परामर्श सहित को फार्मेसी सेवा साथै निःशुल्क होम डेलिभरी।
11: थप जानकारी को लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
12: शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गंडकी एफएम 97.6
1: कसले कुन बुदामा कुन कुरा राख्ने हो?
2: संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसङ्गत?
3: हरेक पार्टीका आफ्ना विचारहरू हुन्छन् र ती विचारहरूलाई समेट्न ताजा किसिमको चुनाव आयोग जरुरी हुन्छ। जेएनजीले भनेको पनि त्यही हो।
2: वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी र आफ्नो चीन भ्रमण सफल भएको ट्रम्पको दावी, तर भएन ठूला व्यापारिक सम्झौताको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। चीनसँग व्यापार सम्झौता भएको भनिए पनि त्यसबारे विस्तृतमा खुलाइएको छैन। फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ताइवानको विषयलाई लिएर चीनसँग द्वन्द्व हुने आफूलाई नलागेको प्रतिक्रिया दिए। चिनियाँ राष्ट्रपति शी जिनपिङले आफूसँग ताइवानको स्वतन्त्रताबारे बेजिङको विरोध जनाएको तर आफूले त्यसबारे कुनै प्रतिबद्धता नजनाएको उनले बताए। चीनले कडा विरोध जनाउँदै आएको ताइपेईलाई अमेरिकी हतियार बिक्रीको विषयमा छिट्टै निर्णय लिइने ट्रम्पले बताएका छन्। उनले होर्मुज जलमार्ग खुलाउने विषयमा आफूले चीनसँग कुनै सहयोग नमागेको र त्यो आवश्यक पनि नरहेको बताएका छन्। बेजिङबाट बीबीसी संवाददाता लरा बिकर भन्छन्, फर्कनु अघि राष्ट्रपति ट्रम्पले चीनको सहयोग चाहिँदैन भने। भ्रमणका क्रममा र फक्स न्यूजसँगको अन्तर्वार्तामा पनि उनले सीले इरान युद्धमा सहयोग गर्ने बताएका थिए। संवाददाता लरा बिकरको भनाई, वाशिङटनले क्युवाका पूर्व राष्ट्रपति राहुल क्यास्ट्रो विरूद्ध फौजदारी मुद्दा चलाउने प्रक्रिया अघि बढ़ाएको अमेरिकी संचार माध्यमले जनाएका छन्। 94 वर्षका राहुल क्युवाको क्रान्तिका नेता फिडेल क्यास्ट्रोका भाइ हुन्। उनीमाथि 30 वर्ष अघि गैर सैनिक विमान खसालेको आरोपमा हुन लागेको अभियोजन अमेरिकाको अदालतले स्वीकृत गर्न बाँकी छ। एक मानवीय सहायता निकायले प्रयोग गरेको विमानले हवानामा प्रोपोगाण्डाका पर्चा खसालेको र क्युवाको हवाई क्षेत्र उल्लंघन गरेको दावी गरिएको थियो। भारतमा सरकारले सञ्चालन गरेका इन्धन बिक्री केन्द्रहरूले 4 वर्षपछि पहिलो पटक तेल र ग्यासको मूल्य बढ़ाएका छन्। इरान युद्धका कारण विश्वभरि नै तेलको मूल्य र लागत बढ़ेसँगै भारतको विदेशी मुद्रा संचितमा दबाव शुरू भएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारत पम्पहरूमा तेलको मूल्य बढ़ाउने ठूला अर्थतन्त्रहरूमध्ये अन्तिमतिर पर्छ। इन्धनको मूल्य बढ़ेसँगै ठूलो जनसंख्या भएको भारतमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ने चिन्ता शुरू भएको छ। उत्तर पश्चिमी पाकिस्तानका अधिकारीहरूले एउटा सैनिक पोस्टमा लडाकुहरूले आक्रमण गरेर 8 जनाको ज्यान लिएको बताएका छन्। घटनामा अन्य 35 जना घाइते भएका थिए। अफगानिस्तानको सीमा नजिक सशस्त्र विद्रोहीहरूले सैनिक भवनमा गाड़ी ठोक्काएपछि गोली चलाएका थिए। जवाफी भिडन्तमा 9 आक्रमणकारी मारिएको विवरण आएका छन्। अफगानिस्तानले विद्रोही समूहहरूलाई आश्रय दिएको पाकिस्तानको आरोप काबुलले खण्डन गर्दै आएको छ। र भारतीय अर्बपति गौतम अदानी र उनका भतिज सागरले अमेरिकामा दायर भएको एउटा ठगी मुद्दा टुंग्याउन 1,80,00,000 अमेरिकी डलर तिर्ने सहमति गरेका छन्। भारतका सबैभन्दा ठूला उद्योगपति मध्येका अदानीमाथि भारतीय अधिकारीहरूलाई घुस दिएको र अमेरिकी लगानीकर्ताहरूलाई भ्रममा पारेको आरोप लागेको थियो। मुद्दाका पक्षहरू बीचको सहमति अदालतबाट स्वीकृत हुन बाँकी छ। यो बीबीसी नेपाली सेवा हो।
5: साझापखमा पुनः स्वागत छ। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न सरकारले अघि बढ़ाएको प्रक्रियाप्रति कतिपय जेएनजी प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। बहसपत्र तयारीका लागि गठित कार्यदलले आज जेएनजी प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको थियो, तर सरकारको संविधान संशोधन सम्बन्धी दृष्टिकोण र कार्यदलको कार्यशैलीप्रति प्रश्न उठाउँदै 25 जेएनजी प्रतिनिधिहरूले उक्त छलफलमा भाग लिन अस्वीकार गरे। एक रिपोर्ट। असन्तुष्ट जेएनजी प्रतिनिधिहरूले छलफलको पूर्व शर्तका रूपमा पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारसँग आफूहरूले गरेको सम्झौतामा उल्लेखित संविधान संशोधन सुझाव आयोग गठन लगायतका माग अघि सारेका छन्। सरकारले एकलौटी रूपमा बहसपत्र कार्यदल बनाएर आफूहरूसँगको उक्त सम्झौता कार्यान्वयनको बाटो नरोजेको उनीहरूको भनाइ छ। कार्यदलसँगको आजको बैठक अस्वीकार गर्ने मध्येका माजिद अन्सारीले सरकार स्वयं संविधान संशोधनका विषयमा स्पष्ट नभएको टिप्पणी गरे।
1: गभर्मेन्टले चाहिँ हामी यो यो कुरामा छलफल चाहन्छौँ भन्दा त्यो त स्पष्ट बनाइदिएको छैन. विषयवस्तु स्पष्ट नभइसकेपछि हामी जान सक्दैनौँ. त्यो छलफलको आधार त दिनु पर्यो नि त. अनि तीन मिनट भित्रमा कसले कुन बुदामा कुन कुरा राख्ने हो, इफ गभर्मेन्ट रिकग्नाइज हामीलाई पोलिटिकल फोर्सको रूपमा भने पोलिटिकल फोर्समा पोलिटिकल फोर्सलाई जसरी ट्रिट गरिन्छ त्यसरी गभर्मेन्टले हामीलाई ट्रिट गर्नुपर्छ.
5: जवाफदेहिता र पारदर्शिताको माग सहित शुरू भएको जेएनजी आन्दोलनको मर्म विपरीतका कदम आफूहरूलाई स्वीकार्य नहुने उनीहरूको भनाइ छ. बैठकमा भाग लिन अस्वीकार गर्ने जेएनजी प्रतिनिधिहरूले कार्यदलले औपचारिकताका लागि मात्रै आफूहरूलाई छलफलमा बोलाएको आशंका पनि व्यक्त गरेका छन्. जेएनजी प्रतिनिधि मोनिका निरौलाले बीबीसीसँग भनिन्,
6: यो चाहिँ एकदमै प्रक्रिया पनि बुझ्न सकिएन र यसको अवधारणा यसको चाहिँ सीमितता यसको स्कोप पनि बुझ्न सकिएन. होइन हाम्रो पहिलो माग भनेको पारदर्शिता हो. को चाहिँ टेबलमा हुन सक्छ, को चाहिँ टेबल बाहिर छ र किन बाहिर छ, होइन र टेबल बाहिर भएका जेएनजी युवा देशभरिका जेएनजीको आन्दोलन हो नि त यो. त्यही भएर देशभरिका जेएनजीको आवाज चाहिँ कसरी समेटिन्छ भन्ने स्पष्टता र पारदर्शिता भए
5: जेएनजी अगुवाहरूले छलफलमा भाग लिन अस्वीकार गरेपछि बहसपत्र तयारी कार्यदलका संयोजक असीम शाहले नवयुवाहरूको पुस्ताबाट लिखित तथा मौखिक दुवै माध्यमबाट सुझाव संकलन गर्न खोजिएको बताएका छन्। 25 जनाले बहिष्कार गरे पनि अन्य केही जेएनजी प्रतिनिधिहरूले भने छलफलको निम्तो स्वीकारेका थिए। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार आजको छलफलमा जेएनजी आन्दोलनका घाइते सहित 52 जनालाई आमन्त्रित गरिएको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय सभाका पूर्व सांसद तथा संविधान सभाका सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसंगत छन् भनेर सोधेका छौं।
3: उनीहरूको अहिलेको चिन्ता र सरोकारको कुरा ठिक हो भन्ने मलाई लाग्दछ, किनभने अस्ति व्यक्तिगत रूपमा बोलाउँदाखेरि म पनि त्यसमा सहभागी भएको थिएँ। 12 विषयवस्तु उनीहरूले चाहिँ खुट्याएका छन् तर विषयवस्तुको बारेमा उनीहरूको कुनै धारणा छैन। केवल उनीहरू के भन्दछन् भनेदेखि तपाईँहरूको यसबारेमा 6 मिनटमा तपाईँहरू यो दृष्टिकोण बनाएर चाहिँ हामीलाई भन्नुहोस् भन्नु भन्छन्। त्यो कुरा त अब सम्भवै छैन। एउटा कुरा हामीले पहिले काँग्रेस र एमालेको बेलामा सरकार बनाउँदाखेरि संविधान संशोधन गर्छौं भन्ने दोस्रो बुदामा राखिएको थियो संसदमा भन्दाखेरि। त्यो बेलामा पनि हामीले के भनेको थियौँ भनेदेखि काँग्रेस र एमाले बनाउने संशोधनहरूमा अरू पार्टीहरूको सहयोग हुँदैन भनेका थियौं। अहिले पनि ठ्याक्कै त्यही कुरा भइरहेको छ। राष्ट्रपा एक्लैले अहिले राष्ट्रपा भनौँ वा चाहिँ अब बालिनजीको चाहिँ के छ भने कार्यदलले चाहिँ यो काम गरिरहेको छ तर त्यसमा चाहिँ के छ भने अरू पार्टीहरूलाई जोड्न खोजिरहेको छ। त्यो त्यस किसिमले चाहिँ संविधान बन्छ र संविधान चाहिँ यो बनाउन सकिन्छ भन्ने मलाई लाग्दैन। किन भन्नुहुन्छ भने हरेक पार्टीका आफ्नो विचारहरू हुन्छन्, ठूलो भए पनि सानो भए पनि, र ती विचारहरूलाई समेट्नको लागि चाहिँ एउटा चाहिँ साझा किसिमको चाहिँ सुझाव आयोग जरुरी हुन्छ। अहिले जेएनजीले भनेको पनि त्यही हो, त्यही माग गरेको जस्तो लाग्छ। आयोग वा कार्यदल जे बनाए
7: तर अधिकारीजी यो बहसपत्र बनाउने कार्यदलले सबै पक्षलाई समेटेर बहसपत्रको विकास गर्न खोज्दाखेरि चाहिँ समस्या हुनुको कारण चाहिँ के देख्नुहुन्छ त तपाईँ?
3: अनि त्यसमा सबभन्दा ठूलो कुरा नै के छ भन्नुहुन्छ भने यो बहसपत्र चाहिँ राष्ट्रपाको दृष्टिकोणबाट चाहिँ बनाइएको छ। उनीहरूको कुरालाई त्यसमा चाहिँ जस्तो उदाहरणको लागि भन्नुहोस् न, त्यसमा के छ भनेदेखि त्यो कुरा भए पनि नलुकाइकन भन्नु पर्दाखेरि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा कार्यकारीको चाहिँ तर्फ चाहिँ ढल्काउने खालको, त्यस्तै गरेर तपाईँको संसदलाई चाहिँ पूर्ण समानुपातिक बनाउने खालको त्यतापट्टि उनीहरूको चाहिँ काम भइरहेको जस्तो देखिन्छ। जसले गर्दा के हुन्छ भन्नुहुन्छ भने हाम्रो जुन संसदीय प्रणाली, हाम्रो जुन देशको विविधतापूर्ण अवस्था छ र जुन हाम्रो जियो पोलिटिकल सिचुएसनमा जुन किसिमको चाहिँ हामीहरूसँग नजिकको देशहरूसँग अथवा साउथ एसियाका देशहरूसँग चलन चल्तीको जुन शासन पद्धति छ त्योभन्दा टाढा गएर बनाउने जुन उनीहरूको सोच भइरहेको छ त्यो प्रष्ट रूपमा झल्किन्छ। तर त्यसलाई अहिले आवरणमा राखिएको छ तर वास्तवमा त्यही तर्फ चाहिँ उन्मुख भएको मैले चाहिँ त्यो महसुस गरेँ।
7: तपाईँले भन्नुभएको चाहिँ सरकारको समग्र दृष्टिकोणमाथिको प्रश्न हो, यो प्रक्रियाको मात्रै कुरा होइन?
3: होइन होइन, तर त्यसमा बाँकी अरू दलहरूले कसरी सोच्छन्, अरू राजनीतिक सबै किसिमका व्यक्तिहरूले अन्तिममा गएर संविधान संशोधन गर्दाखेरि त एउटा दृष्टिकोण बन्ला, तर अहिले उनीहरूको कोसिस चाहिँ त्यसमा भएको प्रष्ट देखिन्छ।
7: तर अब सबैले संविधान संशोधनको खाँचो पनि देख्ने, हिजो काँग्रेस एमाले पनि गर्न खोज्या हुन्, जेएनजीको माग पनि त्यो थियो पुनर्लेखन गर्न आयोग बनाऊ भन्ने, तर सबैसँग छलफल गरेर बहसपत्र तयार पार्न खोज्दा शंका पनि गर्ने भन्ने पक्ष पनि त छ नि। फेरि
3: मैले त्यसै भएर भने नि आवरणमा उहाँहरू त्यो भन्नुहुन्छ, तर भित्री तहमा चाहिँ के छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक सांसदकै उहाँहरू कुरा गर्नु भएको छ। त्यस किसिमको कुरा भयो भने जनताबाट टाढा भएको अप्रत्यक्ष रूपको चाहिँ संसद बनाउने र चाहिँ प्रत्यक्ष कार्यकारीबाट चाहिँ रूल गर्ने जुन कोसिस भइराखेको छ त्यो चाहिँ तपाईँको नेपालको निम्ति धेरै घातक हुन्छ भन्ने मलाई लाग्छ।
7: अब यो प्रक्रिया जसरी उहाँहरूले अगाडि बढाइराख्नु भएको छ नि, यो प्रक्रियामा अब आज केही जेएनजी प्रतिनिधिहरूले विमति राखे, यो प्रक्रिया यसै गरी अघि बढ्यो भने यसले समाधान दिन्छ कि अरू केही समस्या पनि निम्त्याउन सक्ने देख्नुहुन्छ तपाईँ? त्यसो भए
3: अहिलेकै अवस्थामा यसै गरेर गरे भने यसले ध्रुवीकरण गर्छ होला, मुलुकलाई नै ध्रुवीकरण गराउँछ होला। संविधानको संशोधनमा उहाँहरूको जुन चासो देखियो, जुन किसिमको दृष्टिकोण देखियो, त्यसले ध्रुवीकरण नै गर्छ भन्ने मलाई लाग्छ।
7: यो कार्यदलको संयोजकले नै के भन्नुभयो आज भने प्रधानमन्त्रीको सचिवालयले दिएको विवरण अनुसार यो छलफलमा भाग लिनु चाहिँ यसका सबै पक्षको अधिकार पनि हो, दायित्व पनि हो, हामीले चाहिँ केवल बहसपत्रलाई पूर्णता दिन खोजेका हौ भन्ने उहाँको कुरा छ।
3: उहाँहरूले जे भने पनि उहाँहरूले के दृष्टिकोण छ भने हामीसँग जनादेश छ 182 जनाको, हामीले भने अनुसार हुनुपर्छ र त्यो हामीले भनेको कुरा के हो भनेदेखि कार्यकारी प्रमुख चाहिँ प्रत्यक्ष रूपमा निर्वाचित हुनुपर्छ, यसको अभिष्ट आन्तरिक अभिष्ट यही नै हो। र अर्को चाहिँ के छ भन्ने हुन्छ भने यो चुनाव चाहिँ प्रत्यक्ष रूपमा चाहिँ संसदको चुनाव नगर्ने किसिमको चाहिँ उहाँहरूको सोच छ, एफपीटीपीबाट चाहिँ नजाने किसिमको उहाँहरूको सोच छ। त्यसले यो मुलुकलाई चाहिँ के छ भने जनताबाट चाहिँ संसदलाई टुटाउँछ र जनताले चाहिँ जनता केन्द्रित कुरा होइन, यो के छ भने शासन केन्द्रित कुरा भइरहेको छ भन्ने मलाई लाग्छ।
2: उनी थिए वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी। अब एउटा प्रसंग संक्षेपमा, राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको 3 महिने निलम्बन फुकुवा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र एन्फा पदाधिकारी बीच आज मन्त्रालयमा भएको छलफलपछि कुनै शर्त बिना निलम्बन फुकुवा भएको एन्फा प्रवक्ता सुरेश शाहले बीबीसीलाई बताए। नियम विपरीत बलपूर्वक अर्ली इलेक्सन गर्न खोजेको भन्दै गत चैत्र 11 गते राखेपाले एन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझपख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सफल भएको दावी गरिए पनि हालसम्म कुनै सम्झौता भएको पुष्टि भएको छैन। ट्रम्पले अमेरिका फर्किनु अघि आफूले चीनसँग गजबको व्यापार सम्झौता गरेको र त्यो दुवै देशका लागि राम्रो भएको बताएका थिए, तर दुई शक्ति राष्ट्रबीच भएको भनिएको सहमतिबारे कुनै पनि थप विवरण सार्वजनिक भएका छैनन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
8: चीनीय राष्ट्रपति सी जिनपिङसँग भेट्न बेजिङ आउँदा ट्रम्पले अमेरिकी प्रविधि र औद्योगिक घरानाका कार्यकारीहरू पनि सँगै लिएर आएका थिए। उनको भ्रमणको प्रमुख विषय दुई देशबीचको व्यापार थियो, त्यसपछिको प्राथमिकतामा मात्रै इरान युद्ध थियो। व्यवसायीहरूले आगामी नोभेम्बरमा सकिन लागेको ट्यारिफ स्थगनको सहमतिले निरन्तरता पाउने र महत्वपूर्ण सम्झौताहरू पनि हुने अपेक्षा गरेका थिए। चीनमा पाएको स्वागतबाट प्रभावित देखिएका ट्रम्पले सीलाई अमेरिका भ्रमणको निम्तो पनि दिए। ट्रम्पले भ्रमणलाई सफल र सीले ऐतिहासिक भने, तर दुवै पक्षले पनि उल्लेख्य व्यापारिक सम्झौता भएको घोषणा गरेका छैनन्। अमेरिका फर्कँदै गर्दा एयरफोर्स वनमा संवाददाताहरूसँग ट्रम्पले चीनले 200 बोइङ जेट किन्ने सहमति गरेको र थप 750 लागि प्रतिबद्धता जनाएको बताएका छन्। चीनले अर्बौं डलरको सोयाबीन किन्ने पनि उनको भनाई छ, तर चिनिया पक्षले यी कुनै पनि सम्झौताको पुष्टि गरेको छैन। अमेरिका र चीनले एक अर्कामाथि लगाएको ट्यारिफ स्थगित गर्ने यसैको सहमतिले निरन्तरता पाउने वा नपाउने बारेको प्रश्न कायमै छ। ट्रम्पले सीसँग आफूले ट्यारिफ बारे कुरै नगरेको प्रतिक्रिया संवाददाताहरूलाई दिएका छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: एकान्छी
2: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बस्तार पछाडिपट्टि।
2: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक गङ्गोबु बस्पार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
4: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 मा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
5: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 मा शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
4: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 मा कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6, फोन नम्बर 0965702039, मोबाइल 98563636।
6: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ, पीटीई आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905011।
7: इट्स न्यू ग्यालेक्सी टाइम।
8: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
9: संस्थाका विशेषताहरू,
8: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
9: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
8: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
9: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशीप विजेता,
8: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
9: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशीप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
8: पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
9: विस्तृत जानकारीका लागि
8: न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट,
9: नदीपुर पोखरा।
8: फोन 0615702010 र 5853007।
10: बी द ग्यालेक्सी एन्स, फील द डिफरेंस, डेडिकेटेड टु एकेडेमिक एक्सीलेंस सिन्स 1994।
11: ओइ वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
12: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
13: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
14: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
15: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
16: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौंडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। एसईई 2081 मा संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
17: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
18: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह्न 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 065414285 98560354497 र 98560348485 सम्पर्क गर्नुहोस्।
15: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौंडा।
19: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
20: पण्डित वा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
21: ओमकार।
20: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
21: ओमकार।
20: अनि घरमा पूजा सामग्री पनि छैन भने
21: ओमकार।
20: या पण्डित वा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
21: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौंडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौंडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
20: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434 छ।
22: नोनी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
23: हो त, एउटा सानो लापरवाहीले सिङ्गो बनाइसका पनि हो।
24: हाम्रो वन, हाम्रो धन, डढेलो बाटो जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
25: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
26: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
27: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
28: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
26: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 065-570-676, मोबाइल 98-560-62-676।
15: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौंडा तनहु। थप जानकारीको लागि सम्पर्क 065414184, 98560268210 र 98560263045।
29: ए
0: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
4: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
5: सम्पर्क मोबाइल 9857065119 र 9864957056।
3: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
6: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
7: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ, कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
25: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
5: विशेषताहरू,
4: विषय विज्ञद्वारा अध्यापन गराइने,
5: अत्याधुनिक प्रयोगशाला,
4: प्रविधि मैत्री शिक्षा,
6: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
4: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444, 543333।
7: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
8: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
7: हो त नि, अब चाहिँ राम्रो भयो।
9: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ?
7: ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
10: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
11: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
12: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
13: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141194, मोबाइल 98560231630।
10: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
15: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
16: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
14: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
17: ए कान्छा बा, कता हिँड्नु भयो छोरालाई लिएर?
18: कता हुनु नि नानी, छोराले एसी सक्यो, यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको।
17: ल कान्छा बा पनि, अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नु भएको? छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा।
18: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
17: दुलेगौडा बजारमै छ नि, तनहु सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ सुरु भएको छ। छोरालाई त्यही लगेर भर्ना गर्नुहोस्। ल फोन नम्बर टिप्नुहोस् त कान्छा बा।
19: फोन 0654140056, मोबाइल 9850603412 र 9860806015।
18: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
17: एसए डाक्टरको अर्को नाम 3 वर्षे कोर्स सिटिबिटीद्वारा मान्यता प्राप्त, एसीमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एसए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने, पढाइपछि राम्रो तलबको व्यवस्था, ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने, आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने, सरकारले प्रत्येक वडामा अनिवार्य ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने, त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
20: सुन्नुहोस् है, फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गतेसम्म।
21: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
22: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
21: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
23: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
24: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
25: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
26: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
25: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
26: हाम्रा विशेषताहरू
25: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
26: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
25: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
26: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
25: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 9856062565।
26: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
18: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
26: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
18: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
26: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0564142733, मोबाइल 9868168887।
26: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
27: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143477, र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
0: बुझ्दैछु तिमी टाढा हुँदैछौ र म अझै पनि यही बसिरहेको छु। कति अजिब छ है, मायामा पनि कहिलेकाहीँ कालदोष लाग्दो रहेछ। त्यही कालदोष जसले दुईजना नजिक भएका मान्छेलाई एकाएक टाढा बनाइदिन्छ।

तिमी टाढा जाओस् भनेर म तिमीलाई माया गर्न छोड्न सक्दिन र नजिक राख्न खोज्दा भाग्यसँग हार्ने डर छ। सायद म यो छेड यतिकै रोक्न सक्थेँ भने यो अङ्गालो यो न्यानो मन कहिले छुट्न दिने थिएन।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 107.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट टाइम किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरज पाण्डेले पोखरा 30 लेखतापमा स्थापना गरिएको यातायात कार्यालय अब त्यहाँबाट अन्यत्र नसारिने बताउनु भएको छ। शुक्रबार यातायात कार्यालय उद्घाटनपछि बोल्दै उहाँले अब यो कार्यालय यहाँबाट उठ्दैन, यहाँबाट कतै जाँदैन भन्दै स्थानीयलाई ढुक्क हुन आग्रह गर्नुभयो। सड़क विभागको नाममा रहेको जमीन भएको हुँदा यातायात कार्यालय रहिरहन्छ कि रहन्न भन्ने आशंका मेट्दै मुख्यमन्त्री पाण्डेले अन्यत्र नसारिने र यातायात कार्यालय लेखनाथमै रहने बताउनुभयो। लेखनाथको पावर हाउसमा यातायात कार्यालय स्थापना भएको छ। मुख्यमन्त्री पाण्डेले राज्यले जनताले भोग्दै आएको अत्याधुनिक सुविधा मुख्यमन्त्री पाण्डेले राज्यले जनताले भोग्दै आएको असुविधा अन्त्य गर्न कार्यालय स्थापना गरेको स्पष्ट पार्दै यो निर्णय कसैको व्यक्तिगत स्वार्थको आधारमा नभएको बताउनुभयो। उहाँले खग राज्यले निर्णय गर्दा आफ्नो घर बनाउने भनेर निर्णय गरेको होइन, राज्यले निर्माण निर्णय गर्दाखेरि आफ्नो घर बनाउने भनेर निर्णय गरेको पनि होइन, मैले अब आफ्नो घर बनाउन भनेर यो काम शुरू गरेको पनि होइन। उहाँले भन्नुभयो जनतालाई सहज सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसै अनुसार कामको प्रारम्भ गरिएको बताउनुभयो। उहाँले यातायात सम्बन्धी सम्पूर्ण सेवा क्रमिक रूपमा लेखनाथबाटै उपलब्ध गराइने जानकारी दिनुभयो। सबै कार्य यहाँबाट दिइन्छ, यातायात कार्यालय यो लेखनाथबाट, तर केही समय लाग्छ किनकि सफ्टवेयरका कुराहरू छन् जुन विभागले हामीलाई दिनुपर्नेछ। उहाँले भन्नुभयो उहाँको अनुसार ट्रायल सेन्टर निर्माण, कर्मचारी तालिम तथा प्राविधिक व्यवस्थापनका काम क्रमशः अगाडि बढाइनेछ। मुख्यमन्त्री पाण्डेले यातायात कार्यालयसँगै ट्राफिक कार्यालयको व्यवस्थापन पनि सरकारले गर्नेछ। गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले आफू मुख्यमन्त्री बनेका बेला लेखनाथमा यातायात कार्यालय स्थापना गर्ने निर्णय कार्यान्वयन हुँदा गर्व लागेको बताउनुभयो। उहाँले आफ्नो कार्यकालको दोस्रो क्याबिनेट बैठकको पहिलो निर्णय नै लेखनाथमा यातायात कार्यालय स्थापना गर्ने रहेको थियो बताउनुभयो। पोखरा 30 पावर हाउसमा शुक्रबार यातायात कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उहाँले आफ्नो कार्यालयमा शुरू गरिएको निर्माण अहिले कार्यान्वयनको चरण पुगेको भन्दै खुशी व्यक्त गरेका छन्। काशी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकेका 27 जना फरार प्रतिवादी एकै दिन पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार विभिन्न स्थानबाट नियन्त्रणमा लिएको। पक्राउ भएका मध्ये 20 जना पुरूष र 7 जना महिला छन्। जिल्ला अदालतले विभिन्न समयमा फैसला गरेर पनि उनीहरू कैद र जरिवाना भुक्तानी नगरी फरार थिए। उनीहरूबाट कुल 4 वर्ष 15 दिन कैद र 48,01,880 रूपियाँ जरिवाना असुल हुन बाँकी रहेको प्रहरी जनाएको छ। पक्राउ परेका सबैलाई आवश्यक कार्यवाही र जरिवाना असुलका लागि शुक्रबार नै जिल्ला अदालतमा बुझाइएको छ। प्रहरीका अनुसार 100 भन्दा धेरै चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। चेक अनादरका 12 जना र केही सार्वजनिक अपराधका 5 जना समातिएका छन्। यस्तै अंश माना चामल मुद्दाका 4 जना र लेनदेन बिगो सम्बन्धी कसुरका 2 जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। बैंकिङ कसुरका 2 जना, सवारी ज्यानका 1 जना र अभद्र व्यवहार मुद्दाका 1 जना फरार प्रतिवादी पनि पक्राउ परेका छन्। अदालतको फैसला कार्यान्वयन गर्ने दण्डहीनता अन्त्य गर्ने अभियान अन्तर्गत उनीहरूलाई पक्राउ गरेको सूचना अधिकारी एवं प्रहरीलाई परिचयको डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो। प्रहरीले फरार प्रतिवादीहरूको खोजी कार्यलाई तीव्रता दिएको उहाँले जानकारी दिनुभयो। काफीको माथि गाउँपालिका नम्बर 5 सुनपदेलीमा हिजो आखिर रहेको अवस्थामा 8 जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले बिहिबार साँझ उनीहरूलाई 2,87,880 रूपियाँ नगद र 4 बोकतास सहित पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको प्राविधिक सहयोगमा वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी न्यायाधीश हरिबहादुर बस्नेतले पक्राउ परेका माथि कानूनी कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाएको जानकारी दिनुभयो। पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरूद्धको कसरो अन्तर्गत जुवा तास खेल्न र सट्टा बाजी गर्न नहुने मुद्दामा अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ। बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। शुक्रबार दिउँसो बागलुङ नगरपालिका नम्बर 13 पैयुम पाटाको सात विशेष स्थित पानी ट्याङ्की पैयुममा सड़क खण्डमा अटो रिक्सा दुर्घटना हुँदा तीनजना घाइते भएका हुन्। साते विषयबाट पानी ट्याङ्कीतर्फ जाँदै गरेको GP020010119 नम्बरको अटो रिक्सा दुर्घटना हुँदा बागलुङ नगरपालिका नम्बर 13 पैयुम पाटाका 40 वर्षीय दिपेन्द्र पाण्डे र सोही ठाउँकी 65 वर्षीय दीपा पाठक र 72 वर्ष डम्बर कुमारी रिग्मी घाइते हुनु भएको हो। घाइते पाण्डे अटो रिक्सा चालक हुनु। घाइते पाण्डेको बायाँ हात र खुट्टा पाठकको शरीरका विभिन्न भाग र रिग्मीको हात खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलजन थापाले जानकारी दिनुभयो। घाइते पाठकको अवस्था गम्भीर रहेको छ। घाइतेको अहिले धौलागिरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अटोमा चारजना सवार भए पनि एकजनाको अवस्था भने सामान्य रहेको थापाले बताउनुभयो। चीन र भारत जोन कालीगण्डकी कोरिडोर अन्तर्गत म्याग्दी कर्णपूर्ण गाउँपालिकाको महावीर रवीर कोटमा विस्फोटक पदार्थको सहायतामा पहाड़ काटेर सड़क फराकिलो पार्न थालिएको छ। बेनी जोनसन कोरोडा सड़क आयोजना कार्यालयले अन्नपूर्ण गाउँपालिका 6 भीरकोटे र 87 पर्ने महावीरको पहाड़बाट सड़क फराकिलो पार्न 7 करोड़ बढ़ी लागतको आयोजना शुरू गरेको हो। आयोजना प्रमुख तेजस्वी शर्माले ठेका सम्झौता गरेको हो। निर्माण कम्पनीले पहाड़मा विस्फोटक पदार्थको प्रयोग गरी सड़क फराकिलो पार्न ड्रिलिङ गर्न थालेको जानकारी दिनुभयो। ड्रिल तर्फ कालीगण्डकी नदी र कुनामा अग्ला कड़ा चट्टानी पहाड़ भएको महावीर र वीरकोटे भीरकाटे क्षेत्रमा सड़क फराकिलो पार्न विस्फोटक पदार्थको सहायता लिनु परेको हो। उहाँले भन्नुभयो, हाल एकदफी रूपमा सञ्चालनमा रहेको यस क्षेत्रको सड़कलाई 2 लेनको 11 मिटर फराकिलो बनाउने र ढलान गर्ने लक्ष्य छ। पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिमा स्कूल अफ हेल्थ एन्ड एलाइट साइन्स सेजका प्राध्यापक डाक्टर विष्णुराज तिवारीलाई निमित्तको जिम्मेवारी दिएको छ। विश्वविद्यालयको दैनिक कार्य सञ्चालन गर्न सहज होस् भन्दै उनलाई जिम्मेवारी दिएको नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा 2083 वैशाख 30 गतेको प्रधानमन्त्री एवं कुलपति स्तर निर्णय बमोजिम तिवारीलाई उक्त जिम्मेवारी तोकिएको हो। तिवारीले बिहिबारबाट पदभार ग्रहण गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताउनुभयो। पूर्वोत्तर विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा मुगलिन सड़क खण्डको स्थलगत अनुगमन गर्नुभएको छ। पछिल्लो समय निर्माण कार्यमा देखिएका समस्या देखिएका व्यवधान र ढिलाइबारे वस्तु स्थितिको जानकारी लिन मन्त्री लम्साल उक्त सड़क खण्डको निरीक्षणमा निस्कनु भएको। पश्चिम एसियामा बढ़दै गएको द्वन्द्वका कारण बिटुमिन तथा अन्य पेट्रोलियम पदार्थको आयात समस्या उत्पन्न हुँदा यस सड़क खण्डको कार्य निर्माण कार्य प्रभावित हुन पुगेको छ। इन्धन र बिटुमिनको अभावका कारण नागढुङ्गा मुगलिन मात्र नभई देशका विभिन्न सड़क आयोजनाहरूको निर्माण कार्य समय सुसारोमा ठप्प भएको अवस्था छ। निर्माण कार्य रोकिनुमा अन्तर्राष्ट्रिय परिस्थिति मात्र नभई स्थानीय स्तरमा हुने अवरोध र ढुङ्गा गिटी तथा बालुवा सहज उपलब्ध नहुन प्रमुख कारण रहेको छ। 2.5 दशकदेखि दुध र दुधजन्य पदार्थको उत्पादन प्रशोधन र बजारीकरणमा क्रियाशील बागलुङ दुध सहकारी संघले मोही ब्रान्डिङ शुरू गरेको छ। 26 स्थापना दिवसको अवसर पारेर संघले जेठ 1 गतेदेखि बागलुङ बजारमा मोही ब्रान्डिङको तयारी गरेको हो। स्थापना दिवसको अवसरमा बागलुङ नगरपालिका नम्बर 2 श्रीनगर टोल स्थित संघको कार्यालयमा आयोजित पत्रकार संघको अन्तर्क्रियामा संघका अध्यक्ष दीपक गौतमले मोहीको बिक्री वितरण गर्न लागि जानकारी दिनुभयो। भारतीय शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न सहकारी संस्थामा कार्यरत व्यवस्थापकहरूको साझा संस्था गठन गर्ने उद्देश्यले को अपरेटिभ म्यानेजर क्लब शुक्ला गण्डकी गठन गरिएको छ। नगरभित्र रहेका करिब 25 वटा विभिन्न सहकारी संस्थाका व्यवस्थापकहरूको आज शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौड़ामा सम्पन्न भेलाले नेपाल बजारकारी सहकारीका व्यवस्थापक मिलन पौडेलको संयोजकतामा सात सदस्य तदर्थ समिति गठन गरेको भेलामा सहभागी व्यवस्थापकहरूले सहकारी क्षेत्रमा पछिल्लो समय देखा परेका चुनौतीहरू व्यवस्थापनमा आवश्यक दक्षता सदस्य सेवाको गुणस्तर तथा सहकारी संस्थाको दिगो विकासका विषयमा छलफल गरेका थिए। सहकारी व्यवस्थापनहरू बीच आपसी समन्वय अनुभव आदान प्रदान तथा संस्थागत सहकार्य क्षेत्र महसुस गर्दै क्लब गठन गरिएको जनाएको छ। नवगठित तदर्थ समितिले संस्थाको विधान निर्माणका लागि 3 सदस्य विधान मसौदा समिति समेत गठन गरेको छ। उक्त समितिले आवश्यक कानूनी प्रक्रिया पूरा गरी चाँडै नै क्लबलाई शुक्ला गण्डकी नगरपालिकामा विधिवत दर्ता गर्ने तयारी अघि बढ़ाएको छ। क्लबले मूर्ति मंगल रिमाल सरोज गौतम तथा टेकनारायण पौडेललाई सल्लाहकारमा मनोनयन गरेको छ। सल्लाहकारले सहकारी व्यवस्थापन नेतृत्व विकास तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा आवश्यक सुझाव र साझीकरण गर्ने विश्वास व्यक्त गरिएको छ। भेलामा बोल्ने सहभागीहरूले सहकारी संस्थाको प्रभावकारी सञ्चालनका लागि व्यवस्थापकहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन्। उनीहरूले व्यवस्थापकहरूको क्षमता वृद्धि बिना सहकारी संस्थालाई प्रतिस्पर्धी प्रविधि मैत्री तथा सदस्य मैत्री बनाउनका कठिन हुने धारणा राखेका थिए। क्लबले आगामी दिनमा सहकारी व्यवस्थापन विधि अनुशासन नेतृत्व विकास सूचना प्रविधि सदस्य सेवा ऋण व्यवस्थापन तथा सुशासन लगायतका विषयमा तालिम गोष्ठी अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ। साथै नगर परिभित्र रहेका सहकारी संस्थाहरूबीच सहकार्य समन्वय बढ़ाउँदै दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादनमा विशेष जोड़ दिइने सचिव तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रो सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारित जेलसम्मको लागि सपरिवारलाई दिनुहोस्। राम्रोसँग झ्याल ढोकाको चुक्को लगाएर सुतौला। औषधि खाना बाँकी छ भने पनि औषधि खाएर सुतौला। साथै शरीरमा गोतल पानी राख्नुहोला। तपाईँ सम्पूर्ण शुभरात्री। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
2: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
3: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
2: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
3: आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
2: प्रोप्राइटर रोशनी श्रेष्ठ।
3: मोबाइल नम्बर 9827109066 र 9840609543।
4: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
5: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
6: ओमकार?
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार?
5: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
0: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
0: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856288587।
11: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856033398 र 9846510950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, हेल्प पोस्ट चोक, आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
12: शुक्ला गण्डकी एफएम 97.6।
13: घटना दुर्घटना
14: कला संस्कृति
13: स्थानीय राष्ट्रिय
15: अन्तर्राष्ट्रिय खेलकुद
16: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
17: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल जेठ महिनाको 2 गते शनिबार, यसै सम्म 2026 मे 16 तारीक ज्येष्ठ कृष्ण पक्षको औंसी तिथि, नेपाल सम्मत 1146। सूर्यदेव बिहान 5:15 भयो भने सूर्यास्त साँझ 6:47 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट ७ खर्ब ५५ अर्ब पुग्यो बेरुजू, वर्षमै थपियो 88.9 करोड़, नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन सरकारको निर्देशन। महाधिवेशनको तयारीमा राप्रपा कार्य तालिका बनाउन समिति गठन, कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित। अख्तियार प्रमुख सहित उच्च पदस्थलाई धम्क्याउने पाठकलाई थुनामा पठाउन आदेश, नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका सीईओ ज्योति पाण्डेलाई रिहा गर्न आदेश। लेखनाथमा यातायात कार्यालय शुभारम्भ, बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा 3 जना घाइते। र कास्कीमा 27 फरार प्रतिवादी एकै दिन पक्राउ, 48 लाख रूपियाँ जरिवाना असुल हुने।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। सरकारी तथा सार्वजनिक खर्चमा मित वित्तीय अनुशासन नहुँदा मुलुकको बेरुजु अवस्था बढ़दै गएको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको 63 औं वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार राज्यको कुल बेरुजु 7,55,17,22,00,000 रूपियाँ पुगेको छ। आर्थिक वर्ष 2081-82 बेरुजु मात्र 88,09,11,00,000 रूपियाँ निस्किएको छ। 2081-82 5,526 कार्यालयको 94,84,50,00,000,00,000 लेखा परीक्षण हुँदा झण्डै 1,00,00,000,00,000 रूपियाँ बेरुजु निस्किएको हो। गत वर्ष करिब 7,33,00,00,000 बेरुजु रहेकोमा 63,12,95,00,000,00,000 रूपियाँ फर्सद भएको र अब कुल 7,55,17,22,00,000,00,000 रूपियाँ बेरेजु बाँकी रहेको महालेखा परीक्षक तोयम रायले जानकारी दिनुभयो। महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाइसकेको छ। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक भएका नयाँ सामग्रीहरू खरिद नगर्न सार्वजनिक खर्चमा मितव्ययिता बनाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र प्रदेशहरूलाई परिपत्र गर्दै अत्यावश्यक भएका सामानहरू नकिन्न निर्देशन दिएको हो। कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, गाड़ीलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन कार्यालयले भनेको छ। कतिपयले प्रयोगमा आइरहेको कुर्सी, दरा, सोफा र कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल र ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मर्मतमा स्वाभाविक खर्च गरी राज्यकोषमा अत्याधिक भार सिर्जना गर्ने गरेको गुनासो आएपछि कार्यालयले खर्चमा मितव्ययिता बनाउन निर्देशन दिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी महाधिवेशनको कार्यतालिका बनाउन कार्य समिति गठन गर्ने निर्णय गरेको छ। शुक्रबार पार्टी कार्यालय धुम्बाराईमा बसेको राप्रपा केन्द्रीय कार्य समिति बैठकले आगामी महाधिवेशनको कार्यतालिका बनाउन उपाध्यक्ष हेमजङ गुरूङ, महामन्त्री धवल शमशेर राणा र सभामन्त्री प्रकाश श्रीमाल रहेको समिति गठन गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्गेले जानकारी दिनुभयो। समितिलाई आगामी कार्य समितिको बैठकमा पेश गर्ने गरी महाधिवेशन कार्यतालिका बनाउने जिम्मेवारी दिएको उहाँले बताउनुभयो। यसै गरी बैठकले आगामी महाधिवेशन समसामयिक राजनीतिक परिस्थिति र हालै सम्पन्न निर्वाचनको समीक्षाका रूपमा जेठ 28-29 गते काठमाडौँमा केन्द्रीय कार्य समितिको बैठक बोलाउने निर्णय गरेको अध्यक्ष लिम्बेले बताउनुभयो। बैठकमा सातवटै प्रदेशको समीक्षा बैठकबाट आएका सुझावहरू सचिवालय महामन्त्री राजेन्द्र गुरूङले प्रस्तुत गरेको र त्यसपछि पनि छलफल भएको उहाँले जानकारी दिनुभयो। उहाँले राप्रपा महाधिवेशनतर्फ उप उन्मुख भएको भन्दै निर्वाचनका कारण स्थगन गरिएका स्थानीय र जिल्ला अधिवेशनलाई निरन्तरता दिने निर्णय भएको बताउनुभयो। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको सदस्यमा उमेश श्रेष्ठ मनोनित भएका छन्। पार्टी सभापति गगन कुमार थापाले श्रेष्ठलाई सदस्यमा मनोनित गरेका हुन्। पार्टीको विधान 2017 संशोधन सहितको धारा 21 उपधारा 4 बमोजिम केन्द्रीय कार्य समितिका सदस्य श्रेष्ठलाई सदस्य पदमा मनोनित गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो। उहाँ यसअघि शेरबहादुर देउवा सभापति हुँदा पनि पार्टीको सदस्य थिए। श्रेष्ठ पूर्व राज्यमन्त्री समेत हुन्। व्यवसायी समेत रहेका श्रेष्ठले शिक्षा कृषि क्षेत्रमा कार्य गर्दै आएका छन्। 2078 मंसिरमा भएको 14 महाधिवेशनमा जनजाति क्लस्टरबाट श्रेष्ठ केन्द्र सदस्य निर्वाचित भएका थिए। पछिल्लो पटक भएको विशेष महाधिवेशनपछि उनलाई केही दिन अघि मात्रै केन्द्रीय सदस्य मनोनित गरिएको थियो। नेपाली कांग्रेसका सभापति गगन थापाले आफू छलफल र संवादमा विश्वास गर्ने बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। हामी चाहिँ छलफलमा विश्वास गर्छौ, संसदमा संवादमा विश्वास गर्छौ। सभापति थापाले भन्नुभयो, हामी आमने सामान्य बहसमा विश्वास गर्छौ, हामी प्रमाणमा विश्वास गर्छौ। परिवर्तन एकैचोटि बनड्याङ भुडुङ गरेर नहुने उहाँले बताउनुभयो। नीति नियम कानून बनाएर परिवर्तन गर्ने कुरो, प्रणालीको परिवर्तन गर्ने कुरोहरू एकैचोटि बडाङ भुडुङ गरेर हुँदैन भन्ने कुरामा विश्वास गर्छौ। यी सबै कुरा इको सिस्टम रहेको बताउँदै विस्तारै विस्तारै हुने उहाँले बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले संविधानले प्रस्तावित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जस्ता मौलिक हक विरूद्ध सरकारले कुनै पनि कदम नचाल्ने स्पष्ट पारेका छन्। उहाँले प्रेस स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत स्तम्भ भएकाले सरकारले त्यसको सम्मान गर्दै र संचार क्षेत्रलाई थप जिम्मेवारी मर्यादित र व्यावसायिक बनाउन आवश्यक पहल गर्ने बताउनु भएको हो। संचारिका समूह नेपालसँग मन्त्रालयमा भएको भेटघाट तथा छलफलका क्रममा संचार मन्त्री तिमल सिन्हाले सरकार प्रेस स्वतन्त्रतामा प्रति पनि पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै संचार माध्यम तथा नागरिक दुवैले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा जिम्मेवारी बोध गर्नुपर्ने जोड़ दिनुभयो। प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने गरी कुनै पनि कदमहरू आउँदैनन् भन्ने तर स्वतन्त्रताको प्रयोग गर्दा सामाजिक उत्तरदायित्व र संवेदनशीलता पनि उत्तिकै आवश्यक हुन्छ। गण्डकी प्रदेशका मुख्य सचिव सुरेन्द्र राज पाण्डेले पोखरा 30 लेखनाथमा स्थापना गरिएको यातायात कार्यालय अब त्यहाँबाट अन्यन्त्र नसारिने बताउनु भएको छ। शुक्रबार यता यातायात कार्यालय उद्घाटनपछि उहाँले बोल्दै भन्नुभयो, अब यो कार्यालय यहाँबाट उड्दैन, यहाँबाट कतै जाँदैन भन्दै स्थानीय ढुक्क रहन आग्रह गर्नुभयो। सड़क विभागको नाममा रहेको जमिन भएको हुँदा यातायात कार्यालय रहिरहन्छ कि रहन्न भन्ने आशंका मेट्दै मुख्यमन्त्री पाण्डेले अन्यत्र नसारिने यातायात कार्यालय लेखनाथमै रहने बताउनु भएको छ। लेखनाथको पावर हाउसमा यातायात कार्यालय स्थापना भएको छ। मुख्यमन्त्री पाण्डेले राज्यले जनताले भोग्दै आएको असुविधा अन्त्य गर्न कार्यालय स्थापना गरेको स्पष्ट पार्दै यो निर्णय गरेको व्यक्तिगत स्वार्थका आधारमा नभएको बताउनुभयो। उहाँले खगराज्यले निर्णय गर्दा आफ्नो घर बनाउने भनेर निर्णय गरेको होइन, राज्यले निर्णय गर्दाखेरि आफ्नो घर बनाउने भनेर निर्णय गरे पनि गरेको पनि होइन, मैले अब आफ्नो घर बनाउन भनेर यो काम शुरू गरेको पनि होइन भन्ने उहाँले जनतालाई सहज सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसै अनुसार कामको शुभारम्भ गरेको बताउनुभयो। उहाँले यातायात सम्बन्धी सम्पूर्ण सेवा क्रमिक रूपमा लेखनाथबाट उपलब्ध गराइने जानकारी दिनुभयो। सबै कार्य यहाँबाट दिइन्छ, यातायात कार्यालय यो लेखनाथबाट, तर केही समय लाग्छ किनकि सफ्टवेयरका कुराहरू छन् जुन विभागले हामीलाई दिनुपर्नेछ। उहाँले भन्नुभयो, उहाँको अनुसार ट्रायल सेन्टर निर्माण, कर्मचारी तलब तथा प्राविधिक व्यवस्थापनका काम क्रमशः अगाडि बढ़ाइनेछ। मुख्यमन्त्री पाण्डेले यातायात कार्यालयसँगै ट्राफिक कार्यालयको व्यवस्थापनमा पनि सरकारले गर्ने बताउनुभयो। गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले आफू मुख्यमन्त्री बनेका बेला लेखनाथमा यातायात कार्यालय स्थापना गर्ने निर्णय कार्यान्वयन हुँदा गर्व लागेको बताउनु भएको छ। उहाँले आफ्नो कार्यकालको दोस्रो क्याबिनेट बैठकको पहिलो निर्णय नै लेखनाथमा यातायात कार्यालय स्थापना गर्ने रहेको बताउनुभयो। पोखरा 30 पावर हाउसमा शुक्रबार यातायात कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उहाँले आफ्नो कार्यकालमा शुरू गरिएको निर्माण अहिले कार्यान्वयनको चरणमा पुगेको भन्दै खुशी व्यक्त गर्नुभएको हो। सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट ब्याङ्क मेघा ब्याङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति पाण्डेलाई हाजिरी जमानीमा छोड्न आदेश दिएको छ। न्यायाधीशहरूको सारङ्गत सुवेदी र शान्ति सिंह थापाको इजलासले कुनै एक वरिष्ठ अधिवक्ताको रोबरमा उहाँलाई हाजिरी जमानीमा छोड़ी अनुसन्धान गर्नु भनी आदेश दिएको हो। सर्वोच्चले उनलाई मुलुक छोडेर विदेश जानुपर्ने अवस्थामा अदालतको आदेशमा मात्र जान पाउने व्यवस्था गर्न भनेको छ। उहाँलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने समयको अवस्था नदेखिएको भन्दै अदालतले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो। जिल्ला अदालत काठमाडौँले अख्तियार प्रमुख लगायतलाई धम्क्याउने प्रकाश पाठकलाई थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश सुदर्शन लमिछानेको इजलासले उनी माथिको आरोप त्यस विरूद्धको प्रमाण एवं विषयवस्तुको गम्भीरता हेर्दा उनलाई थुनामा पठाउनु पर्ने भन्दै यस्तो आदेश गरेका हो। उनीमाथि अपराधिक षड्यन्त्र, अपराधिक लाभ, हुण्डी, विद्युतीय कारोबार सम्बन्धी कस्तुर गरेको आरोप थियो। प्रहरीले फिलिपिन्समा पक्राउ गरेका प्रकाश पाठकलाई काठमाडौँ ल्याएको थियो। इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौँको समन्वयमा पाठकलाई फिलिपिन्सबाट ल्याएको थियो। उनी सहित नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिदेशक प्रदीप अधिकारी विरूद्ध पनि प्रहरीले मुद्दा दर्ता गराएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई सहित 10 उच्च पदस्थ व्यक्तिलाई पाठकले धम्की दिएका थिए। नासिर प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका 27 जना फरार प्रतिवादी एकै दिन पक्राउ गरेको छ। जिल्ला प्रहरीका एकास्की र मातहतका कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका मध्ये 20 जना पुरूष र 7 जना महिला छन्। जिल्ला अदालत कास्कीले विभिन्न समय फैसला गरे पनि उनीहरू कैद र जरिवाना भुक्तानी नगरी फरार भएका थिए। उनीहरूबाट कुल 4 वर्ष 15 दिन कैद र 48,1,880 रूपियाँ जरिवाना असुल हुन बाँकी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई आवश्यक कार्यवाही र जरिवाना असुलका लागि शुक्रबार नै जिल्ला अदालतमा बुझाइएको छ। प्रहरीका अनुसार सबैभन्दा धेरै चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। चेक अनादरका 12 जना र केही सार्वजनिक अपराधका 5 जना समातिएका छन्। यस्तै अंश माना चामल मुद्दाका 4 जना र लेनदेन बिगो सम्बन्धी कसुरका 2 जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। बैंकिङ कसुर र का 2 जना, सवारी ज्यानका 1 जना र अभद्र व्यवहार मुद्दाका 1 जना फरार प्रतिवादी पनि पक्राउ परेका छन्। अदालतको फैसला कार्यान्वयन गर्ने र दण्डहीनता अन्त्य गर्ने अभियान अन्तर्गत उनीहरूलाई पक्राउ गरिएको सूचना अधिकारी एवं प्रहरी नायक उपरीक्षक डीएसपी हरिबहादुर बसेतले बताउनुभयो। प्रहरीले फरार प्रतिवादीहरूको खोजी कार्यलाई तीव्रता दिएको उहाँले जानकारी दिनुभयो। काँसीको माधुरी गाउँपालिका वडा नम्बर 5 सुनपदेलीमा जुवा खेलिरहेको अवस्थामा 8 जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले बिहिबार साँझ उनीहरूलाई 2,87,880 रूपियाँ नगद र 4 बुक्दासहित पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको प्राविधिक सहयोगमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ गरेका व्यक्तिहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायक चेक हरिबहादुर बस्नेतले पक्राउ गरेकाहरूमाथि कानूनी कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाएको जानकारी दिनुभयो। पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ। बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा 3 जना घाइते भएका छन्। शुक्रबार दिउँसो बागलुङ नगरपालिका नम्बर 13 पैयोपाटाको 7 विषय स्थित पानी ट्याङ्की पैयोपाटा सड़क खण्डमा अटो रिक्सा दुर्घटना हुँदा 3 जना घाइते भएका हुन्। 7 विषयबाट पानी ट्याङ्कीतर्फ जाँदै गरेको GPR 02001011 नम्बरको अटो रिक्सा दुर्घटना हुँदा बागलुङ नगरपालिका नम्बर 13 पैयोपाटाका 40 वर्षीय दिपेन्द्र पाण्डे, सोही ठाउँकी 65 वर्षीय दीपा पाठक र 72 वर्षीय नम्बर कुमारी रिग्मी घाइते हुनुभएको छ। घाइते पाण्डे अटो रिक्सा चालक हुनुहुन्छ। घाइते पाण्डेको दायाँ हात र खुट्टा, पाठकको शरीरको विभिन्न भाग र रिग्मीको हात खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलजङ थापाले जानकारी दिनुभयो। घाइते पाठकको अवस्था गम्भीर रहेको छ। घाइतेको अहिले धौलागिरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अटोमा 4 जना सवार रहे पनि 1 जनाको अवस्था भने सामान्य रहेको थापाले बताउनुभयो। तीन र 12 जोड़ने कालीगण्डकी कोरिडोर अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मवी र वीरको टेमा विस्फोटक पदार्थको सहायतामा पहाड़ काटेर फराक सड़क फराकिलो पार्न थालिएको छ। बेनी जंक्सन कोरोला सड़क आयोजना कार्यालयले अन्नपूर्ण गाउँपालिका 6 भीरकोटे र वडा नम्बर 7 पर्ने महावीरको पहाड़मा सड़क फराकिलो पार्न 7 करोड़ बढ़ी लागतको आयोजना शुरू गरेको हो। आयोजना प्रमुख तेजस्वी शर्माले ठेक्का सम्झौता निर्माणको गरेको निर्माण कम्पनीले पहाड़मा विस्फोटक पदार्थको प्रयोग गरी सड़क फराकिलो पार्न ड्रिलिङ गर्न थालेको जानकारी दिनुभयो। डिलतर्फ कालीगण्डकी नदी र कुनामा अग्लो कट्टा चट्टान पहाड़ भएको गव्यहवीर र भीरकोटे क्षेत्रमा सड़क फराकिलो पार्न विस्फोटक पदार्थको सहायता लिनु परेको हो। उहाँले भन्नुभयो, हालै तफी रूपमा संचारमा रहेको क्षेत्रको सड़कलाई 2 लेनको 11 मिटर फराकिलो बनाउने र ढलान गर्ने लक्ष्य छ। पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिमा स्कूल अफ हेल्थ एण्ड एलायन्स साइन्सेसका प्राध्यापक डाक्टर विष्णुराज तिवारीलाई निमित्तको जिम्मेवारी दिएको छ। विश्वविद्यालयको दैनिक कार्य सञ्चालन गर्न सहोस् भन्दै उनलाई जिम्मेवारी दिएको हो। नेपाल सरकार तथा शिक्षा तथा प्रविधि मन्त्रालयद्वारा 2083 वैशाख 30 गतेको प्रधानमन्त्री एवं कुलपति स्तर निर्णय बमोजिम तिवारीलाई उक्त जिम्मेवारी तोकिएको हो। तिवारीले बिहिबारबाट पदभार ग्रहण गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा मुगलिन सड़क खण्डको स्थलगत अनुगमन गर्नुभएको छ। पछिल्लो समय निर्माण कार्यमा देखिएका व्यवधान र ढिलाई पारे वस्तुस्थितिको जानकारी लिन मन्त्री लम्साल उक्त सड़क खण्डको निरीक्षणमा निस्कनु भएको हो। पश्चिम एसियामा बढ़दै गएको द्वन्दका कारण बिटुमिन तथा अन्य पेट्रोलियम पदार्थको आयातमा सामान्य समस्या उत्पन्न हुँदा यस सड़कको निर्माण कार्य प्रभावित हुन पुगेको छ। इन्धन र बिटुमिनको अभावका कारण नागढुङ्गा मुगलिन मात्र नभई देशभरका विभिन्न सड़क आयोजनाहरूको निर्माण कार्य समय सुस्तमा ठप्प भएको अवस्था छ। निर्माण कार्य रोकिनुमा अन्तर्राष्ट्रिय परिस्थिति मात्र नभई स्थानीय स्तरमा हुने अवरोध र ढुङ्गा गिटी तथा पालुवाको सहज उपलब्ध नहुनु पनि प्रमुख कारण रहेको छ। निर्माण व्यवसायहरूले यी समस्याबारे सरकारलाई पटक पटक अवगत गराउँदै आए पनि राज्य पक्षबाट पर्याप्त चासो नदिएको गुनासो बढ़ी रहेको थियो। साढे दुई दशकदेखि दूध र दूधजन्य पदार्थको उत्पादन प्रसन्न र बजारीकरणमा क्रियाशील बागलुङ दूध सहकारी संघले मोही ब्रान्डिङ शुरू गरेको छ। 26 स्थापना दिवसको अवसर पारेर संगठनले जेठे गतेदेखि बागलुङ बजारबाट मोही ब्रान्डिङको तयारी गरेको हो। स्थापना दिवसको अवसरमा बागलुङ नगरपालिका वडा नम्बर 2 श्रीनगर टोल स्थित संघको कार्यालयमा आयोजित पत्रकारहरूसँगको अन्तर्क्रियामा संघका अध्यक्ष दीपक गौतमले मोहीको बिक्री वितरण गर्न लागि जानकारी दिनुभयो। उपभोक्तामाझ परम्परागत तथा गुणस्तरीय दूध पदार्थलाई थप व्यवस्थित रूपमा प्रस्तुत गर्ने उद्देश्यले मुही ब्रान्डिङ अभियान थालिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो। ध्यानी सुगला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टी